0: छुट्टै प्रतिवेदन ल्याएका छन्। कार्यदलले प्राप्त सुझाव समेटेर प्रतिवेदन तयार पार्न संयोजक थापा र सदस्य सचिव पोखरेललाई जिम्मा दिएको थियो। जसअनुसार पोखरेलले प्रतिवेदन तयार पारेपछि संयोजक थापाले आवश्यक परिमार्जन गरी अन्तिम रूप दिएर प्रतिवेदन बैठकमा पेश गर्न भनिएको थियो। तर पोखरेलले तयार पारेको प्रतिवेदनलाई अन्तिम रूप नदिई थापाले छुट्टै प्रतिवेदन तयार पारेका हुन्। दुवै प्रतिवेदन थापाले नै शुक्रबार बैठकमा पेश गरेका छन्। पार्टी र नेतृत्व पुनर्गठनको पक्षमा रहेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेल पक्षधर नेताहरूले भने अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा थापाले छुट्टै प्रतिवेदन तयार पारेको प्रतिक्रिया दिएका छन्। थापाको प्रतिवेदनले पार्टीलाई झन कमजोर बनाउने उनीहरूको दावी छ। प्रदेशहरूको सुझाव नै पार्टी र नेतृत्व पुनर्गठन गर्नुपर्ने भन्ने छ। एक पदाधिकारीले भने त्यो भनेको विधिवत रूपमा नेतृत्व हस्तान्तरण गरी नयाँ नीति लिने हो, यसका आधारमा छलफल गर्नुपर्छ। कार्यदल सदस्य एवं उपमहासचिव लेखराज भट्टले दुवै प्रतिवेदनलाई एकीकृत गरेर सचिवालय लगिने जानकारी दिएका छन्। कार्यदलको बैठकमा दुईवटा प्रतिवेदन आएपछि अलिकति कन्फ्युजन देखिएको छ। उनले भने दुवै प्रतिवेदन अध्ययन गरेर एकीकृत प्रतिवेदन ल्याउने तयारी गरिरहेका छौं। सचिव भानुभक्त ढकालले पार्टीमा फरक प्रतिवेदन बाहिर आए पनि पार्टीलाई एकताबद्ध गरेर लैजान एकमत हुने विश्वास व्यक्त गरे। एमाले कार्यदलभित्रै दुई फरक प्रतिवेदन, थापाले छुट्टै प्रतिवेदन ल्याएकामा पौडेल र पोखरेल पक्षको आपत्ति आजको कान्तिपुर दैनिकमा खबर छ।
1: नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले पार्टीको 15 महाधिवेशन तिथि मिति एक दिन पनि तलमाथि नहुने बताएका छन्। गिरिजा प्रसाद कोइराला फाउन्डेशनले शुक्रबार आयोजना गरेको कार्यक्रममा थापाले भने एक दिन पनि एक घण्टा पनि यसको तिथि मिति तलमाथि सर्दैन। 4 गते असोजदेखि हाम्रो अधिवेशन प्रक्रिया प्रारम्भ हुन्छ र 16 गतेबाट केन्द्रीय महाधिवेशन प्रारम्भ गर्छौं। संस्थापन इतरका नेताहरू महाधिवेशन मिति सर्ने र एकताका लागि पहल हुने आशामा रहेका बेला थापाले महाधिवेशन नसर्ने स्पष्ट गरेका हुन्। पछिल्ला दिनमा पार्टीका विभिन्न नेताहरूसँग छलफलमा जुटेका थापा यही अडानमै कायम रहे भने काँग्रेस असोज पहिलो साता औपचारिक रूपमा विभाजित हुने निश्चित छ, किनकि पार्टीका तत्कालीन सभापति शेरबहादुर देउवा सहितका नेता मंगिरमा समानान्तर महाधिवेशनको तयारीमा छन्। पूर्व महामन्त्री शशांक कोइरालाको संयोजकत्वमा समिति गठन गरेर उनीहरूले महाधिवेशन तयारी शुरू गरेका छन्। शेखर कोइराला सहितका नेताहरू भने पार्टीभित्र वृहत एकताको पक्षमा छन्। शेखरले देउवा र थापालाई पछिल्लो साता भेटेका छन्। उनले दुवै नेतालाई सहमतिका लागि लचिलो हुन समेत आग्रह गरेको निकट नेताहरूको दावी छ। शेखरले निकट नेताहरूलाई पार्टी महामन्त्री गुरूराज घिमिरे सहितका नेतासँग पनि छलफलका लागि खटाएका थिए। सहमति प्रयासमा सक्रिय नेताहरू भने पार्टी विभाजन उन्मुख भएको निष्कर्षमै पुगेका छन्। शेखर सहितका नेताहरू असोज 3 गतेसम्म एकता प्रयास जारी राख्ने तयारीमा रहेका छन्। सभापति थापासँग केही दिन अघि म्यारिट होटलमा भेटेका शेखरले आफू देउवा सहित वृहत एकताको पक्षमा रहेको बताएका थिए। आफूसहितका केही नेता मिल्दैमा मात्र एकताको सन्देश नजाने जनाउँदै शेखरले महाधिवेशन मिति सारेर वातावरण बनाउन थापालाई आग्रह गरेको निकटहरूको दावी छ। तर थापाले पार्टीको समग्र एकताभन्दा खास खास नेताहरूलाई मात्र समेटेर अघि बढ्ने पुरानो अडान राखेको जनाइएको छ। थापाले शेखर, शशांक कोइराला, पूर्णबहादुर खड्का सहितका नेतालाई समेटेर महाधिवेशनमा जान चाहेको समेत बताइएको छ। दुवै पक्ष महाधिवेशन तयारीमा मझधारमा, शेखर शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: यसैबीच आजको कान्तिपुर दैनिकमा गगनलाई किन भेट्न चाहँदैनन् देउवा शीर्षकमा अर्को समाचार छापिएको छ। सिङ्गापुरबाट फर्किएको एक महिना बित्दा समेत काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टी सभापति गगन थापासँग भेटेर संवाद गर्न मानेका छैनन्। दुई नेताबीच संवाद नहुँदा पार्टीको आसन्न 15 महाधिवेशन नै अलग अलग हुने सम्भावना बढेको छ। पार्टीभित्रको विवाद मिलाउन सभापति थापाले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग संवाद गरिरहेका छन्। देउवा सिङ्गापुरबाट फर्किए लगत्तै भेट्न पटक पटक समय माग्दा समेत नपाएको सभापति थापाले बताएका छन्। महामन्त्री प्रदीप पौडेलका अनुसार थापाले प्रत्यक्ष र अप्रत्यक्ष दुवै माध्यमबाट देउवालाई भेट्न प्रयास गरिरहेका छन्। थापाले पहिलो पल्ट 1 भदौमा देउवाका स्वकीय सचिव भानु देउवालाई समय मिलाइदिन आग्रह गरेका थिए। दुई पटक मेरै अगाडि सभापतिजीले फोन गर्नुभएको थियो, त्यस अघि पनि प्रयास भएको थियो। पौडेलले भने विभिन्न व्यक्ति मार्फत पनि भेट्न खोज्नु भएको हो तर संवाद हुन सकिरहेको छैन। देउवा सिङ्गापुरबाट फर्कनु 1 सात

0: एसर्स एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपालमा 18 वर्ष मुनिका 6.8% बालबालिका आफ्ना जैविक आमा बुवा वा दुवै मध्ये कुनै एकसँग नबसेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा 18 वर्ष मुनिका बालबालिकाको संख्या करिब 90 लाख छ, जसमध्ये 6.8% अर्थात 6,12,000 बालबालिका जन्म दिने आमा बुवासँग नबसेको तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको छ। 10,000 भन्दा बढी बालबालिका बालगृह तथा ट्रान्जिट होममा छन् भने आमा बुवासँग नबस्ने बालबालिकाको वैकल्पिक हेरचाह समेत मापदण्ड समेत बनाइँदैछ।
3: झण्डै 5 महिनाको अवधिमा मात्रै मन्त्री परिषदबाट विभिन्न मन्त्रालय, आयोग, प्राधिकरण, बोर्ड र संस्थानहरूमा गरी 63 जनाको नियुक्ति गरिएको छ।
2: गत भदौ 10 गते भोटेपछि हिमबाडीपछि फेला परेका सब पहिचानका लागि नेपाल प्रहरी आफैले बनाएको फेस ट्याप एआई प्रविधि प्रयोगमा ल्याइएको छ। प्रहरी मुख्यालयमा रहेको प्राविधिक टिम एआई सेलले आन्तरिक प्रयोजनका लागि निर्माण गरेको यो सफ्टवेयर हिमबाडीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि पहिलो पटक प्रयोगमा ल्याइएको हो।
3: भोटेकोशी बाढी पछि मकवानपुरको थाहा नगरपालिकाका 20 जना सम्पर्कविहीन भएका छन्। तीमध्ये 19 जना कन्टेनर चालक हुन्। बाढी पछि सम्पर्कविहीन भएका उनीहरूको खोजीमा 15 दिनदेखि परिवारजन भौतारिरहेका छन्।
2: प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रको लगानी प्रवर्धन गर्ने उद्देश्यले प्रतिष्ठित उद्योगी व्यवसायसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहले विद्यमान कानून तथा नीतिमा समेत तत्काल सुधार गर्ने बारे उद्योगीहरूसँग छलफल गर्नुभएको बताइएको छ।
3: गत फागुनमा पश्चिम एसियामा द्वन्द्व चर्किएपछि शुरू भएको ग्यास अभाव अझै मत्थर भएको छैन। बीचमा आधा सिलिन्डर ग्यास बेचेर केही सहज बनेको बजारमा पछिल्लो समय अभाव झन् चुलिएको छ।
2: अर्थमन्त्री डाक्टर सोडी मुवागले अर्थतन्त्रमा देखिएको शिथिलता अन्त्य गर्दै लगानी, उत्पादन र रोजगारी बढाउने लक्ष्यसहित सरकारले एकैपटक 5 वटा विशेष आर्थिक प्याकेज अघि बढाउने तयारी गरेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 वार्षिक साधारण सभामा बोल्दै उहाँले विपदपछिको पुननिर्माणदेखि पुँजी बजार सुधार, निजी क्षेत्रको पुनरुत्थान, एफटीएफको ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्ने अभियान र अन्तर्राष्ट्रिय वित्त परिचालनलाई सरकारले आर्थिक पुनरुत्थानको मुख्य आधार बनाएको बताउनुभयो।

0: एकमात्र डीटीएच सेवा डिश होम
1: खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह

0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98-513-17-966, गजुरी शाखा सम्पर्क 98-513-18-367, धुन्चे शाखा सम्पर्क 98-513-17-866, कल सेन्टर 015-721-165, टोल फ्री नम्बर 16-60-01-11-11-0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: नेपाली खबरमा अब विदेशका खबर। युक्रेन र मध्य पूर्वमा जारी युद्ध तथा अमेरिका चीन तनावका बीच ब्रिक्स मुलुकका नेताहरू यो साता नयाँ दिल्लीमा भेला हुँदैछन्। विश्वको ठूलो जनसंख्या र आर्थिक तथा ऊर्जा स्रोत समूह समेटेको समूहले विश्व व्यवस्थामा प्रभाव बढाउन खोजे पनि सदस्य राष्ट्रका फरक राजनीतिक तथा विदेश नीतिका कारण साझा धारणा बनाउन चुनौती देखिएको छ।
6: अब खेल खबर। नेपाल लिगमा बेहोरेको हारको बदला लिँदै कडाली शिवराज जारी। नेपाल भलिबल लिग एनबीएलको पहिलो सिजनको फाइनलमा पुगेको छ। कडाली शिवराजले आज पहिलो सिजनको उपाधिका लागि अन्नपूर्ण स्पाइकर्स किङ्ससँग खेल्नेछ। अन्नपूर्ण स्पाइकर भने लिगको शीर्ष स्थानमा रहँदै सिधै फाइनलमा पुगेको हो।
5: अब विचार विश्लेषणको पालो। आजको गोर्खा पत्र दैनिकमा मनोवैज्ञानिक प्राथमिक सहायता शीर्षकमा सपना देवकोटा पाण्डेले लेख्नु भएको छ, मनोवैज्ञानिक प्राथमिक सहायताको मूल आधार सरल छन्, जुन हेर्नु, सुन्नु र जोड्नु। विपदका बेला प्रभावित व्यक्तिको अवस्था बुझ्ने, उसको कुरा संवेदनशीलतापूर्वक सुन्ने र आवश्यक सहयोग तथा सेवासँग जोड्ने कार्य नै प्रभावकारी मनोसामाजिक सहयोगको पहिलो कदम हो।
6: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो एनआरएन 99.1 समयको ख्याल राखौं। 6 बज्यो।
1: खरो विषयमा दरो बहस, नेपाली बहस।
2: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
3: ग्लोबल आइमी ब्याङ्क, सबैका लागि ब्याङ्क,
4: डिस होम इन्टरनेट।

आदरणीय श्रोता नमस्कार. आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु. नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा यतिखेर तपाईँ सुन्न सक्नुहुन्छ. त्यसै गरी युट्युब च्यानलमा गएर नेपाली नेटवर्क टिभी मार्फत पनि हामी प्रत्यक्ष रूपमा आइरहेका छौँ. र धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसलाई काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 MHz र डिजिटलका धेरै प्लेटफर्महरू मार्फत पनि यो बहस साथ प्रसारण भइरहेको छ. आदरणीय श्रोता आफ्नो अनुकूलतामा सुन्न सक्नुहुन्छ. फेसबुकमा नेपाली नेटवर्क र युट्युबमा नेपाली नेटवर्क टिभी सर्च गरेर पनि र हामी सिधा प्रश्नको सिधा जवाफ पनि दिने गर्दछौँ. र देशको समसामयिक राजनैतिक आर्थिक सामाजिक सांस्कृतिक र कूटनैतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौँ. आदरणीय श्रोता यतिखेर नेपाल रहेको छ महाविपत्तिबाट. नेपालले निकै ठुलो क्षति बेहोर्नु परेको एउटा परिस्थिति छ. राजनीतिमा पनि महाबाढी आएको छ. फागुन 21 गतेको निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिलो दुईटै नजिकको बहुमत दिएर अगाडि ल्याएको छ. अन्य पुराना राजनीतिक दलहरूमा आन्तरिक रूपमा भीषण पहिरो आइरहेको छ. आदरणीय श्रोता नेपाली कंग्रेसको कुरा गर्दा, नेकपा एमालेको कुरा गर्दा, अझ भनौँ नेकपाकै कुरा गर्दा पनि नेकपामा छिटपुट पहिरो गए तापनि एमाले र कंग्रेसमा भीषण पहिरो गएको छ. एमाले कंग्रेसमा पनि विपत्ति छ. दलहरू राम्रोसँग मिल्न सकेका छैनन्, विचारहरू मिलेका छैनन्, मनहरू मिलेका छैनन्. यो महाविपत्तिमा पनि नेपाली कंग्रेस आफूलाई मिलाउन सकिरहेको छैन. सकस निवर्तमान सभापति शेरबहादुर देउवाले भन्छन् म हो सभापति, तर वैधानिकताका आधारमा हेर्ने हो भने निर्वाचन आयोग र सर्वोच्च अदालतले नै गगन कुमार थापालाई सभापतिमा आधिकारिकता दिइसकेको एउटा स्थिति छ. तर सभापति बन्न कति रहर जागेको नेपाली कंग्रेसमा, विधानको पालना गर्नु पर्दैन आज भन्ने खालका पनि बहसहरू यतिखेर उठिरहेका छन्. सभापति बन्ने कुरा, नेतृत्व लिने कुरा, नागरिकहरूको मतबाट अर्थात् पार्टीको नेतृत्व लिने कुरा, कार्यकर्ता पंक्तिको मतबाट नेतृत्व लिने कुरा हुन्छ. तर कार्यकर्ताले चाहिँ इग्नोर गर्दै गर्दा पनि आफै सभापतिमै हो भनेर कुन पक्षले दावी गरिरहेको छ त, आज निकै ठुलो विवादको विषय कंग्रेसमा यो बनिरहेको छ. कंग्रेसको कुरा गर्दा सर्वोच्च अदालतमा एउटा मूल मुद्दा अझै पनि विचाराधीन अवस्थामा छ. त्यो मुद्दा के हुन्छ भन्ने खालको विषय पनि छ. आधिकारिकताको विषयमा जब सर्वोच्च अदालतले निसा दियो, निसापछि उसले फेरि त्यसलाई नेपाली कंग्रेसको यो मुद्दालाई रिओपन गरेर हेरिरहेको छ. तर कंग्रेस मिल्ने छाडकाट अझै पनि देखिएको छैन. नेकपा एमालेको कुरा गर्ने हो भने नेकपा एमाले तत्कालीन बेला निर्वाचनमा केपी शर्मा ओलीकै कारणले गर्दाखेरि अर्थात् अध्यक्षकै कारणले गर्दाखेरि एमाले पराजय बेहोर्नु परेको निष्कर्ष सहित आएको प्रतिवेदनलाई फेरि एमालेमा पुनर्लेखन गर्नका निम्ति प्रदीप गेवाली र बादलहरूलाई खटाएका छन् केपी शर्मा ओलीले. अब नेकपा एमालेको स्थिति पनि के हुन्छ भन्ने खालको चिन्ता चासो आम नागरिकहरूमा छ. तर एमालेभित्र र कङ्ग्रेसभित्रको अहिलेको किचलो हेर्ने हो भने सबै सत्ताका भोगी छन्, सबैले सत्ता चाहिएको छ, सबैलाई नेतृत्व चाहिएको छ. तर नेता कार्यकर्ताहरूले के चाहेका छन् त त्यसको विषयमा विश्लेषण हुन सकिरहेको छैन. आजको नेपाली बहसमा यस विषयमा पनि कुराकानी गर्दैछौँ. संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको प्रमुख एजेन्डा जलवायु सम्बन्धीको न्याय रहनुपर्छ. यसमा प्रधानमन्त्री बालेन्द्र शाहले कुन ढङ्गले चाहिँ आफूलाई त्यहाँ प्रस्तुत गर्नुहुन्छ त्यसका विषयमा पनि हामी छलफल बहस गरौँला त्यतिखेर आदरणीय श्रोता. र त्यसै गरी अहिलेको पछिल्लो समयलाई हेर्ने हो भने डिएनए परीक्षणमा पनि जनशक्तिको अभाव भएको कुराहरू आएका छन्, यस विषयमा पनि हामी छलफल गर्छौँ. एमालेमा बढ्यो अन्तर सङ्घर्ष, ओली हटाउन दबाव भएको कुरामा पनि हामी आज छलफल गर्छौँ. नेपाली बहसमा दुवै पक्ष महाधिवेशनको तयारीमा मझघारमा शेखर भन्ने विषयमा पनि आजको नेपाली बहसमा हामी कुराकानी गर्दछौँ. आदरणीय श्रोता डेरामा चार पूर्व प्रधानमन्त्रीहरू अहिले डेरामा बस्नु परेको छ. शेरबहादुर देउवा भाडाको घरमा छन्, त्यसै गरी झलनाथ खनालले भनेका छन् म सुकुम्बासी भएँ भनेका छन्, उनी पनि भाडाकै घरमा छन्। त्यसै गरी प्रचण्ड खुमलटारमा चाहिँ अर्काको घरमा बसेको एउटा परिस्थिति छ. आदरणीय श्रोता आजको नेपाली बहसमा हामी यस विषयमा पनि कुराकानी गर्नेछौँ. र विशेष गरी नेपाली बहस यतिखेर बाढी प्रभावित पीडितका क्षेत्रमा पनि हामी चर्चा गर्दैछौँ, किनभने एकातिर कहर छ, अर्कोतिर ग्यासको लाइन छ. ग्यासको लाइन तपाईँले राम्रोसँग हेर्नुभयो भने स्पष्ट रूपमा देखिनु भएको छ. काठमाडौँको अनामनगरमा पनि व्यापक लामो लाइन छ, काठमाडौँका धेरै ठाउँमा लामो लाइन छ. ग्यासको अचाक्ली मूल्य वृद्धि भएको छ र मनपरी रूपमा ग्यासको मूल्य तिर्न उपभोक्ताहरू बाध्य भएको एउटा परिस्थिति सिर्जना भएको छ. यसमा सरकारको ध्यान तदारुकता जान सक्यो कि सकेन
भन्ने विषयमा पनि आजको बहसमा हामी चर्चा परिचर्चा गर्दैछौँ। र बाढी प्रभावित क्षेत्रमा के छ त अहिलेको अवस्था? त्यहाँ नागरिकहरूले सुख शास्ति भोगिरहेकै छन् वा चाहिँ केही गाउँमा मलम लाउने काम चाहिँ भइरहेको छ राज्यबाट वा चाहिँ अन्नदात्री निकायहरूबाट? यस विषयमा पनि चर्चा परिचर्चा गर्छौँ। र खाँचो पर्दा निशुल्क प्रसूति सेवा छैन, सडक पेटीमै सुत्केरी हुनुपर्ने बाध्यात्मक परिस्थिति छ। त्यसमा सरकारले एक्सन चालेको कुरा आएको छ। राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा जुन खालको दृश्य देखियो त्यो मानवता विरोधी, मानवता विपरीत दृश्य थियो। त्यस दृश्यको चाहिँ असर प्रताक्षेप गर्ने कुरामा सरकार तदारुकताका साथ अगाडि बढेको विषय पनि आएको छ। गगन थापालाई भेट्न किन चाहँदैनन् त देउबा? यस विषयमा पनि आज हामी चर्चा गर्छौँ। पूर्व सभापति शेरबहादुर देउबा सिङ्गापुरबाट फर्किएपछि भेट्न पटक पटक समय माग्दा समेत नपाएको कंग्रेस सभापति गगन थापाको भनाइ छ। दुई नेताबीचको संवादहीनताले कंग्रेसको विवाद यथावत रहेको छ। आज यस विषयमा कुराकानी गर्दैछौँ। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि उपस्थित हुनेछौँ।

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
0: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98513-17966 गजुरी शाखा सम्पर्क 98513-18367 धुन्चे शाखा सम्पर्क 98513-17866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16601-1110 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौँ कृषि विकास बैंक लिमिटेड
2: यो नेपाली रेडियो नेटवर्क
3: हरो विषयमा दरो बहस नेपाली बहस
4: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
5: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
6: दिस होम इन्टरनेट
7: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका उपसभापति पुष्पा भुजाल हुनुहुन्छ भुजालजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ अब शेरबहादुर देउवाललाई भेट गर्नका निम्ति गगन कुमार थापा सभापतिज्यूले पटक पटक समय त माग्नु भएको कुरा आइरहेको छ तर उहाँले भेट्नै मान्नु भएको छैन भेट्न नमान्दा पनि सभापतिज्यूले उहाँलाई भेट्नकै लागि चाहिँ किन बरियत्ती गर्नु भएको त्यसो भए
8: होइन हाम्रो अब अभिभावक स्वरूपमा रहनुभएका शेरबहादुर देवालजी बाहिरबाट आइसकेपछि उहाँको अभिभावकीय भूमिकाको अपेक्षा हामीले गरेका पनि हौ र त्यही अभिभावकीय भूमिकाले पार्टीलाई एक गराउन सकिन्छ एकतामा पुर्याउन सकिन्छ भनेरै पार्टी सभापति गगन कुमार थापाले भेट्नको लागि त्यस समय धेरै पटक फोन पनि गरेर माग गर्नुभएको थियो तर समय उपलब्ध हुन सकेन तर हाम्रो मुख्य अपेक्षा अहिले पनि मुख्य अपेक्षा के छ भने हामी हाम्रो अब पूर्व सभापति पूर्व प्रधानमन्त्री पार्टीमा लामो समय काम गर्नुभएको उहाँलाई पार्टीको सङ्गठनको बारेमा पनि थाहा छ सँग पार्टीको सङ्घर्षमा आफै योगदान पुर्याउनु भएको व्यक्तित्व त्यही भएर उहाँबाट ठुलो अपेक्षा चाहिँ हामीले गरेका थियौँ अहिले पनि गरिराखेका छौँ यसकारण हामीले उहाँलाई कुनै पनि समूहको नेताको रूपमा नचिनिकन उहाँ पार्टीको अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ र अहिले पनि उहाँले त्यसको लागि पहल कदमी गर्न जरुरी छ यस कारण पनि उहाँलाई भित्र खोजेको तर समय अभाव भएको कारणले समय प्राप्त गर्न नसकेको कारणले भेट पनि हुन सकेन
7: तर अब एउटा कुरा यहाँलाई राम्रोसँग थाहा छ नि त होइन अब नेपाली कङ्ग्रेसको अहिलेको स्थिति हेर्ने हो भने त अब महाधिवेशनै पनि फरक फरक डेटमा गर्ने भनेर तयारी भइ नै सकिया छ अब म हिन्दू हो हिन्दू राष्ट्रको एजेन्डालाई अगाडि सार्छौँ भनेर सभापति पूर्व सभापतिजीले बोली नै सक्नु भएको छ अब कङ्ग्रेस र अर्को कङ्ग्रेस मिल्छ त यतिखेर
8: अनि यहाँ काङ्ग्रेस अर्को काङ्ग्रेस भन्ने सवालै छैन नि पार्टीले आधिकारिक ढङ्गबाट गगन कुमार थापाको नेतृत्वमा अधिवेशनको एउटा कार्यतालिका आइसकेको अवस्था छ धेरैजसो साथीहरूले अध्यावधि गरिसकेको अवस्था छ उतापट्टिको समूहमा रहनुभएका वा इतर समूह भनौँ नि साथीहरू भए पनि धेरैले अध्यावधि गरेर आफू महाधिवेशनमा भाग लिने भनेर एउटा आफ्नो सहभागिता पनि जनाइसक्नु भएको छ त्यही भएर यो पार्टी फुट्ने भन्ने सवाल त पार्टी फुट्ने भनेको एउटा वैधानिक आधार हुन्छ एउटा कानुनी आधार हुन्छ होइन तर त्यो अवस्था होइन तर पनि अर्को पार्टी खोल्दै गर्ने परिस्थिति आयो भने पनि नेपाली काङ्ग्रेसको सङ्गठनभित्र लामो समय काम गर्नुभएका नेतृत्वहरूको विभाजन हुने स्थिति नआओस्, किनभने हामीले त नेपाली काङ्ग्रेस एउटा लोकतान्त्रिक विचारधारामा रहेको पार्टी, राष्ट्रिय राजनीतिमा अहिले सबभन्दा शक्तिशाली विकल्पको रूपमा आम जनताले राष्ट्रिय राजनीतिमा नेपाली काङ्ग्रेसलाई नै एउटा अवसर प्राप्त भइराखेको छ। यो अवस्थामा काङ्ग्रेसको पार्टीलाई कमजोर गराउनको लागि विभिन्न समूहहरू बनाउने, अध्यावधिकहरू नगर्ने, पार्टीको महाधिवेशनमा भाग नलिने र पार्टीलाई कमजोर गराउने, यो वास्तवमा समयको माग पनि होइन र कसैको चाहना पनि होइन। यो त्यही भएर तपाईँले भने जस्तै पार्टी फुट्ने भन्दाखेरि पनि कुनै समूहले अर्को पार्टी हामी खोल्छौँ भन्ने स्थितिहरू पनि नआओस् भन्ने हामी चाहिराखेका छौँ र अहिले पनि पार्टी सभापतिको कोसिस छ सबैलाई समेटेर महाधिवेशनमा जाने, किनभने हामी अब महाधिवेशन अब यही असोजको 3 गते प्रारम्भ गर्न गइराखेका छौँ र असोज 16 गते उद्घाटनको कार्यतालिका आइसकेको छ र यो एउटा यसलाई नेपाली काङ्ग्रेसको ले हिजोको दिनमा विधान सम्मत गरेको विशेष अधिवेशनलाई कानुनी विवादको विषयहरू बनाइयो, जसले गर्दाखेरि निर्वाचन आयोगले एउटा त्यसमा निर्णयहरू गर्यो, सामान्य सर्वोच्च अदालतले निर्णय गर्यो र निर्णय गरिसकेपछि अब कार्यतालिकालाई रोक्न सकिँदैन, यसलाई अगाडि बढाउनु पर्छ भनेर सामान्य सर्वोच्च अदालतबाट निर्णय भइसकेको परिवेशमा मलाई के लाग्छ भने अब असोज 16 गते नेपाली काङ्ग्रेसको 15 महाधिवेशन प्रारम्भ गर्नै पर्ने हुन्छ र त्यो एउटा कानुनी बाध्यता, संवैधानिक बाध्यता पनि हो। त्यसमा मलाई के लाग्छ भने अहिले पनि हामी अपेक्षा के गरेका छौँ भने अहिले पनि समय छ पार्टीमा सबैजना आएर सबै, किनभने हामीले अध्यावधिक पनि अब फुकाइसकेका छौँ, अध्यावधिक नगरे पनि गत वर्ष पुष 21 गतेसम्म नवीकरण गर्नुभएको नेतृत्वहरू सबैले 15 महाधिवेशनमा एकदम भाग लिएर त्यो भाग लिइसकेपछि महाधिवेशनको निष्पक्षता, सबैले भाग लिन पाउने अवसर होइन, यसलाई कुनै विवादको विषय बनाउने कुनै बहानाबाजी गरेर भाग लिन नदिने, भाग नलिने भन्ने भन्दा पनि अबको 15 महाधिवेशनमा, किनभने सबै नेताहरूबाटै मात्रै यस्तो कुराहरू आइसकेको कारणले पनि जति नेतृत्वहरूले भाग नलिने भनिराख्नु भएको छ उहाँहरूको ठुलो भूमिका छ, उहाँहरूले पार्टीलाई सङ्गठनलाई कमजोर गराउने छुट त छँदैछ।
7: अब एउटा कुरा के छ भने असोज 4 गतेदेखि अधिवेशन प्रक्रिया आरम्भ हुन्छ होइन, 16 गतेबाट केन्द्रीय महाधिवेशन प्रारम्भ हुन्छ, त्यसबाट टसमस हुँदैन, कङ्ग्रेस संस्थापन पक्ष यसमा क्लियर नै छ, सभापतिजीले पनि भनि नै सक्नु भएको एउटा स्थिति हो। यो हो भने त करिब करिब तपाईँहरू चाहिँ असोजको पहिलो सातासम्म औपचारिक रूपमा विभाजित हुनुहुन्छ होइन, त्यसो भए
8: अब हाम्रो यसमा यसलाई किन पनि यो समयभित्र गर्नुपर्छ भने दुईवटा कुराहरू छ। एउटा अब यो विषयलाई कानुनी विषय बनाइयो होइन, सर्वोच्च अदालतमा विवादको विषय पनि बनाइयो, सर्वोच्च अदालतको निर्णयलाई मान्नुपर्ने अवस्थासम्म पनि पुर्याइयो यसलाई, त्यही भएर पनि हामीले असोजको 16 गते महाधिवेशन गर्नैपर्छ पहिलो कुरा। दोस्रो कुरा, केन्द्रीय कार्य समितिले र पटक पटक पार्टी सभापतिले भन्नुभएको छ गगन कुमार थापाले कि अब अध्यावधि गर्नुभएका साथीहरू एउटा प्रवृत्तिसँग जोड्नुभयो र उहाँहरूलाई पार्टीले प्रवृत्तिसँग जोडिन्छ, डिजिटल मेम्बरसिप दिन्छ, तर नवीकरण गरिसक्नु भएको नेतृत्वहरूलाई पनि अब 15 महाधिवेशनमा भाग लिनको लागि अवसर खुला छ भन्ने बित्तिकै त्यहाँ त 15 महाधिवेशनमा भाग लिनको लागि सबैलाई, नवीकरण गर्नुभएका सबै साथीहरूलाई भाग लिनको लागि बाटो खुला भइसक्यो होइन, अब त त्यहाँ सबैजना वडामा गएर चुनाव लड्नुपर्ने परिस्थिति पनि छ, सबै केन्द्रमा रहनुभएको नेतृत्वहरू वार्डबाटै आउनुपर्छ भन्ने पनि निर्णय भइसकेको अवस्था छ। यसकारण यसमा कुनै विवाद गर्नुपर्ने, महाधिवेशनमाथि प्रश्न चिन्ह गर्नुपर्ने त कुनै ठाउँै देखिँदैन। त्यही भएर तपाईँले भने जस्तै अब यो असोजको 3 गतेदेखि वडाको अधिवेशन प्रारम्भ हुन्छ र सबै नवीकरण गर्नुभएका साथीहरूले काङ्ग्रेसलाई मजबुत गराउनको लागि, काङ्ग्रेसको सङ्गठनलाई मजबुत गराउनको लागि 15 अधिवेशनलाई चाहिँ सबैले एउटा आफ्नो होइन सहभागिता, सक्रिय सहभागिता गरेर त्यहाँ कुनै पनि विभेद छैन, कसैलाई निषेध छैन। त्यस कारण अब त यो यति निष्पक्ष वातावरणमा 15 अधिवेशन हुँदैछ, त्यही भएर यसलाई धेरै नेतृत्वलाई स्वीकार नगर्ने, विशेष अधिवेशनलाई फेरि पनि विवादको विषय बनाउने 15 महाधिवेशन गर्नको लागि अप्ठ्यारो पार्ने, मलाई त यो यस्तो किसिमबाट पार्टीमा यो सोचले पार्टीलाई कमजोर पनि बनाउँछ। त्यही भएर यहाँसम्म पार्टीमा दुःख गरेर सङ्घर्ष गरेर भूमिका खेल्नुभएको नेतृत्वहरू र फेरि पनि पार्टीभित्र एउटा राष्ट्रिय राजनीतिको नेतृत्वमा पुग्ने अवसर पाउनुभएका नेतृत्वहरूले मलाई चाहिँ उहाँहरूको अझै ठुलो जिम्मेवारी हो कि पार्टीका सबै नेता र कार्यकर्ताहरूलाई
7: होइन अब इतर पक्षको एउटा दावी के छ भने नि उपसभापतिज्यू, अब किनभने अब सर्वोच्चमा मूल मुद्दा विचाराधीनको अवस्थामा छ, मूल मुद्दा विचाराधीन भएकै अवस्थामा चाहिँ अब कसरी चाहिँ सहमति जुटाउन सकिन्छ त्यो ढङ्गले अगाडि बढौँ, होइन अलिकति दुवै पक्ष चाहिँ लचिलो हुनु पर्यो। अस्ति मेरिट होटेलमा लाग्छ शेखर कोइरालाजीले पनि भेटघाट गरेर सभापति गगन थापासँग देउबासहितको वृहत एकताको पक्षमा चाहिँ उहाँले वकालत गर्नुभएको कुरा आएको छ। शेखर र शशाङ्क एक ठाउँमा उभिनु भयो, पूर्णबहादुर चाहिँ कतै पनि मजघरमा मजधारमा देखिनु भएको छ भन्ने खालका विषय पनि आएका छन्। होइन यी समग्रताले हेर्दाखेरि इतर पक्ष पनि मान्य पक्षमा चाहिँ छैन, अब लचिलो हुनु पर्यो भन्ने आज कुन कुन कुरामा लचिलो हुने भन्ने कुरामा चाहिँ तपाईँहरूको वार्ता सम्वादै हुन सकेका छैन फेरि, होइन पूर्व सभापति र अहिलेका सभापतिज्यूको
8: होइन तपाईँले दुईवटा कुरा राख्नुभयो। एउटा कुरा समाज सर्वोच्च अदालतमा विचाराधीन छ, यस कारण पनि महाधिवेशन गर्नु हुँदैन भन्नुभयो एउटा। दोस्रो फेरि पार्टीको एकता गर्नुपर्दछ भनेर फेरि अर्को कुराहरू गर्नुभयो होइन। तपाईँले आफैले दुईवटा प्रश्न खडा गर्नुभयो। अब सामान्य सर्वोच्च अदालतमा विचाराधीनका कुरा गर्ने हो भने यहाँ सर्वोच्च अदालतमा कार्यतालिका आइसकेपछि 15 महाधिवेशन नगर्नको लागि अन्तरिम आदेशको लागि अन्तरकालीन आदेशको लागि निवेदन परेको अवस्थामा सर्वोच्च अदालतले त्यसलाई खारिज गरेको अवस्था पनि छ होइन। र 15 महाधिवेशनको कार्यतालिका अगाडि बढाउनुपर्छ भन्ने आदेश पनि हो। त्यही भएर हामीले अब सामान्य सर्वोच्च अदालतले अब कार्यतालिकाबाट अगाडि बढ्नुहोस् भनेर अन्तरकालीन आदेश नआएको अवस्थामा आफ्नो कार्यतालिका अनुसारै अगाडि बढ्नु भनेर अन्तरकालीन आदेशलाई स्वीकार नगरेको अवस्थामा हामीले सामान्य सर्वोच्च अदालतले गरेको त्यो निर्णयलाई हामी सम्मानसाथ चाहिँ त्यसलाई पालना गरी हामी अधिवेशनमा अगाडि गएका हौँ। किनभने कार्यतालिकाको मिति तय भइसकेपछि त्यसलाई रोक्नको लागि अन्तरकालीन आदेश दिनको लागि सर्वोच्च अदालतमा गएको, सर्वोच्च अदालतले त्यसलाई स्वीकार नगरेपछि अब हामी संविधानबाटै सर्वोच्च अदालतले जो संविधानको व्याख्याता हो, कानुनको व्याख्याता हो, उहाँकै आदेश अनुसारै नेपाली काङ्ग्रेस 15 महाधिवेशनको कार्यतालिकामा प्रवेश गरेको हो। अब तपाईँले भन्नुभयो अर्को एकताको कुरा, त्यो व्यवहारिक पक्ष हो। त्यो व्यवहारिक पक्ष भनेको यो नेतृत्वलाई स्वीकार गर्ने, 15 महाधिवेशनलाई स्वीकार गर्ने र समझदारी गरेर यसलाई सबैलाई समेटेर सबै सम्मानित भएर 15 महाधिवेशन गर्ने विषयवस्तु भनेको यो राजनीतिक विषय हो। त्यो यो राजनीतिक विषयलाई विवादको विषय बनाउने, राजनीतिक विषयलाई नेतृत्व स्वीकार नगर्ने विषय बनाउने, राजनीतिक विषयलाई 15 महाधिवेशन गर्न नदिने वा भाग नलिने, भाग लिन नलगाउने भन्ने जुन किसिमको यसलाई राजनीतिक विवादको विषय बनाइएको छ, यसको समाधान त हामी 15 महाधिवेशनमै गएर खोज्ने हो नि त। किनभने त्यसमा 77 जिल्लाको हाम्रो 165 जिल्लाबाटै हाम्रो क्षेत्रबाट हाम्रो महाधिवेशन प्रतिनिधि आउनुहुन्छ र उहाँहरूले पनि एकता खोज्नु भएको छ। त्यति मात्रै होइन, अब हामी त सबै पालिकाको अध्यक्षलाई महाधिवेशन बनाएका छौँ, प्रदेशको अध्यक्षलाई महाधिवेशन बनाएका छौँ, क्षेत्रको अध्यक्षहरू पहिले पनि महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो, उहाँहरू सबैलाई 15 महाधिवेशनमा निर्णायक शक्तिको रूपमा अवसरहरू दिएका छौँ। यसमा विश्वास त गर्नु पर्यो नि, उहाँहरूमाथि त विश्वास गर्नु पर्यो, कम्तीमा ती महाधिवेशन प्रतिनिधिहरूमाथि विश्वास गर्नु पर्यो र धेरै साथीहरू, धेरै नेतृत्वहरू इतर पक्षको भए पनि उहाँहरूले अध्यावधिक पनि गरिसकेको अवस्था छ। यस कारण चाहिँ मलाई के लाग्छ भने यसलाई कानुनी विवादको विषय त यो हुँदै होइन, सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ भन्ने कुराको त यो विषय हुँदै होइन, तर यसलाई राजनीतिक विवादको विषय गरेर फेरि अर्को पनि कार्यतालिका निकालेर अर्को कार्यतालिका अनुसार गर्छु भन्ने मलाई लाग्छ। यो सामान्य सर्वोच्च अदालतको आदेशको विपरीत पनि हो र संविधानको, हाम्रो पार्टीको विधानको विपरीतको कामहरू पनि हो नेपाली काङ्ग्रेसको नाममा फेरि अर्को महाधिवेशनका तिथिमिथि तय गर्ने। तर पनि यो राजनीतिक विषयलाई हामी धेरै अहिले यसलाई बहसको विषय पनि बनाउन चाहेको छैनौँ र आजको दिनसम्म पनि पार्टी सभापति हिजो पनि विभिन्न इतर पक्षको नेतृत्वहरूसँग बसेर सबैलाई जसरी यताका केन्द्रीय कार्य समितिका साथीहरू भाग लिन जान्छौँ, त्यस्तै गरी केन्द्रीय नेतृत्वहरू इतर पक्षको पनि भाग लिन जाने हो। र त्यो महाधिवेशनको वातावरणको निष्पक्षतामाथि कुनै प्रश्न चिन्ह छ, कुनै निषेधको त्यहाँ वातावरण छ भने त्यसमा छलफल गर्न सकियो होइन, तर त्यसको लागि पार्टी सभापति पनि तयार हुनुहुन्छ। तर पार्टीकै महाधिवेशनमा भाग नलिनु भनेको त पार्टीको विधानलाई स्वीकार नगर्नु सरह हुन्छ। यस कारण मलाई के लाग्छ भने अहिले पनि महाधिवेशनमा यो 3 गतेको वडामा भाग लिनको लागि सबैलाई फेरि त्यसैमा आएर भाग लिन र त्यो निष्पक्ष ढङ्गबाट महाधिवेशन गर्नलाई अहिले पनि हामी आह्वान गरिरहेछौँ। पार्टी सभापतिले त्यसको पहल गर्ने पनि गरिराख्नु भएको छ। हामीलाई आशा छ सबैले त्यसलाई, तपाईँले भने जस्तै यसमा कुनै कानुनी विवाद छँदै छैन। अब यो राजनीतिक विवाद बनाएर पार्टी सङ्गठनलाई कमजोर गराउने मनोवैज्ञानिक प्रवृत्ति चाहिँ अहिलेको राष्ट्रिय राजनीतिमा र नेपाली काङ्ग्रेसको हितमा पनि छैन। त्यही भएर सबैजनाले यसमा भाग लिएर पार्टीको सङ्गठनलाई मजबुत बनाएर भोलिको पुस्तालाई एउटा मजबुत नेपाली काङ्ग्रेस, अहिले राष्ट्रिय राजनीतिमा यति ठुलो एउटा प्राकृतिक प्रकोप परिरहेको छ, भोटेपछि एउटा बाढीले गर्दाखेरि जनधन गुमाउनु परेको छ, अहिलेको सरकारले गरेका गतिविधिहरूमा आम उहाँहरूलाई मतदाताहरू, उहाँहरूलाई मध्यका मतदाताहरूले पनि असन्तुष्टि व्यक्त गर्नुभएको छ। यद्यपि पार्टी एउटा प्रतिपक्षमा रहेको छ, उसले सरकारले 5 वर्ष सरकार चलोस्, तर त्यो सरकारले जनताको मनोभावना, कानुनी शासन, संविधान अनुसार मुलुकमा आएको राष्ट्रिय समस्यालाई व्यवस्थापन गर्नको लागि प्रमुख प्रतिपक्षी दल सहयोग गर्न तयार छ भनिराखेका छौँ। तर पनि आम उहाँहरूलाई मतदाताहरूले मत दिएका मतदाताहरूको असन्तुष्टिहरू यति छिटो बाहिर आइसकेको छ,
7: देश संकटमा छ यतिखेर, होइन कालो बजारी बढिया छ, ग्यासको अभाव छ, ग्यासको लाइन छ, होइन तपाईँहरू त बोल्नै हुन्न आजकल, होइन प्रमुख प्रतिपक्षी हो तपाईँहरू पनि, होइन
8: पूर्व सन्ध्यामा तपाईँको कालाबजारियाहरू, एउटा कृत्रिम अभावहरू, ग्याससम्मको अभावहरू, कृत्रिम अभावहरू, मूल्य वृद्धि भएको छ, एकातिर यत्रो दैवी प्रकोपबाट होइन जनधनको क्षति भएर त्यसमाथि छलफल गर्ने भनेर प्रतिपक्षी तयार भएर बसेको छ बाढीको प्रकोपबाट, तपाईँ देखिराख्नु भएको छ। सरकारले आफ्नो दायित्व काम अगाडि बढेछ भने प्रतिपक्षले पनि हेरसुवाको मान्य उही गएर बसेर मोहन आचार्यजी त्यसको काम, अरू नेताहरू आफ्नो कामहरू गरिराख्नु भएको छ रिलिफको लागि, त्यस्तै किसिमबाट विभिन्न किसिमबाट सहयोगहरू जुटाएर विभिन्न सर्वदलीय बैठकमा गएर कसरी मुलुकको राष्ट्रिय सङ्कटलाई समाधान गर्ने, यस समय हामी सङ्कटमा साथ दिनुपर्छ भनेर प्रतिपक्षीले भूमिका निर्वाह गरेको छ भने, अर्कोतिर अब देखा परेका जनतासँग जोडिएका जति पनि सङ्कटका कुराहरू छन्, मूल्य वृद्धिका कुरा छन्, अभावका कुरा छन्, होइन विभिन्न किसिमका जुन समस्या भोगिरहेछ, त्यसमा पनि काङ्ग्रेसले सरकारलाई कसरी साथ दिन सकिन्छ भन्ने छलफल गरिरहेछ। तर पनि मलाई लागिरहेछ अहिले राष्ट्रिय राजनीतिमा काङ्ग्रेसको भूमिका अझै बढेको छ। यसमा काङ्ग्रेसलाई को संगठनलाई मजबुत गराउनलाई त 15 महाधिवेशन त सबैको लागि एउटा ठुलो अवसर हो, किनभने वैधानिक ढङ्गबाट 15 अधिवेशन गरिसकेपछि काङ्ग्रेसको कानमा धेरै ठुलो अरू पनि जिम्मेवारी थपिएको हुन्छ। पार्टीभित्रको आन्तरिक सङ्गठनका कुराहरू, राष्ट्रिय राजनीतिमा देखा परेका अप्ठ्याराका कुराहरू, भोलिको स्थानीय निर्वाचन, प्रदेशको निर्वाचनमा नयाँ नेतृत्वहरू तयार हुनुहुन्छ, उहाँहरूलाई कसरी एउटा राम्रो वातावरण काङ्ग्रेसले गर्न सक्छ, जनताको माझमा काङ्ग्रेस कसरी जान सक्छ भनेर यति धेरै मुद्दाहरू बोकेको छ। यसमा मलाई के लाग्छ भने यो नेतृत्वको मात्रै अधिवेशन होइन, नेतृत्व परिवर्तन गर्ने अधिवेशन मात्रै होइन, एउटा वैचारिक पुनर्जागरण लिएर अब राष्ट्रिय राजनीतिका मुद्दाहरू, आम जनताका मुद्दाहरू, संविधानका कुराहरू, लोकतन्त्रका कुराहरू, यसलाई एउटा खम्बाको रूपमा काङ्ग्रेसले अब बडो ढङ्गले काम गर्नुपर्ने दायित्व पनि छ अधिवेशन पछि। त्यही भएर यसलाई केवल नेतृत्वको चयनको मात्रै विषय महाधिवेशन बनाइयो भने त फेरि महाधिवेशनको औचित्य हुँदैन। यस कारण त्यो महाधिवेशनले एउटा नयाँ विचार दिएर काङ्ग्रेसको सङ्गठन, राष्ट्रिय राजनीतिका कुरा, अहिलेको सरकारले गरेका कामहरूका कुराहरू, होइन जनताका सरकारका कुराहरू, राष्ट्रिय राजनीतिलाई जनसरोकारसँग जोडिनु पर्यो, यसलाई डेमोक्रेसीसँग जोडिनु पर्यो, यी विभिन्न कुराको प्रतिबद्धता व्यक्त गर्ने ठाउँ पनि हो नि महाधिवेशन, र त्यसलाई कार्यान्वयन गर्नुपर्छ। त्यहाँ पास पारित भएका राजनीतिक नीतिहरू, आर्थिक नीतिहरू, सङ्गठनका नीतिहरू, पार्टीका विधानका कुराहरू जुन चाहिँ हामी महाधिवेशनमा पारित गर्छौँ त्यसलाई इमान्दारी साथ पालना गर्नुपर्ने हुन्छ। त्यसको लागि काङ्ग्रेसले आफ्नो सङ्गठन त्यो ढङ्गबाट पनि लिएर जान्छ। त्यही भएर यसलाई नेतृत्व चयनको विषय मात्रै नभनाइकन यसलाई राष्ट्रिय राजनीतिमा नेपाली काङ्ग्रेसलाई मजबुत ढङ्गबाट अगाडि बढाउनको लागि पनि महाधिवेशन एउटा सबभन्दा ठुलो एउटा थलो पनि हो, शक्तिशाली थलो पनि हो। त्यही भएर त्यो ढङ्गबाट मलाई लाग्छ पार्टीको इतर पक्षहरूबाट जुन किसिमका राजनीतिक विवादहरू, राजनीतिक मतभेदका कुराहरू उठिरहेछन्, सो अहिले समयले त्यसलाई माग पनि गर्दैन र अहिले त्यसको औचित्य पनि छैन। पार्टीभित्रै हामी ती विषयहरूलाई छलफलको विषय बनाउन सक्छौँ, तर बाहिर ती विषयलाई विवादको विषय बनाएर पार्टी सङ्गठनभित्र मतभेद विभाजनको रेखा फेरि कोर्ने कोसिस नहुँदाखेरि यसले धेरै पार्टीलाई मजबुत बनाउँछ।
7: हस्, शुभ सभापतिज्यू, यहाँको महत्त्वपूर्ण समय सुझावका लागि धेरै धेरै धन्यवाद, नमस्कार। नेपाली कङ्ग्रेसका उपसभापति पुष्पा भुषाल, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
9: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
10: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

एसोस एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी लाइफ्स गुड।

0: को पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौँ।
2: डिगो 12 खरी कथा 2083
3: नेपाली साहित्य साधकका सम्मानमा 12 खरी मिडिया आह्वान गर्दछ अहिलेसम्मकै ठुलो कथा लेखन प्रतियोगिता।
4: प्रथम पुरस्कार 2,00,000,
3: द्वितीय पुरस्कार 1,00,000,
4: तृतीय पुरस्कार 60,000,
3: टाइटल स्पोन्सर डिगो,
4: अ कल्चरल इनिसिएटिभ अफ सूर्य नेपाल गाथा,
3: सपोर्टेड बाई एनआईएमबी ब्याङ्क,
4: नासा सिक्युरिटिज,
3: सिटी एक्सप्रेस मनी ट्रान्सफर,
4: United Azure Insurance,
3: Eti Airlines,
4: Vedalaya,
3: Publishing Partner Fine Print,
4: Implementing Partner Karuna Foundation Nepal,
3: Katha Pathauna ka lagi 12kharibooks@gmail.com,
4: Katha Pathaune Antim Miti 2083 Asos 3 Gate।
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
7: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
8: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
9: यो हो नेपाली रेडियो नेटवर्क,
10: हरो विषयमा दरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ,
11: ग्लोबल आईएमई ब्याङ्क, सबैका लागि ब्याङ्क,
12: डिस होम इन्टरनेट।
13: यतिखेर हाम्रो बेसमा नेकपा एमालेका नेता विशाल भट्टराई हुनुहुन्छ। भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
14: धन्यवाद खेमजी।
13: नेकपा एमालेमा ओली हटाउन निकै ठुलो दबाब बढेको हो, अन्तर सङ्घर्ष व्यापक भएको हो अहिले पछिल्लो अवस्थामा?
14: पार्टी नेतृत्व परिवर्तनको बारेमा त अहिलेसम्म पार्टीमा त्यो प्रतिवेदन लेखनको नेतृत्व गर्ने शङ्कर पोखरेलले पनि, रामबहादुर थापा बादलले पनि भन्नुभएको छैन। त्यसो भएको हुनाले चाहिँ नेतृत्व परिवर्तनको कुरा महाधिवेशन पछि उठेको छैन, महाधिवेशन पूर्व उठेको थियो। त्यति बेला चाहिँ अब नेतृत्व परिवर्तन गर्दा नयाँ ढङ्गले एमालेलाई पुनर्जागृत गर्न सकिन्छ भन्ने एउटा पक्ष आएको थियो। हामीले 5 महाधिवेशनमा जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद प्रतिपादन गरिरहँदादेखि नै हामीले प्रतिस्पर्धाका आधारमा श्रेष्ठता हासिल गर्ने भन्ने कुराको नीति अघि सारेका थियौँ। त्यसपछि लगातार एमालेका महाधिवेशनहरूमा प्राय प्रतिस्पर्धाकै आधारमा नेतृत्व छानिँदै आएको छ। अस्तिको 11 महाधिवेशनमा पनि केपी शर्मा ओली एकातिर, ईश्वर पोखरेल अर्कातिर भएर निर्वाचन भएकै हो। त्यसकारणले प्रतिस्पर्धालाई हामीले स्वाभाविक ठान्छौँ, तर यो बेला चाहिँ महाधिवेशन सकिसकेको अवस्था भएको कारणले गर्दा तत्काल नेतृत्व परिवर्तनको कुरा उठेको छैन। अलिअलि छिटपुट रूपमा
13: बादलजीको र शङ्कर पोखरेलजीको प्रतिवेदन छुट्टा छुट्टै भयो, ओलीजीलाई मन परेन, त्यस भएर प्रदीप गेवालीजीलाई र बादलजीलाई फेरि पुनर्लेखनका निम्ति उहाँले भन्नुभएको छ। अब उहाँको पक्षमा ट्याक्क लाएर चाहिँ बुट्टा भरेर प्रतिवेदन आउँछ, अब त्यसपछि त पार्टीभित्र त मतभेद त निकै चर्किन्छ।
14: होइन, त्यस बेला पार्टी सचिवालयको बैठकले रामबहादुर थापा उपाध्यक्षज्यूको नेतृत्वमा एउटा 15 सदस्यीय कार्यदल बनाएको थियो। त्यो कार्यदलले 13 ठाउँमा देशभरि गएर सुझाव सङ्कलनको काम सम्पन्न गर्यो। हजारौँ एमालेका नेता कार्यकर्ताहरूले पार्टीको निर्वाचनको ठोस समीक्षा, सँगसँगै चाहिँ अब पार्टीलाई कसरी पुनर्जागृत गर्ने, कसरी पुनर्गठित गर्ने भन्ने सम्बन्धमा आफ्ना रायहरू, सुझावहरू प्रस्तुत गर्नुभएको थियो। ती सबैमा महासचिव शङ्कर पोखरेल, उपाध्यक्ष र अरू नेताहरू पनि उपस्थित हुनुभयो। विशेष गरी सबैमा पुग्ने भनेको रामबहादुर थापा बादल र महासचिव शङ्कर पोखरेल हो। बैठकले नै महासचिव शङ्कर पोखरेललाई चाहिँ प्रतिवेदन लेखनको जिम्मेवारी दिएको थियो। उहाँले प्रतिवेदन ल्याउनुभयो। ल्याइसकेपछि अहिले अनलाइनमा अरू ठाउँमा मैले देखेँ कि रामबहादुर थापा बादलले पनि प्रतिवेदन लेख्नु भएको भन्ने कुरा देखिसकेपछि केही फरक मत जस्तो देखिएको छ। यस्तो अवस्थामा चाहिँ पार्टीको हिजो 11 बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्यो, त्यो प्रतिवेदनको कार्यदलको त्यो बैठकले चाहिँ अब यसलाई कन्टिन्यू छलफलमा लाने र एउटै प्रतिवेदन बनाएर ल्याउने सर्वसम्मतिका साथ भन्ने कुराको सहमति गरेर हिजो उठेको छ त्यो बैठक। त्यस कारणले मलाई लाग्छ आज भोलि नै फेरि बैठक चाहिँ सुचारू हुन्छ, अलिक क्लोज मिटिङमा उहाँहरू बस्नुहुन्छ, त्यसपछि चाहिँ एउटै प्रतिवेदनको रूपमा त्यो आउन सक्छ, त्यसपछि पार्टीमा त्यो समस्याको रूपमा अहिले रहँदैन। तर मेन समस्या त्यो मात्रै होइन, त्यो नेतृत्व को प्रश्न प्रधान प्रश्न होइन। आज मुख्य कुरा के हो त भने भदौको निर्वाचन नेकपा एमाले को लागि त्यो जेएनजी विद्रोह पछाडिको चुनाव चाहिँ असाध्यै प्रतिकूल भयो। फागुन 21 निर्वाचनले चाहिँ नेकपा एमाले र देशका लोकतान्त्रिक पार्टीहरू अहिलेको संविधानका पक्षधर पार्टीहरू गणतन्त्र पक्षधर पार्टीहरूका लागि असाध्यै प्रतिकूल रह्यो। यो प्रतिकूल निर्वाचन परिणामले कम्युनिस्ट आन्दोलनको भविष्य बारेमा त्यसै गरी चाहिँ नेपालको लोकतन्त्रको भविष्यको बारेमा चाहिँ धेरै चिन्ताहरू व्यक्त गरेको अवस्थामा यत्रो लामो इतिहास भएका पार्टीहरू यसरी खिनु कमजोर हुनु जनमत स्खलित हुँदै जाने कुरा वास्तवमै चिन्ताको विषय हो। त्यस कारण आज चाहिँ को नेतृत्वमा रहने वा नरहने, हट्ने वा रहने भन्ने मात्रै प्रधान प्रश्न होइन। हामी कहाँ सार पक्षभन्दा रूप पक्षलाई बढी प्राथमिकता दिने, सर्फेसली छलफल गर्ने, अलिकति बढ्ता मिडियाहरूको पनि त्यसमा ध्यान जाने र पार्टी नेता कार्यकर्ताहरूको पनि ध्यान त्यस्ता कुरामा जाने हुनाले हामी अनावश्यक यस्ता छलफलहरूमा छौँ। हामी महाधिवेशन भर्खरै सकिएको छ, महाधिवेशनले प्रतिस्पर्धाका आधारमा केपी शर्मा ओलीको नेतृत्वमा पार्टीको चाहिँ 19 सदस्यीय सचिवालय निर्माण गरेको छ, त्यसै गरी केन्द्रीय कमिटी निर्माण गरेको छ। त्यो अब अहिले तत्कालै त्यो नेतृत्व यताउता हुने कुरा भन्दा पनि अब कसरी कम्युनिस्ट आन्दोलनलाई र नेपालको यो लामो चाहिँ लोकतान्त्रिक आन्दोलनलाई सही ट्र्याकमा ल्याउने, कसरी मुलुकमा अहिले सर्वसत्तावाद जसरी चाहिँ अहिलेको 2/3 नजिकको सरकारले बालन नेतृत्वको सरकारले त्यो व्यवहार जनताका बिचमा देखाइरहेको छ, अस्तव्यस्त छ देश, अन्तर्राष्ट्रिय रूपमा नेपालको बदनामी भएको छ, यति ठुला ठुला विपदहरू आइरहेका छन्, त्यसको कुशलतापूर्वक
13: बदनामी त कसरी बदनामी भएको छ, 2/3 नजिकको सरकारले त काम गरिरहेछ नि, अब भूकम्प ल्याउने कुरा, बाढी पहिरो ल्याउने कुरा सरकारले चाहेर ल्याउने
14: होइन, अहिले पछिल्लो दिनमा यही बदनामीकै कुरा तपाईँले अलिकति व्याख्या राष्ट्रिय राजनीति भन्दा उतै व्याख्या गर्दा पनि म स्पष्टै के भन्न सक्छु भने अहिले हामी कहाँ 10 गते जुन प्रकारको एउटा वितण्डा बाढीको वितण्डा आयो, त्यसपछि थुप्रै देशहरूले चाहिँ हामी विज्ञहरू पठाएर राम्रोसँगले तपाईँहरूको व्यवस्थापनमा सहयोग गर्न सक्छौँ, कुशलतापूर्वक त्यसलाई चाहिँ हामी तपाईँहरूलाई सहयोग गर्छौँ भनिरहे बेला हामीलाई कोही चाहिँदैन भन्ने प्रकारको अभिव्यक्ति त स्वयं सरकारका मन्त्रीहरू प्रवक्ताहरूले नै दिनुभयो। त्यसले अन्तर्राष्ट्रिय समुदायमा के पार्छ, त्यसपछि यहाँ कुशलतापूर्वक व्यवस्थापन गर्न गरेको भएदेखि त केही थिएन, मान्छेले के भन्थ्यो होला भने नेपाल आफै सक्षम भएछ, बलियो राष्ट्र निर्माण गरेछ नेपालले, उसले चाहिँ क्षमता अभिवृद्धि गरेछ, राम्रो व्यवस्थापन गर्यो, उद्धार गर्यो भन्थ्यो होला। न हामीले व्यवस्थापन कुशलतापूर्वक गर्न सकेका छौँ, न अरूले आउने कुरामा चाहिँ सहयोग गर्ने वातावरण निर्माण गरेका छौँ। एकातिर हामी अरूको सहयोग लिन पनि तयार नहुने, हामी आफै गर्न सक्छौँ भनेर घमण्ड प्रस्तुत पनि गर्ने तर त्यसको व्यवस्थापन पनि गर्न नसक्ने कुराले त हामीलाई चाहिँ अन्तर्राष्ट्रिय रूपमा पनि राम्रो गरेका छैन। अहिले पनि चिनमे लगायतका थुप्रै जलविद्युत परियोजनामा मान्छेहरू त भित्र सुरुङभित्र थुनिरहनु भएको छ, हिजो मात्रै पनि कुलमान
13: सरकारले प्रयास गरिरहेको छ नि त होइन।
14: पहिलो दिनबाट, पहिलो 10 गतेबाट तपाईँको गर्न सकिन्थ्यो, नभए भोलिपल्टै अन्तर्राष्ट्रिय समुदायले हामीलाई अरू देशहरूले सहयोग गर्छु भनेको थिए। 11 गतेबाट सुरु गरे यतिखेर त मान्छे सकुशल निस्किसक्थ्यो, यतिखेर कति मान्छेहरू मरिसक्यो, भोलि पर्सि त्यहाँ खोस्रेर चाहिँ निकाल्दाखेरि थाहा पाउँछ त्यहाँ चाहिँ कति सबहरू चाहिँ भेटिएला, त्यस्तो नहोस् भन्ने हामी कामना गर्छौँ। म अहिले पनि कामना गर्छु, धेरै ठुलो चाहिँ नै जनधनको क्षति भएको छ, यस्तो बेलामा अरू थप चाहिँ मान्छेहरूको हताहती हुने कुरा कुनै पनि हालतमा त्यो स्वीकार्य हुँदैन, दुर्भाग्यपूर्ण कुरा हो, तर नियतिले हामीलाई त्यहीँ पुर्यायो सरकारको असक्षमताले। त्यस कारणले गर्दाखेरि मैले यति मात्रै यो प्रसङ्ग ल्याउन खोजेको, अन्तर्राष्ट्रिय सम्बन्धहरूमा देखिएका चाहिँ असन्तुलनहरू, विशृङ्खलताहरू त छर अपस्तै छन् नि।
13: तर अन्तर्राष्ट्रिय रूपमा चाहिँ बरु तपाईँकै पार्टी अध्यक्षले चाहिँ भारतीय मिडियासँग दिएको अभिव्यक्तिको आलोचना भइरहेको छ, देशभित्रका कुरालाई चाहिँ किन चाहिँ अन्तर्राष्ट्रियकरण गरेको भनेर उहाँमाथि खनिएको जवाब देख्नु भएको छ नि होइन राम्रोसँग।
14: होइन अन्तर्राष्ट्रिय मिडिया अब भारतसँगको एउटा एउटा हिसाबले भन्दाखेरि चाहिँ अब हाम्रो सबै हिसाबले निकट भएकै राष्ट्र हो भारतले। केपी शर्मा ओलीले नबोले पनि यहाँ सरकारले गरेका सारा काम क्रियाकलाप त उनीहरूले थाहा नपाएको कुरा हुँदै होइन, उनीहरूका लागि कुनै नयाँ कुरा हुनै सक्दैन। तर कुरो के हो भने त्यही पनि नभन्नु भएको भए हुन्थ्यो भन्ने आम मान्छेहरूको चाहिँ सधैँ छ। त्यसमा दुइटै धारणा छ, केही शुभेच्छुक शुभचिन्तकहरूले पनि त्यो कुरा व्यक्त गर्नुभएको छ भने कतिपय मान्छेहरूले चाहिँ अब केमा आलोचना गर्ने, केमा बदनाम गर्ने, केपीएललाई के भनेर गाली गर्ने भनेर एउटा न्यु बनाएको अवस्था पनि छ। दुइटै धारणा छन्। तर एउटा सत्य कुरा सच्चाइ के हो त भन्दाखेरि सरकारले व्यवस्थापन गर्ने कुरामा यो भदौ दसको बाढी पहिरोको व्यवस्थापन गर्ने कुरामा धेरै ठुलो गम्भीर त्रुटि चाहिँ गरेकै छ। त्यो गम्भीर त्रुटिका कारणले गर्दाखेरि अहिले चाहिँ 5,000 बढी मान्छेहरू बेपत्ता हुनुहुन्छ, यस्तो ठुलो हताहती भएको छ। त्यहाँको व्यवस्थापनको कुरा गर्नुहुन्छ भने जम्बाजम्बी त्रिशुलीमा तिरदेखि पुछारसम्म चाहिँ जम्बा एउटा पुल बाँकी छ, त्यो पुल बाहेक अरू कुनै पनि छैन, कनेक्टिभिटी केही छैन। यत्रो दिन बित्दाखेरि सरकारले कनेक्टिभिटीमा के काम गर्यो भने
13: बनायो
14: 5 दिन होइन, यत्रो दिन भयो। त्यो पनि अस्ति गृहमन्त्रीले चाहिँ उहाँ एआईले बनाएको फोटो चाहिँ हालेर अस्ति पुल बनिसकेको भनेर कसो हेलिकप्टर चढेर रिबन र रातो रिबन र कैँची बोकेर जानु भएन उद्घाटन गर्न। अस्ति नै एउटा एकजना मान्छे चाहिँ नि सुरुङमा भेटियो भनेपछि यहाँ चाहिँ मन्त्री बैठकमा बसिरहेका गृहमन्त्री बैठक स्थगित गरेर छोडेर हतार हतार चाहिँ आफू पुगेर अक्सिजनको सिलिन्डर बोकेर हिँडिरहनु भएको देखिरहनु भएको थियो। लाज भन्ने चिज छँदै छैन। डायरी र उहाँको डायरी र चाहिँ उहाँको अरू सामग्री झोला हर्कैले बोकिरहेको छ पछाडि। त्यो बोकेर आफ्नो झोला आफ्नो डायरी बोकेर हिँड्न नसक्ने, आफ्ना सामग्रीहरू सामान्यतः कतिपय अरूलाई दिँदै नबोक्न, त्यो चाहिँ अर्कै सिपाहीलाई बोक्न दिएको छ, अर्कै पिएले बोकिरहेछ, सिलिन्डर चाहिँ उहाँले बोकेर भिडियो खिचाउनुहुन्छ। यस्तो नाटक गर्नेहरू कति दिन यो नाटक टिक्ला भन्नु न। यस्तो खालको त्यो हेर्दाखेरि पनि नसुहाउने क्या लज्जास्पद गतिविधि। अब उहाँ जानु त्यो अस्ति नजानु भएको भए सायद पुलको रिबन काट्न जानुहुन्थ्यो होला। हिजो अस्ति देख्नुभयो नि शालिग अनावरण गर्न जाँदा शालिग जति अर्कैका बनेका छन्, अर्कैको अनुहारका शहीदका परिवारले त्यही भनिरहेका छन् भनेपछि यति अव्यवस्थापन, यति भद्रगोल, यति चाहिँ नि त्यो एक किसिमको भन्दाखेरि तपाईँको नाटक यो चाहिँ अहिलेको सरकार अपरिपक्वता यी गतिविधिले त हामीलाई त अन्तर्राष्ट्रिय समुदायमा देशभित्रै पनि धेरै ठुलो सङ्कट बनाउँदै लगेको छ। 16 खरबको बजेट भएको देशमा 8 खरबको चाहिँ क्षति भएको छ। यत्रो क्षति रिकभर गर्न चाहिँ जुन प्रकारले चाहिँ हामीले अन्तर्राष्ट्रिय समुदायलाई गुहार्नु पर्ने,
13: होइन प्रधानमन्त्री जाँदै हुनुहुन्छ अन्तर्राष्ट्रिय समुदायमा गुहार्न, होइन संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाँदै हुनुहुन्छ, त्यहाँ मुख्य मुद्दा जलवायु परिवर्तनकै मुद्दा छ। अब नेपालले के गर्ने, विपत्तिसँग जुत्न, विपत्तिसँग आइलागिसके पछाडि चाहिँ काम गर्न त गाह्रो छ नि त, हाम्रा संयन्त्रहरूले त सक्दैन नि त होइन।
14: एउटा कुरा के हो भने प्रधानमन्त्री त्यहाँ जाने कुरा एकदम सकारात्मक हो। उहाँ पहिला नजाने कुरा थियो, पछि सायद यस्तै विभिन्न दबाब सुझावहरूको कारणले जाने हुनुभयो क्या अरे, त्यो एकदम सकारात्मक कुरा हो। जानुहोस् त्यहाँ राम्रोसँगले नेपालको मुद्दाहरू उठाउनुहोस्। अहिले खास गरी भन्यो भने कार्बन उत्सर्जनमा नेपालको भूमिका एकदमै सानो भूमिका छ, छँदै छैन भन्दा पनि हुन्छ पर्सेन्टमा निकाल्दाखेरि। तर हामी सबभन्दा धेरै प्रताडित हामी नै छौँ। त्यही कारणले गर्दा ग्लोबल वार्मिङको समस्याले अहिले चाहिँ हामी कहाँ हिमतालहरू फुट्ने, हिमाली क्षेत्र चाहिँ क्षयीकरण हुने, त्यसको प्रत्यक्ष प्रभाव चाहिँ तटीय क्षेत्रमा हुने कुरा चाहिँ गम्भीर समस्याको रूपमा आइ नै सक्यो। अब हाम्रो सम्भवतः कयौँ चाहिँ हाम्रा हिमालबाट बगेर आउने नदीहरू अधिकांश त हिमालबाटै बगेर आउँछन्, तिब्बतबाटै आउँछन्। माथिल्लो भेगबाट आउने बगेर आउने नदीका क्षेत्रहरूमा हाम्रो सभ्यता नै त्यसरी विकसित भएको छ कि नदी किनारमा हाम्रा बस्तीहरू छन्, घरहरू बनाएर बसेका छ ठुलो सङ्ख्यामा जनता। यस्तो बेलामा चाहिँ जुनसुकै बेला पनि बाढी आउने, त्यो पनि अकल्पनीय खालको आउने, यो एकदमै खतरा हाम्रो लागि त दीर्घकालीन रूपमा भइ नै सक्यो। यस्तो बेलामा हामीले जलवायु न्यायको कुरालाई चाहिँ अन्तर्राष्ट्रिय मुद्दाको रूपमा हामीले उठाउन सक्यौँ भने त्यसलाई चाहिँ एउटा अन्तर्राष्ट्रिय समुदायका बिचमा अरूसँग पनि सहकार्य गरेर अरू देशहरूसँग पनि मिलेर हामीले यो मुद्दालाई चाहिँ सशक्त रूपमा उठाउन सक्यौँ भने यसले हामीलाई असाध्यै राम्रो गर्छ। होइन भने हरेक वर्ष वा चाहिँ भूकम्प जस्तै एउटा चाहिँ ठुलो विपत्तिको रूपमा हामी कहाँ आउने खतराहरू देखिएपछि हाम्रो नेपालले यसलाई बेहोर्न धेरै मुस्किल पर्छ। त्यसो भएको हुनाले चाहिँ हामीले ठिक ढङ्गले ठिक छ विपत्ति कसैले चाहिँ बोलाएर आउने पनि होइन, घोषणा गरेर पनि आउँदैन, बाजा बजाएर पनि आउँदैन, तर विपत्तिको व्यवस्थापन गर्ने कुरामा चाहिँ सरकार यस्तो नेग्लिजेन्स गर्नु हुँदैन। प्रधानमन्त्री र मन्त्रीहरू चटक वा देखाउने कुरा भन्दा पनि यस्तो कुरामा चाहिँ मानवीयता हेरेर ठ्याक्कै काममै लाग्नुपर्छ, काममा लाग्ने कुरामा अरूको साथ सहयोग गर्नुपर्छ। एउटा सर्वदलीय बैठक बोलाउन प्रधानमन्त्री तयार हुनुहुन्न, त्यसलाई ढाकछोप गर्न रवि लामिछानेजीले बैठकसम्म त बोलाउनु भयो, तर त्यहाँ बैठकमा
13: रवि लामिछानेको सक्रियता राम्रो छ नि त, अहिले रवि लामिछानेजीले त राजनीतिक नेतृत्व गर्नु भएको छ,
14: होइन ठिक छ, उहाँले सर्वदलीय बोलाउनु सकारात्मक हो, तर एउटा सच्चाइ के हो त भनेदेखि जतिसुकै ठुलो सिट सङ्ख्या आएको प्रधानमन्त्री भए पनि थोरै सिटमा आएका अरू प्रतिपक्षीहरू भए पनि यस्तो राष्ट्रिय विपदको बेलामा चाहिँ प्रधानमन्त्री आफैले बोलाउनु पर्छ, किनभने संसदमा त्यहाँ 6 पार्टीहरू संसदमा प्रतिनिधित्व गर्छन्, राष्ट्रिय पार्टीहरू छन्, उनीहरूलाई बोलाउने, छलफल गर्ने, सहयोगको अपेक्षा गर्ने, सुझावहरू लिने कुरा त स्वयं प्रधानमन्त्रीले गर्दा राम्रो हुन्छ नि त। प्रधानमन्त्री चाहिँ कुन त्यस्तो खोपीको देउता हो जसले अरूसँग बोल्नै नमिल्ने, बैठक बोलाउन नमिल्ने, फेस गर्न नमिल्ने, अरूसँग चाहिँ भेटघाट गर्न नमिल्ने, 4-5 नगरपालिका हुँदाखेरिको चाहिँ महानगर हुँदाखेरिको टिमसँग बाहेकहरूसँग बस्नै नहुने, उहाँ केमा लाग्नु भएको छ र चाहिँ उहाँले त्यो गर्न नहुने भन्ने कुरा चाहिँ एउटा आश्चर्यको रहस्यको पर्दाभित्रको चाहिँ एउटा चाहिँ रहस्यमय अवस्था देखिन्छ। त्यस कारणले गर्दाखेरि हामी पार्टीले सुरुदेखि नेकपा एमाले भनेका छ, हाम्रो त 10 बाढी आयो, 10 युवा सङ्घको नेतृत्वमा क्षितिज थेबे मान क्षितिज थेबेको नेतृत्वमा महाराज गुरुङको नेतृत्वमा हाम्रो टोली त्यसै दिन गयो, अलिकति त्यहाँ अध्ययन गऱ्यो, भोलिपल्ट हामी हाम्रो पार्टीका महासचिव शङ्कर पोखरेलको नेतृत्वमा हामी आफै म आफै पनि गएको थिएँ, अन्य राष्ट्रियको टोली राहत लिएर गयो, औषधिहरू सामग्री लिएर गयो, त्यसपछि हाम्रो स्वास्थ्य कर्मीहरू जानुभयो, त्यसपछि भोलिन्टियर फोर्स जानुभयो। अहिले पनि म तपाईँलाई बताउँछु, रसुवा र नुवाकोटमा हाम्रो जी फन्डको टोली 100 टोली तैनात भएर विनोद श्रेष्ठको नेतृत्वमा, अध्यक्ष विनोद श्रेष्ठले त्यहाँ नेतृत्व गर्नुभएको छ, पुरापुर काममा त्यहाँ चाहिँ शिविर राखेरै बस्नु भएको छ, भोलिन्टियर फोर्सको त्यति नै ठुलो सङ्ख्यामा पुष्प श्रेष्ठको नेतृत्वमा त्यहाँ टोली बसेका छ। अहिले पनि युवा सङ्घले धादिङमा चाहिँ थुप्रै चाहिँ स्कुलहरू घरहरू चाहिँ को हिलो पन्छाउने काम गरिरहेको छ, अनिरासुईको टोलीले बागेश्वरी माविको त्यहाँको चाहिँ 3 बसेर सबै हिलो र माटोहरू हटाइदिएर पन्छाइदिएर स्कुल चाहिँ क्लास चलाउन तयार हुने बनाइदिएर
13: अध्यक्षज्यू पनि त जानुभयो नि त, होइन अध्यक्षज्यूलाई त्यो छोडिदिनुस् न छोडिदिनुस् भनेर के भनेको के त्यो म्याट्रिक्स छोडिदिनुस् भनेको त्यो किन ढङ्ग
14: छुनुपर्ने जानुभयो, त्यसपछि उहाँ नुवाकोट जानुभयो। हामीले के भनेका छौँ भने हामी त यस्तो विपद को बेला राजनीति होइन, हामी विशुद्ध चाहिँ उद्धार राहत पुनर्स्थापना पुनर्निर्माण यी सबै कुरामा हामी सहयोग गर्छौँ भनेर हामीले सुरुदेखि नै भने पनि हो, गरि पनि रहेछौँ, अझै पनि हामी गर्न तयार छौँ, तर त्यो त्यसका लागि चाहिँ कमसे कम पनि प्रधानमन्त्रीले सरकारले त्यो वातावरण निर्माण गर्नुपर्छ। यस्तो धेरै व्यवस्था गरेर सुरुङभित्र मान्छे हराएका छन्, 5,000+ मान्छेहरू चाहिँ बेपत्ता हुनुहुन्छ, यस्तो बेलामा चाहिँ सरकारले यति धेरै चाहिँ चुपचाप बसेर गर्ने कुरा चाहिँ यो गाउँदिलो कुरा होइन। त्यसकारण आगामी दिनमा यस्ता कमजोरीहरू नहुन् भन्ने चाहन्छौँ। प्रधानमन्त्रीको भिजिट सफल होस्, त्यो भ्रमणले चाहिँ अवश्य पनि एउटा चाहिँ सकारात्मक सन्देश अन्तर्राष्ट्रिय समुदायका बिचमा पुगोस् र नेपालले चाहिँ जलवायु न्यायको कुरामा आफ्नो मुद्दा स्थापित गर्न सकोस्, त्यो नै हाम्रो सफलता
13: हो। विशाल भट्टराई यहाँको महत्त्वपूर्ण समयका लागि म धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
14: हस् धन्यवाद,
13: नमस्कार। उहाँ नेकपा एमालेका नेता विशाल भट्टराई, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
15: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौँ।

0: लामखुट्टे नचिर्ने जाली हाल्ने,
1: लामखुट्टेको ठोकाईबाट बच्नका लागि लामखुट्टे भगाउने धूप बाल्ने वा मलहमको प्रयोग गर्ने,
0: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
1: खाल्डा खुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
0: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
1: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
0: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
1: डेङ्गी रोग बारे सचेत बनाऊ।
2: नेपाल रेड क्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा।
3: हरो विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ। ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
2: दिस होम इन्टरनेट। आदरणीय श्रोता, हामी नेपाली बसमा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग कुराकानी गरिरहेका छौँ। बाढी पहिरोले प्रताडित छन् नागरिकहरू, राहत र उद्धारका कुराहरूमा पनि सरकारले तदारुकता गर्न सके कि सकेन भन्ने विषयका प्रश्नहरू पनि यतिखेर आइरहेका छन्। हामी आज तपाईँलाई फेरि लैजान चाहन्छौँ बाढी प्रभावित क्षेत्र, बाढी प्रभावित क्षेत्र नुवाकोट, धादिङ, रसुवा, विशेष गरी रसुवा क्षेत्र निकै प्रताडित बनेको एउटा परिस्थिति छ। आज आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ हामीसँग यतिखेर जोडिनु भएको छ। तामाङजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
4: हजुर, नमस्ते, धन्यवाद।
2: बुचुङजी, केही समय अगाडि हामीले कुराकानी गरेका थियौँ, तर अहिलेको राहत र उद्धारको अवस्था कस्तो छ? त्यहाँ सबै मानिसहरू सन्तुष्ट छन्? बाटो ट्र्याक खुल्यो, अब तपाईँहरूसँग ओहोरदोहोर गर्न सक्ने क्षमता रह्यो अहिलेको अवस्थामा?
4: सर, अहिले यो राहतको कुरा गर्नुपर्दा मेरो गाउँपालिकामा अहिले मान्छेहरू सन्तुष्टि भइरहेको अवस्था छैन, किनभने अहिले जति पनि यो राहत उद्धार कार्यक्रममा खटियो र उद्धारहरू पनि क्रम जारी नै छ, अझै पनि सुरुङहरूमा मान्छेहरू खोतलास भइरहेको अवस्थाहरू छ। र जुन राहतको कुरा गर्नुपर्दाखेरि मेरो गाउँपालिका पुरै नाकाबन्दी जस्तै अवस्थामा छ
2: अहिले पनि,
4: किनभने त्यहाँ सडक सञ्जाल टुटेको छ र पैदल यात्रा पनि गर्न नसक्ने अवस्थामा छ। त्यो भएर अहिले पर्याप्त जहाँ सडकको पहुँच जोड्न सफल भयो ती गाउँपालिकाहरूमा राहत पुगेको अवस्थाहरू छ, र मेरो गाउँपालिकामा पुरै हेलीबाट मात्र सम्भव यो ढुवानीको अवस्थाले गर्दा जति पनि राहतहरू आइरहेको छ तर मेरो गाउँपालिकामा पुगिरहेको छैन, र हामी चाहिँ प्रशासनसँग हारगुहार गरेर अहिले हेली मार्फत चाहिँ केही राहतहरू ढुवानी गरिरहेको अवस्था छ। तर त्यहाँ चाहिँ 1200-1300 नागरिकहरू, घर परिवारहरू पुरै नाकाबन्दी भएको कारणले चाहिँ पर्याप्त राहत पुगेको अवस्था छैन।
2: भनेपछि अझै पनि समस्या छ त्यहाँ, होइन? राहत पाएका छैनन्, अब के त्यहाँ जस्तो अब बासस्थान त होला, बस्नलाई होला, पकाउनलाई सम्म होला, तर अब नुन तेलदेखि लिएर अन्य सामग्रीहरू, दैनिक आवश्यकताका सामग्रीहरू पनि चाहिएला, त्यसको कस्तो प्रबन्ध छ त्यहाँ?
4: त्यही एकदमै समस्या, जटिल समस्या निस्किरहेको छ, किनभने त्यहाँ जो हो अलिअलि पैसा भएर पनि अब किन्न सक्ने अवस्था नै छैन, त्यहाँबाट पैदल यात्रै गर्ने बाटो पनि छैन, त्यहाँ पुरै कनेक्ट नै टुटेको, अहिले पुरै पालिकाको मेरो 5 वडा र गोसेकुण्डाको केही वडाहरू चाहिँ नाकाबन्दी भएर बसिरहेको अवस्था छ। र त्यहाँको नागरिकहरूले हामीलाई नुन र तेल भए नै पुऱ्याइदिउँ भनेर आवाजहरू उठिरहेको छ, र हामीले पनि यता जिल्ला विपद व्यवस्थापन समिति लगायत हामीले यत्र सङ्घ सरकारलाई पनि फोन गरेर, यो केन्द्रीय विपद प्राधिकरणमा पनि फोन गरेर, अब तपाईँहरूले हेली मार्फत मात्र ढुवानी सम्भावना भएको हुनाले तपाईँहरूले हेली मार्फत चाहिँ ढुवानी गर्नुपर्छ, त्यहाँ होइन 2-4 परिवार 20-30 परिवार भए त त्यो हेलीले पनि 1-2 सटले 1-2 लोडले पुग्ला, त त्यहाँ त पुरै गाउँ नै होल्ड भएर बसेको हुनाले 100 पटक चाहिँ ढुवानी गर्नुपर्छ, अथवा कुनै पनि कुनै एनजिओहरूले चाहिँ हामी हेली मार्फतै ढुवानी गरेर दिन्छु भन्ने एनजिओहरू पनि आउनुभएको थियो, तर यो उडान अनुमति नपाएर हामीले चाहिँ ढुवानी गर्न सकेन भन्ने आवाजहरू पनि उठिरहेको छ।
2: सरकारले त सहजै तरिकाले उडान अनुमति दिनै पर्ने होइन यो दुःखको समयमा भने
4: दिनुपर्ने, यो के भइरहेको छ हामी बुझ्न सक्दैनौँ, किनभने जति पनि हेलीहरू छ पहिलाको जुन घटना घटेको 2-4 दिनमा सबै उडानहरू जुन मानिस जिउँदो उद्धार, घाइते उद्धार, लास व्यवस्थापनमा खटिरहेको होला, अब त्यसमा राज्यले होल्ड गर्नु र अनुमति नदिनु राज्यको कन्ट्रोलमा राख्नु पर्थ्यो, राख्थे। तर अहिले जब अलिकति अहिले त सहज अवस्थामा आइपुग्यो, जो घाइतेहरू उद्धार गर्नुपर्ने थियो त्यो उद्धार भयो, र जहाँ फँसेको नागरिकहरूलाई

0: आफ्नो ठाउँमा ट्रान्सफर गर्नुपर्ने थियो, त्यो पनि ट्रान्सफर भयो जस्तो लाग्छ। तर पनि अहिले यो राहतको लागि चाहिँ पर्याप्त उडान अनुमति दिनुपर्थ्यो र जहाँ सडक पहुँच भएको क्षेत्रहरूमा धेरै एनजिओहरू आउनुभएको छ र धेरै राहत पनि दिनुभएको छ, तर पनि यसरी जहाँ सम्भावनै छैन त्यो क्षेत्रमा चाहिँ हेली उडान भन्दा विकल्पै छैन, ती क्षेत्रमा चाहिँ पर्याप्त अनुमति दिनुपर्थ्यो जस्तो लाग्छ मलाई।
1: ए भनेपछि अब सरकारले पर्याप्त रूपमा हेली अनुमति नदिँदाखेरि पनि राहत र उद्धारमा समस्या देखिएको छ अहिले, होइन? राहतमा, विशेष गरी राहतमा समस्या देखिएको छ।
0: एकदमै राहतमा एकदमै समस्या छ अहिले। मेरो पालिकाको नागरिकहरू मलाई पनि बारम्बार फोन गरिरहेको छ, अब यो यति तपाईँहरूले चाँडो राहतको व्यवस्थापन गर्न सक्दैन भने हामीसँग टुल नुन र तेलको चाहिँ पुरै अब समस्या जटिल भयो, बरु हामी आलु खान्छौँ, अलिअलि भएको पिठो खान्छौँ, तर तपाईँहरूले नुन तेलको व्यवस्था गरिदिनु भनेर एकदमै फोन गरेर टर्चर दिइरहेको अवस्था छ। र कतिपय नागरिकले अब के भन्नसम्म थालिसक्यो भने पुरै गाउँलाई निकालिदिनु, बजार क्षेत्र अथवा तपाईँहरूले कहाँ लानुहुन्छ होल्डिङ सेन्टरमा लानु, हामी गाउँबाट निकालिदिनु, अब यसरी बन्धक बनाएर राहत पनि नपुर्याउने त्यो अवस्था हो भने हामी आन्दोलन गर्छौँ भन्ने अवस्था पनि सृजित भइरहेको छ।
1: अब भनेपछि त्यहाँको सरकारको कोर्डिनेसन, जस्तो अब तपाईँ त गाउँपालिका प्रमुख हो, स्थानीय तहको प्रमुख भएको नाताले चाहिँ सरकारसँगको कोर्डिनेसन कस्तो छ, तपाईँको मागमा सरकार कतिको लचक छ, सुनिरहेको छ कि छैन?
0: अहिले आएर यो अलिक पछिल्लो चरणमा आएर अब समन्वय अलिकति ट्र्याक जोडेको छ। योभन्दा अगाडि जुन घटना घटेको 2-4 दिनसम्म पुरै भद्रगोल अवस्थामै थियो, त्यहाँ चाहिँ स्थानीय सरकार र सङ्घीय सरकारको राम्रो कनेक्ट छ जस्तो त मलाई लागेन। अहिले फेरि मिटिङ बसेर अब चाहिँ एकचोटि हामी जिल्लामै विपद व्यवस्थापन समितिको मिटिङमै बसेर त्यो राहत व्यवस्थापनको लागि पनि केन्द्र सरकारले बटुल्ने अनि प्रदेश सरकारले व्यवस्थापन गर्ने र स्थानीय सरकारले वितरण गर्ने भनेर एउटा निर्णय बसिसकेपछि अहिले चाहिँ एकदमै कनेक्ट जोडिरहेको अवस्था छ सर।
1: अब सरकारले कोर्डिनेसन त गरिरहेछ, तपाईँले भन्नुभएको छैन हेलीको पर्याप्त सुविधा दिनु पर्यो हामीलाई, केही संस्थाहरूले चाहिँ त्यहाँ राहत दिन्छु भनिरहनु भएको छ भनेर कोर्डिनेसन गर्न सक्नु भएको छैन कि नसुने हो सरकारले?
0: होइन, त्यो हामीले चाहिँ बारम्बार अनुमति दिनु भनेर पत्रहरू पनि लेखिरहेको अवस्था छ। त्यहाँ चाहिँ एक दुई फ्लाइट हेलीले पुग्दैन, 100 पटक चाहिँ ढुवानी गर्नुपर्छ भनेर हामीले पत्र पनि लेखेका छौँ, यता जिल्ला प्रशासन कार्यालय, यता केन्द्रीय विपद प्राधिकरण कार्यालय, सबै समितिलाई हामीले पत्र लेखेर जगजगाइरहेको अवस्था छ। र यसलाई अहिले चाहिँ अलिकति 2 दिन भयो हिजो अस्तिदेखि चाहिँ अलि हेलीबाटै ओसारिरहेको अवस्था छ प्रशासनको पहलमा, तर त्यो पर्याप्त होइन। अब यसलाई चाहिँ हरेक गाउँलाई, पुरै गाउँ नै नाकाबन्दी भएर बसिसकेपछि प्रत्येक गाउँलाई 1 बोरा चामल, 1 पाकेट नुन, 1 लिटर तेलको व्यवस्था चाहिँ पुर्याउन सके भए चित्त बुझ्थ्यो भन्ने नै हो। र त्यहाँ चाहिँ लगभग 1200-1300 घर परिवारलाई त्यो राहत पुर्याउनलाई एकदम जटिल पनि छ। एउटा त्यो सानो हेलिकप्टरले 6-7 बोरा चामल बाहेक बोक्न सक्ने अवस्थाहरू देखिएन। त्यसपछि हामीले ठुलो हेलीले पनि ओसार्नुपर्छ भनेर यामै 17 दिनबाट चाहिँ अलिक ठुलो धेरै राहत चाहिँ बोक्न सक्छ भने बुझियो। र यसको लागि हामी गाउँपालिकाबाट हाम्रो जनप्रतिनिधि, कर्मचारी साथीहरू र त्यहाँको स्थानीय पब्लिकहरू मिलेर हामीले हिजोसम्ममा हामीले चिलिमे अनि गोलजुङ बेसी भन्ने ठाउँमा चाहिँ हामीले हेलिप्याड यामै 17 दिन ल्यान्ड गर्न सक्ने हेलिप्याड पनि हामीले तयार गरेको छौँ। अब त्यहाँ राज्यले अब हेली उडान कतिको अनुमति दिन्छ र हेली उडान मार्फत कतिको ध्वनि गरिदिन्छ भन्ने चाहिँ हामी आशामै रहनेछौँ।
1: अब अलिकति उद्धारको कुरामा के छ, त्यहाँ उद्धारको काम त्यो एरियामा सकिएको हो कि उद्धार पनि हुँदैछ?
0: मेरो एरियामा एकदमै उद्धार चलिरहेको छ। त्यहाँ चाहिँ 2-3 वटा सुरुङ, हाइड्रो पावर सुरुङहरू भएको हुनाले त्यो भित्र अझै पनि नागरिकहरू चाहिँ जिउँदो हुनसक्छ भनेर त्यो अनुमान पनि गरिरहेको अवस्था छ। त्यहाँ चाहिँ सुरुङमा चाहिँ एकदमै जटिल, त्यो सुरुङमा उद्धार गर्नको लागि धेरै जटिल स्थिति सिर्जना भएर अहिले धेरै साथीहरू लागिरहनु भएको छ, सुरक्षाकर्मी साथीहरू र हाम्रै गाउँपालिकाको भने त्यो सुरुङलाई, सुरुङको पहुँच स्थलसम्म बाटो पुर्याउन हाम्रो 2-2 वटा मेसिन चाहिँ परिचालन गरेर अब हाम्रो गाउँभित्रका सडकहरू जहाँ ध्वस्त भएर त्यहाँ नागरिकहरूले शास्ति भोगिरहँदा पनि हामीले पहिलो प्राथमिकता उद्धारलाई भनेर हाम्रो 2-2टा मेसिन पनि त्यही सुरुङ उद्धारको लागि चाहिँ परिचालन गरिरहेको छ।
1: सरकारसँग यहाँको आग्रह के छ जाँदा जाँदै, के भन्नुहुन्छ?
0: सरकारले चाहिँ त्यहाँको नागरिकलाई अहिलेको जटिल समस्या भनेको राहत व्यवस्थापन नै हो, र जुन राहत व्यवस्थापन गर्नको लागि त्यहाँ जुन सडक सञ्जाल छैन, मान्छे पैदल यात्रा गर्ने बाटो छैन, यसलाई चाहिँ हेलीको ढुवानी मार्फत चाहिँ पर्याप्त पुर्याउनु पर्छ, नभए त त्यहाँको नागरिकहरूले धैर्य त टुट्नेछ, फेरि यो दुःखद घडीमा त्यहाँ आन्दोलनहरू अथवा त्यहाँको जनगुनासोहरू व्यापक उठ्नेछ भन्ने चाहिँ म अनुरोध गर्छु सरकारलाई।
1: हस् बुझुङजी, यहाँको महत्त्वपूर्ण समयका लागि र त्यहाँको जानकारीका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
0: हजुर धन्यवाद, नमस्ते।
1: उहाँ हुन्थ्यो आमा छोदिङ म गाउँपालिकाका अध्यक्ष बुझुङ तामाङ। आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: को पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर 9 देखि 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: रेडियो NRN 99.1।

0: Garima Vikas Bank Limited. Access to all.
1: Radio NRN 99.1 MHz.

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोलादै, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: Us Bank Limited. Access to all.
1: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513 17966, गजुरी शाखा सम्पर्क 98513 18367, धुन्चे शाखा सम्पर्क 98513 17866, कल सेन्टर 015 7 21 165, टोल फ्री नम्बर 16601 11 11 0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
2: Radio NRN 99.1

0: वेब सर्फर अब घर घरमा फास्ट इन्टरनेट।
1: लामखुट्टेको टोकाइबाट हुने डेङ्गीबाट बच्नका लागि
2: पुरा बाहुला भएका लुगा लगाउने,
1: झुलभित्र मात्र सुत्ने,
2: घरको झ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने,
1: लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टे भगाउने धुप बाल्ने वा मलहमको प्रयोग गर्ने,
2: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
1: खाल्डाखुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
2: गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
1: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
2: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
1: डेङ्गी रोग बारे सचेत बनाऊ।
3: नेपाल रेड क्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखा।

रेडियो एनआरएन 99.1 समयको ख्याल राखौ। 8 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। नयाँ उद्योग मन्त्री दीपक शाहको नियुक्तिसँगै ग्यास लुकाउने विरूद्ध कार्यवाही र ठाउँ ठाउँमा छापा मार्ने प्रक्रियालाई तीव्र बनाइएको छ। शुक्रबार नवनियुक्त मन्त्री शाहले ग्यास उद्योग सहज बनाउने सम्बन्धमा उद्योगीहरूसँग छलफल अगाडि बढ़ाएका छन्। शुक्रबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँ महानगरपालिका 32 नरीफाट र समाकुसीको ग्यास विक्रेताबाट लुकाइराखेको 372 थान ग्यास सिलिण्डर बरामद गरेको छ। प्रहरीले नरीफाट स्थित रामे छाप ब्राण्ड ग्यास डिलरका संचालक र वसुन्धरा स्थित हाम्रो सगरमाथा सहकारी संस्था मार्फत ग्यासको कारोबार गर्दै आएका व्यक्तिलाई पनि पक्राउ गरेको छ। प्रहरीले शुक्रबार नै तिनकुनी स्थित गैरीगाउँबाट 2 ट्रकमा लोड गरी राखिएको अवस्थामा 700 सिलिण्डर समेत बरामद गरेको छ। ग्यास कालोबजारी गरेको आरोपमा वसुन्धरा स्थित जय श्री बालाजी ग्यास स्टोरका संचालकलाई पक्राउ पनि गरेको छ। त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति विभागले उपभोक्ताबाट अस्वाभाविक बढ़ी मूल्य असुल्ने र मिलेमतोमा ग्यास बिक्री गर्ने 2 व्यवसायीलाई 6,00,000 रूपियाँ जरिवाना गरेको छ। शुक्रबार विभागको टोलीले कागेश्वरी मनवरा 6 स्थित अनिल किराना पसल र ललितपुरको बालकुमार स्थित ग्यास पम्पलाई 3,00,000 रूपियाँ जरिवाना गरेको। बिहिबार पनि प्रहरीले भक्तपुरको सूर्य विनायकबाट 75 थान र इट्टा छेउबाट 28 सिलिण्डर ग्यास बरामद गरेको थियो। बिहिबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी थिइन्। उनले ग्यासको आपूर्तिमा कर्मचारीले असहयोग गरेको र व्यवसायलाई पाता फर्काउनु पर्ने विवादास्पद अभिव्यक्ति दिँदा भएको चौतर्फी विरोधपछि राजीनामा दिएकी हुन्। यादव उद्योग मन्त्रीमा आसीन हुँदादेखि नै मुलुकमा ग्यास अभावको शुरूआत भइसकेको थियो। भन्सार विभागको तथ्याङ्कले भने पछिल्ला महिनाहरूमा नेपालमा विगतको तुलनामा ग्यासको आपूर्तिमा वृद्धि हुँदै आएको देखाएको छ। तर पूर्व मन्त्री यादवले समस्यालाई समाधान गर्ने हिसाबले भूमिका भने प्रदर्शन गर्न सकिनन्, बरु उल्टे आफ्नै कर्मचारी र व्यवसायी आक्रोशित हुने गरी अभिव्यक्ति दिँदा उनले मन्त्री पदबाट नै राजीनामा दिने अवस्थाको सिर्जना भयो। तर पूर्व मन्त्री यादवले राजीनामा दिएको दिनदेखि नै सरकारले अगाडि बढ़ाएको अनुसन्धान तथा एक्सनले भने व्यवसायीले ग्यासको बिक्री प्रक्रियामा ठूलो छलछाम गरिरहेको हुन सक्ने आशंका पैदा गरेको छ। पछिल्लो 2 दिनको अवधिमा नेपालका विभिन्न नाका हुँदै भारतबाट झण्डै 3,50,000 सिलिण्डर बराबरको एलपी ग्यास भित्रिएको छ। नेपाल आयल निगमका अनुसार बिहिबार र शुक्रबार गरी 2 दिनमा कुल 3,45,085 सिलिण्डर बराबरको ग्यास आयात भएको हो। निगमको विवरण अनुसार यी 2 दिनमा कुल 4,900.2 मेट्रिक टन ग्यास नेपाल भित्रिएको छ, जसमा भदौ 25 गते 3,077.9 मेट्रिक टन, 2,16,753 सिलिण्डर र 26 गते 1,822.3 मेट्रिक टन अर्थात 1,28,332 सिलिण्डर ग्यास आयात भएको छ। वीरगंज नाकाबाट सबैभन्दा बढ़ी आपूर्ति भएको देखिएको छ। 2 दिनको अवधिमा वीरगंज नाकाबाट मात्रै 2,926.11 मेट्रिक टन ग्यास भित्रिएको छ। त्यसै गरी भैरहवा नाकाबाट पनि 702.59 मेट्रिक टन, विराटनगरबाट 651.63 मेट्रिक टन, नेपालगंजबाट 530.83 मेट्रिक टन र मेची नाकाबाट 89.04 मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ। नेपाल आयल निगमले सीमा नाकाहरूबाट भइरहेको यो आयातले बजारमा ग्यासको सहज आपूर्ति कायम राख्न सहयोग पुग्ने विश्वास लिएको छ। पछिल्लो समय बजारमा ग्यासको हाहाकार छ। सिलिण्डर ग्यास नेपाल भित्रे पनि उपभोक्ताहरूले भने सहजै पाउन सकेका छैनन्। सिलिण्डर ग्यासभन्दा पनि कुपन नै पाउन शास्ति भइरहेको उनीहरूको गुनासो छ। रसुवा स्थित भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल दूरसंचार प्राधिकरणले संस्थागत रूपमा रू 15 करोड़ सहयोग गरेको छ। प्राधिकरणले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय अनुसार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा चेक हस्तान्तरण गरेको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको उपस्थितिमा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले रू 15 करोड़को चेक अर्थमन्त्री डाक्टर सोरिम वाग्लेलाई हस्तान्तरण गरेका छन्। भोटेकोशी नदीमा आएको बाढ़ीबाट रसुवा सहित आसपासका क्षेत्रमा जनधन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित नागरिकको उद्धार राहत वितरण तथा पुनर्स्थापनाका लागि सरकार तथा विभिन्न निकायबाट सहयोग जुटाउने क्रम जारी छ। सोही क्रममा प्राधिकरणले विपद व्यवस्थापनमा संस्थागत योगदान गर्ने निर्णय गरेको हो। प्राधिकरणका अनुसार विपदको यस कठिन घड़ीमा बाढ़ीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै प्रभावित क्षेत्रको पुनर्स्थापना र विपद व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जमा गर्ने निर्णय गरिएको हो।
नेपाल र चीनको सीमा क्षेत्र हिल्सा नाकाबाट पहिलो पटक औपचारिक रूपमा नेपाली जडीबुटी चिराइतो निर्यात भएको छ। व्यापारीले काठमाडौँको भन्सार विभागबाट क्वारेन्टाइनको पत्र ल्याएपछि हिल्सा नाकाबाट सो जडीबुटी निकासी भएको हो। पहिलो पटक औपचारिक रूपमा नेपालको मध्य पहाड़मा उत्पादन हुने जडीबुटी चिराइतो हिल्सा नाकाबाट चीनतर्फ निकासी भएको नामखा गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर लामाले बताएका हुन्। हिल्सामा क्वारेन्टाइन स्थापना नभएकाले काठमाडौँबाट व्यापारीले पत्र ल्याएपछि हिल्साबाट चीनको ताक्लोकोटतर्फ सो चिराइतो निकासी भएको बताइएको छ। सुर्खेत हुँदै सिमकोटबाट हिल्सा नाकामा नेपाली ट्रकमा ढुवानी भएको सो चिराइतो हिल्साको सिमानाबाट चिनिया ट्रकमा लोड गरेर पठाइएको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जोशीले बताएका छन्। लुम्बिनी क्षेत्रका 15 किलोमिटर वरिपरि रहेका प्रदूषण गर्ने उद्योगलाई 2 वर्षभित्र बन्द वा स्थानान्तरण गर्ने सर्वोच्च अदालतले आदेश दिएको 1 वर्ष बितिसक्दा पनि कार्यान्वयनको स्पष्ट खाका बन्न सकेको छैन। गत चैतमा मात्रै उक्त आदेशको पूर्ण पाठ सार्वजनिक भएको थियो। उद्योगीहरू आदेशको पूर्ण पाठ सार्वजनिक भएको 60 दिनभित्र पुनरावलोकनका लागि अदालत जान सक्ने व्यवस्था पनि भएन भने अदालतको आदेश कार्यान्वयनका लागि वैकल्पिक औद्योगिक क्षेत्र, जग्गा व्यवस्थापन, क्षतिपूर्ति र श्रमिकको व्यवस्थापन बारे स्पष्ट योजना नभन्दा लुम्बिनी करिडोर संचालित उद्योगीहरू समेत अन्यलमा रहेका छन्। उद्योगीहरूले अदालतको आदेशको मर्मप्रति असहमति नरहेको जनाउँदै विद्यमान अवस्थामा क्षतिपूर्ति र वैकल्पिक जग्गाको व्यवस्था नगरी उद्योग स्थानान्तरण गर्न नसकिने समेत बताउँदै आएका छन्। निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल जस्ता ठूला र रणनीतिक पूर्वाधारमा निजी क्षेत्रले गर्न सक्ने लगानीबारे प्रधानमन्त्री बालेन शाहले चासो देखाएका छन्। प्रधानमन्त्रीले नेपालका उद्योगपतिहरूसँग यसबारे छलफल गरेका छन्। हिजो छलफलमा प्रधानमन्त्री शाहले निजगढ़ विमानस्थल जस्ता ठूला पूर्वाधारमा निजी क्षेत्रका लगानी कसरी आकर्षित गर्न सकिन्छ भन्नेबारे चासो राखेका थिए। छलफलमा सहभागी आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका अनुसार प्रधानमन्त्री र व्यवसायी बीच निकै सकारात्मक हिसाबमा पाउने 2 घण्टा छलफल भएको छ। प्रधानमन्त्रीले लगानी भित्र्याउने सन्दर्भमा राज्यले कसरी सहजीकरण गर्न सक्छ भन्नेबारे समेत चासो राखेका थिए। अप्ठ्यारा कानूनहरू परिवर्तन गरेर भए पनि सरकारले सहजीकरण गर्ने आश्वासन प्रधानमन्त्रीले दिएको ढकालले जानकारी दिएका छन्। प्रधानमन्त्रीज्यूको प्राथमिकता ठूलो आयोजनामा निजी क्षेत्रको लगानी र स्वदेशमा अधिकतम रोजगारी सृजना गर्न सकिने सम्भावनामा केन्द्रित थियो। ढकालले भने आज निकै सकारात्मक कुराकानी भयो। सोही छलफलमा सहभागी गोलियान ग्रुपका संस्थापक पवन गोलियानका अनुसार प्रधानमन्त्री शाहले निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न निजी क्षेत्रले सक्छ कि सक्दैन भनेर जिज्ञासा समेत राखेका थिए। प्रधानमन्त्रीज्यूले निजी क्षेत्रले निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सक्छ कि सक्दैन भनेर सोध्नुभयो। गोलियानले भने हामीले निजी क्षेत्र मिलेर गर्यौं भने सक्छौं भन्यौं गोलियानले भनेका छन्। प्रधानमन्त्रीले लगातार पाउने 2 घण्टा आफूहरूको कुरा सुनेको र बीचबीचमा क्रस क्वेशन गरेको गोलियानले बताएका छन्। प्रधानमन्त्रीसँगको भेटमा उद्योगपति विनोद चौधरी, आईएमई ग्रुप अध्यक्ष ढकाल, पूर्व राज्य मन्त्री तथा व्यवसायी उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी गोलियान समेत सहभागी थिए। सांसद एवं व्यवसायी विदुषी राणाले सहजीकरण गरेको भेटमा व्यवसायी मीनबहादुर गुरूङलाई आमन्त्रण गरिए पनि स्वास्थ्यका कारण उनी भने उपस्थित भएका थिएनन्। 1 दशकदेखि लगभग निष्क्रिय रहेको युनाइटेड टेलिकम लिमिटेड युटीएलको लाइसेन्स रद्द गरिएको छ। दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले युटीएलको लाइसेन्स रद्द गर्ने निर्णय गरेको प्रवक्ता मृन प्रसाद अरियालले नेपाल बताएका थिए। सँगै कम्पनीको चल अचल सम्पत्ति रोक्का राखी लिलामी प्रक्रियामा लगिने समेत भएको छ। लाइसेन्सको अवधि समाप्त हुन केही दिन मात्र बाँकी रहँदा कम्पनीले नवीकरणका लागि प्रक्रिया अघि बढाएपछि अनेक संशय समेत उठिरहेको थियो। र नेपाल राष्ट्रपतिले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्रपतिका अनुसार अमेरिकी डलर 1 को खरिद दर 152.59 रुपियाँ र बिक्री दर 153.19 रुपियाँ निर्धारण गरिएको छ। अस्ट्रेलियन डलर 1 को खरिद दर 109.41 रुपियाँ र बिक्री दर 109.84 रुपियाँ। क्यानेडियन डलर 1 को खरिद दर 110.19 रुपियाँ र बिक्री दर 110.62 रुपियाँ तोकिएको छ। युरोपियन युरो 1 को खरिद दर 176.96 रुपियाँ र बिक्री दर 177.65 रुपियाँ। युके पाउन्ड स्टर्लिङ 1 को खरिद दर 206.18 रुपियाँ र बिक्री दर 206.79 रुपियाँ कायम गरिएको छ। राष्ट्र बैंकले विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अध्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1 तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुद्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गइयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
0: रेडियो एनआरएन 99.1
4: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 99.1 मा यो हो दोहोरी।

0: को पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
2: सपना तपाईको साथ हाम्रो। नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर 9 देखि 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: रेडियो NRN 99.1,
5: नेपाली रेडियो नेटवर्क, रेडियो NRN 99.1 मा यो हो दोहोरी।

0: हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम, खुशीको कनेक्शन।
2: तपाई च्याउहरूको राजा च्याउ खोज्दै हुनुहुन्छ?
3: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी, बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
2: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
4: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौँ।
5: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
6: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
5: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
6: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
6: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

WNRN 99.1 समयको ख्याल राखौ 9 बज्यो।

0: नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा 7 जनाको शव फेला परेको छ। सुरुङ तथा हेयरवक्समा हराइरहेकाहरूको खोजी गर्ने क्रममा शुक्रबार त्यहाँ 7 जनाको शव फेला परेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले जनाएको छ। भदौ 10 को बाढीपछि 216 मेगावटको माथिल्लो त्रिशुली एकमा धेरै मानिसहरू हराइरहेका छन्। शुक्रबार नेपाली सेना र आयोजना प्रबन्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका सर्वे इन्जिनियर सहितको समूहले अडिट 1 को क्षेत्रमा अवलोकन गर्दा पूर्ण रूपमा डेब्रिज भरिएको पाइएको उद्धारकर्ताहरूले बताएका। यसैगरी मैलुङ क्याम्प साइटमा मिनी स्काभेटरले उत्खनन कार्य शुरू गरिएको छ भने अडिट 3 नेपाली सेना र अस्ट्रेलियाली उद्धार समूहले सर्च गरेका छन्। आजदेखि खोजी कार्यलाई अझ तीव्रता दिने कम्पनीले जनाएको छ। पारी आउनु अघि आयोजना स्थलमा 1,433 जना कार्यरत थिए, तीमध्ये हालसम्म 878 जनाको मात्रै उद्धार भएको छ। बारा जिल्ला अदालतले बिहिबार सिमराका 3 वर्षीय बालिकाको बलात्कार तथा हत्या घटनामा प्रतिवादी बनाइएका मध्ये 1 जनालाई 20,000 रुपियाँ धरौटी र 9 जनालाई साधारण तारिखमा रिहा गर्न अदालतले आदेश दिएको छ। प्रमुख जिल्ला न्यायाधीश प्रकाश कुमार अधिकारीको इजलासले जितपुर सिमरा 1 24 वर्षीय प्रोगेश भन्ने पुग्रेस चौधरीलाई 20,000 रुपियाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालतका श्रेष्ठदार राजकुमार दाहालले बताएका छन्। यसैगरी प्रोगेशसँगै पक्राउ परेका उनका बुवा इन्द्रजित, आमा बबिता, पत्नी पुष्पा, दिदी ममताका साथै सविता चौधरी, बिन्दु चौधरी, टेकबहादुर थापा मगर, नवीन विक्कर, शेष हसमुद्दिनलाई साधारण तारिखमा छाड्न आदेश भएको श्रेष्ठदार दाहालले बताएका छन्। घटनामा उनीहरूको संलग्नता पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएकाले तत्कालका लागि धरौटी र साधारण तारिखमा छाड्न आदेश भएको समेत बताइएको छ। गरिमाका बुवा मनोज चौधरीले उनीहरू विरूद्ध किटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले उनीहरूमाथि अपहरण, शरीर बन्धक, जबरजस्ती करडी, कर्तव्य ज्यान मुद्दा दर्ता गरी अदालतमा पेश गरेको थियो। अदालतले घटनामा उनीहरूको संलग्नता देखिने ठोस प्रमाण नदेखिएपछि तत्कालका लागि यस्तो आदेश दिएको बारा जिल्ला अदालतले जनाएको छ। यसअघि अदालतले उक्त घटनामा प्रतिवादी बनाइएका 2 नाबालकलाई बाल सुधार गृह पठाउने आदेश दिएको थियो। न्यायाधीश अधिकारीको इजलासले बुधबार 2 नाबालकलाई बाल सुधार गृहमा राखी घटनाको पूर्वपक्ष गर्न आदेश दिएको छ। उक्त आदेशसँगै उनीहरूलाई वीरगंज स्थित बाल सुधार गृह पठाइएको छ। गत साउन 31 गते घरमा खेल्ने क्रममा बेपत्ता भएकी गरिमा भदौ 2 गते साँझ भक्तिनगर स्थित एक घरमा मृत अवस्थामा फेला परेकी थिइन्। गजेन्द्र नारायण सिंह अस्पतालले अस्पताल परिसर बाहिर महिलाले बच्चा जन्माएको घटनामा संलग्न भएको भन्दै 6 कर्मचारीलाई कामबाट हटाएको छ। अस्पतालले शुक्रबार घटनामा संलग्न भएको आरोपमा डाक्टर उषा देव लगायत स्टाफ नर्स मनिषा कुमारी शाह, स्टाफ नर्स सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्वीपर कृष्णा मेहतर र सुरक्षा गार्ड देवकान्त झालाई अर्को व्यवस्था नभएसम्म कामबाट हटाइएको हो। प्रस्तुतिका लागि सो अस्पताल पुगेकी 70 वर्षीय बबिता पासवान बुधबार राति अस्पताल गेट बाहिर प्रस्तुति भएकी हुन्। यसैबीच स्वास्थ्य मन्त्रालयले उपचारात्मक सेवा महाशाखाका प्रमुख डाक्टर पंकज जंगरायमाझीको संयोजकत्वमा सदस्यहरू मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर सुप्रभाव श्रेष्ठ र एथिकल कमिटिका डाक्टर अजय शाह सहित 5 सदस्यीय छानबिन समिति समेत गठन गरेको छ।
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने भएको छ। एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार कार्यदलको प्रतिवेदनमाथि आजको बैठकमा छलफल हुनेछ। कार्यदल बैठक संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा शुक्रबार पार्टी कार्यालय च्यासलमा शुरू भएको थियो। बैठकमा संयोजक थापा र सदस्य सचिव शंकर पोखरेलका दुवै प्रतिवेदन पेश भएका थिए। बैठकमा दुवै प्रतिवेदनको अध्ययन गरी पुनः अर्को बैठक बसेर एउटै प्रतिवेदन तयार गर्नेबारे छलफल भएको समेत बताइएको छ। लमजुङ र मनाङ जोड्ने बेसी सहर चामे सड़क अन्तर्गत मनाङको नासो गाउँपालिका 3 धारा पानीमा सड़क ढलान गर्न आज बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सड़क पूर्ण रूपमा बन्द हुने भएको छ। मनाङका प्रमुख जिल्लाधिकारी मुक्ति प्रसाद खनालका अनुसार धारापानी क्षेत्रमा 135 मेगावाट क्षमताको मनाङ मर्स्याङदी जल विद्युत आयोजनाले करिब 50 मिटर सड़क ढलान गर्ने भएको हो। सड़क साँगुरो हुनुका साथै दुवैतर्फ घर रहेकाले ढलानका क्रममा सवारी साधन सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न नसकिने भएकाले सड़क पूर्ण रूपमा बन्द गर्न लागि बताइएको छ। आज बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म कुनै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने छैन। साँझ 5 बजेदेखि भोलि बिहान 10 बजेसम्म भने भारी सवारी साधन सञ्चालन गर्न नपाइने समेत बताइएको छ। नयाँ उद्योग मन्त्री दीपक शाहको नियुक्तिसँगै ग्यास लुकाउने विरूद्ध कार्यवाही र ठाउँ ठाउँमा छापा मार्ने प्रक्रियालाई तीव्र बनाइएको छ। शुक्रबार नवनियुक्त मन्त्री शाहले ग्यास उद्योग सहज बनाउने सम्बन्धमा उद्योगीहरूसँग छलफल अगाडि बढ़ाएका छन्। शुक्रबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँ महानगरपालिका 32 नरेफाटा सामाखुसीको ग्यास विक्रेताबाट लुकाई राखेको 372 थान ग्यास सिलिण्डर समेत बरामद गरेको छ। प्रहरीले नरेफाट स्थित रामेछाप ब्राण्ड ग्यास डिलरका संचालक र वसुन्धरा स्थित हाम्रो सगरमाथा सहकारी संस्था मार्फत ग्यासको कारोबार गर्दै आएका व्यक्तिलाई पक्राउ पनि गरेको छ। प्रहरीले शुक्रबार नै तीनकुने स्थित गैरी गाउँबाट 2 ट्रकमा लोड गरिराखिएको अवस्थामा 700 सिलिण्डर बरामद गरेको छ। ग्यास कारोबजारी गरेको आरोपमा वसुन्धरा स्थित जय श्री बालाजी ग्यास स्टोरका संचालकलाई पनि पक्राउ गरिएको छ। त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति विभागले उपभोक्ताबाट अस्वाभाविक बढ़ी मूल्य असुल्ने र मिलेमतोमा ग्यास बिक्री गर्ने 2 व्यवसायीलाई 6 लाख रूपियाँ जरिवाना समेत गरेको छ। शुक्रबार विभागको टोलीले कागेश्वरी मनोहरा 6 स्थित अनिल किराना पसल र ललितपुरको बालकुमारी स्थित ग्यास पम्पलाई 3-3 लाख रूपियाँ जरिवाना गरेको हो। बिहिबार पनि प्रहरीले भक्तपुरको सूर्य नायकबाट 75 थान र इट्ठा छेउबाट 28 सिलिण्डर ग्यास बरामद गरेको थियो। बिहिबार उद्योग मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी थिइन्। उनले ग्यासको आपूर्तिमा कर्मचारीले असहयोग गरेको र व्यवसायीलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिँदा भएको चौतर्फी विरोधपछि राजीनामा दिएकी हुन्। यादव उद्योग मन्त्रीमा आसीन हुँदादेखि नै मुलुकमा ग्यासको अभावको शुरूआत भइसकेको थियो। भन्सार विभागको तथ्याङ्कले भने पछिल्ला महिनाहरूमा नेपालमा विगतको तुलनामा ग्यासको आपूर्ति वृद्धि हुँदै आएको देखाएको छ। तर पूर्व मन्त्री यादवले समस्यालाई समाधान गर्ने हिसाबले भूमिका भने प्रदर्शन गर्न सकिनन्। बरू उल्टै आफ्नै कर्मचारी र व्यवसायी आक्रोशित हुने गरी अभिव्यक्ति दिँदा उनले मन्त्री पदबाट नै राजीनामा दिने अवस्थाको सृजना भयो। तर पूर्व मन्त्री यादवले राजीनामा दिएको दिनदेखि नै सरकारले अगाडि बढ़ाएको अनुसन्धान तथा एक्सनले भने व्यवसायीले ग्यासको बिक्री प्रक्रियामा ठूलो छलछाम गरिरहेको हुन सक्ने आशंका पैदा गरेको छ। त्यस्तै आज देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान 8 बजे अध्यावधि गरेको बुलेटिन अनुसार अहिले पनि देशभर साधारणतया बादल लागेको छ र कोशी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। मौसम महाशाखाको प्रक्षेपण अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना रहेको छ। पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। तराईका केही स्थानमा भने चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। यसै गरी राति पनि देशभर साधारणतया बादल लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। विश्व अर्थतन्त्र र भूराजनीतिको केन्द्रबिन्दु बन्ने प्रयासमा रहेको बहुपक्षीय मञ्च ब्रिक्सको 18 शिखर सम्मेलन आजदेखि भारतको राजधानी नयाँ दिल्लीमा शुरू हुँदैछ। सन् 2026 जनवरी 1 ब्रिक्सको अध्यक्षता सम्हालेको भारतले यसअघि सन् 2012, 2016 र 2021 पनि यस सम्मेलनको आयोजना गरिसकेको छ। सेप्टेम्बर 12 र 13 गते चल्ने यो बहुप्रतीक्षित वार्तामा सहभागी हुन विश्वका प्रभावशाली नेताहरू नयाँ दिल्ली आइपुग्ने क्रम जारी छ। यसपटकको सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसूद पेजेस्कियान, दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा, इण्डोनेसियाका राष्ट्रपति प्राबाओ र सुबियान्तो, चिनिया राष्ट्रपति सी जिनपिङ लगायतका शीर्ष नेताहरूको उपस्थिति रहनेछ। विशेष गरी 7 वर्षको लामो अन्तरालपछि चिनिया राष्ट्रपति सी जिनपिङको भारत भ्रमणलाई दुई देशबीचको सीमा तनावपछिको सम्बन्ध सुधार र सम्वादका लागि महत्वपूर्ण अवसरका रूपमा समेत हेरिएको छ। सन् 2014 इरान, युएई, साउदी अरेबिया, इजिप्ट र इथोपिया तथा सन् 2025 इण्डोनेसिया थपिएसँगै 11 सदस्य राष्ट्र पुगेको ब्रिक्सले विश्वको करिब 49.5% जनसंख्या, 40% कुल कारस्थ उत्पादन र 26% विश्व व्यापारको प्रतिनिधित्व गर्दछ। सन् 2025 विभिन्न 10 साझेदार राष्ट्रहरूलाई समेत जोडेको यस समूहले विश्व व्यवस्थामा विकासोन्मुख देशहरूको पहुँच बढाउने उद्देश्य राखेको छ। र एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेट अन्तर्गत फाइनलमा नेपालले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ। मलेसियाको बायुमास ओभलमा जारी खेलमा नेपालले शानदार शुरूआत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर द्वय अर्जुन कुमार र आसिफ शेखले पार्टनरशिप जमाउँदै नेपाललाई अगाडि बढाइरहेका छन्। यो समाचार लेख्दासम्म नेपालले 17 ओभरमा 87 रन जोडेको छ। अर्जुन 39 तथा आसिफ 42 रनमा खेलिरहेका छन्। उपाधि विजेता टोलीले मात्र एसिया कपमा स्थान बनाउने भएकाले यो खेल नेपालका लागि निकै महत्वपूर्ण छ। त्यस्तै 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगसिर 16 गतेदेखि 27 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदको 125 बैठकको सिफारिशका आधारमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो। हौस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: आदरणीय श्रोता नमस्कार. आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु. नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा यतिखेर तपाईँ सुन्न सक्नुहुन्छ. त्यसै गरी युट्युब च्यानलमा गएर नेपाली नेटवर्क टिभी मार्फत पनि हामी प्रत्यक्ष रूपमा आइरहेका छौँ र धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसलाई काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्ज र डिजिटलका धेरै प्लेटफर्महरू मार्फत पनि यो बहस एकैसाथ प्रसारण भइरहेको छ. आदरणीय श्रोता आफ्नो अनुकूलतामा सुन्न सक्नुहुन्छ. फेसबुकमा नेपाली नेटवर्क र युट्युबमा नेपाली नेटवर्क टिभी सर्च गरेर पनि र हामी सिधा प्रश्नको सिधा जवाब पनि दिने गर्दछौँ र देशको समसामयिक राजनैतिक आर्थिक सामाजिक सांस्कृतिक र कूटनैतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौँ. आदरणीय श्रोता, यतिखेर नेपाल रहेको छ महाविपत्तिबाट. नेपालले निकै ठुलो क्षति बेहोर्नु परेको एउटा परिस्थिति छ. राजनीतिमा पनि महाबाढी आएको छ. फागुन 21 गतेको निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिलो दुईटै नजिकको बहुमत दिएर अगाडि ल्याएको छ. अन्य पुराना राजनीतिक दलहरूमा आन्तरिक रूपमा भीषण पहिरो आइरहेको छ. आदरणीय श्रोता, नेपाली कङ्ग्रेसको कुरा गर्दा, नेकपा एमालेको कुरा गर्दा, अझ भनौँ नेकपाकै कुरा गर्दा पनि नेकपामा छिटफुट पहिरो गए तापनि एमाले र कङ्ग्रेसमा भीषण पहिरो गएको छ. एमाले कङ्ग्रेसमा पनि विपत्ति छ. दलहरू राम्रोसँग मिल्न सकेका छैनन्, विचारहरू मिलेका छैनन्, मनहरू मिलेका छैनन्. यो महाविपत्तिमा पनि नेपाली कङ्ग्रेस आफूलाई मिलाउन सकिरहेको छैन. सकस निवर्तमान सभापति शेरबहादुर देउवाले भन्छन् म हो सभापति, तर वैधानिकताका आधारमा हेर्ने हो भने निर्वाचन आयोग र सर्वोच्च अदालतले नै गगन कुमार थापालाई सभापतिमा आधिकारिकता दिइसकेको एउटा स्थिति छ. तर सभापति बन्न कति रहर जागेको नेपाली कङ्ग्रेसमा. विधानको पालना गर्नु पर्दैन आज भन्ने खालका पनि बहसहरू यतिखेर उठिरहेका छन्. सभापति बन्ने कुरा, नेतृत्व लिने कुरा, नागरिकहरूको मतबाट अर्थात् पार्टीको नेतृत्व लिने कुरा, कार्यकर्ता पंक्तिको मतबाट नेतृत्व लिने कुरा हुन्छ. तर कार्यकर्ताले चाहिँ इग्नोर गर्दै गर्दा पनि आफै सभापतिमै हो भनेर कुन पक्षले दावी गरिरहेको छ त, आज निकै ठुलो विवादको विषय कङ्ग्रेसमा यो बनिरहेको छ. कङ्ग्रेसको कुरा गर्दा सर्वोच्च अदालतमा एउटा मूल मुद्दा अझै पनि विचाराधीन अवस्थामा छ. त्यो मुद्दा के हुन्छ भन्ने खालको विषय पनि छ. आधिकारिकताको विषयमा जब सर्वोच्च अदालतले निस्सा दियो, निस्सापछि उसले फेरि त्यसलाई नेपाली कङ्ग्रेसको यो मुद्दालाई रिओपन गरेर हेरिरहेको छ. तर कङ्ग्रेस मिल्ने छाडकाड अझै पनि देखिएको छैन. नेकपा एमालेको कुरा गर्ने हो भने नेकपा एमाले तत्कालीन बेला निर्वाचनमा केपी शर्मा ओलीकै कारणले गर्दाखेरि अर्थात् अध्यक्षकै कारणले गर्दाखेरि एमाले पराजय बेहोर्नु परेको निष्कर्षसहित आएको प्रतिवेदनलाई फेरि एमालेमा पुनर्लेखन गर्नका निम्ति प्रदीप गेवाली र बादलहरूलाई खटाएका छन् केपी शर्मा ओलीले. अब नेकपा एमालेको स्थिति पनि के हुन्छ भन्ने खालको चिन्ता चासो आम नागरिकहरूमा छ. तर एमालेभित्र र कङ्ग्रेसभित्रको अहिलेको किचलो हेर्ने हो भने सबै सत्ताका भोगी छन्. सबैले सत्ता चाहिएको छ, सबैलाई नेतृत्व चाहिएको छ. तर नेता कार्यकर्ताहरूले के चाहेका छन् त, त्यसको विषयमा विश्लेषण हुन सकिरहेको छैन. आजको नेपाली बहसमा यस विषयमा पनि कुराकानी गर्दैछौँ. संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको प्रमुख एजेन्डा जलवायु सम्बन्धीको न्याय रहनुपर्छ. यसमा प्रधानमन्त्री बालेन्द्र शाहले कुन ढङ्गले चाहिँ आफूलाई त्यहाँ प्रस्तुत गर्नुहुन्छ त्यसका विषयमा पनि हामी छलफल बहस गरौँला त्यतिखेर आदरणीय श्रोता. र त्यसै गरी अहिलेको पछिल्लो समयलाई हेर्ने हो भने डिएनए परीक्षणमा पनि जनशक्तिको अभाव भएको कुराहरू आएका छन्, यस विषयमा पनि हामी छलफल गर्छौँ. एमालेमा बढ्यो अन्तर सङ्घर्ष, ओली हटाउन दबाव भएको कुरामा पनि हामी आज छलफल गर्छौँ. नेपाली बहसमा दुवै पक्ष महाधिवेशनको तयारीमा मझघारमा शेखर भन्ने विषयमा पनि आजको नेपाली बहसमा हामी कुराकानी गर्दछौँ. आदरणीय श्रोता, डेरामा चार पूर्व प्रधानमन्त्रीहरू अहिले डेरामा बस्नु परेको छ. शेरबहादुर देउबा भाडाको घरमा छन्, त्यसै गरी झलनाथ खनालले भनेका छन् म सुकुम्बासी भएँ भनेका छन्, उनी पनि भाडाकै घरमा छन्. त्यसै गरी प्रचण्ड खुमलटार मा चाहिँ अर्काको घरमा बसेको एउटा परिस्थिति छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि कुराकानी गर्नेछौँ। यतिकै हाम्रो बेसमा नेपाली कङ्ग्रेसका उपसभापति पुष्पा भुजाल हुनुहुन्छ। भुजाल चाहिँ नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। अब शेरबहादुर देउवालाई भेट गर्नका निम्ति गगन कुमार थापा सभापतिज्यूले पटक पटक समय त माग्नु भएको कुरा आइरहेको छ, तर उहाँले भेट्नै मान्नु भएको छैन। भेट्न नमान्दा पनि सभापतिज्यूले उहाँलाई भेट्नकै लागि चाहिँ किन बरियत्ती गर्नु भएको त्यसो भए?
2: होइन, हाम्रो अब अभिभावक रूपमा रहनुभएका शेरबहादुर देउवालजी बाहिरबाट आइसकेपछि उहाँको अभिभावकीय भूमिकाको अपेक्षा हामीले गरेका पनि हौ, र त्यही अभिभावकीय भूमिकाले पार्टीलाई एक गराउन सकिन्छ, एकतामा पुर्याउन सकिन्छ भनेरै पार्टी सभापति गगन कुमार थापाले भेट्नको लागि त्यस समय धेरै पटक फोन पनि गरेर माग गर्नुभएको थियो, तर समय उपलब्ध हुन सकेन। तर हाम्रो मुख्य अपेक्षा, अहिले पनि मुख्य अपेक्षा के छ भने, हामी हाम्रो अब पूर्व सभापति, पूर्व प्रधानमन्त्री, पार्टीमा लामो समय काम गर्नुभएको, उहाँलाई पार्टीको सङ्गठनको बारेमा पनि थाहा छ, सँग पार्टीको सङ्घर्षमा आफै योगदान पुर्याउनु भएको व्यक्तित्व, त्यही भएर उहाँबाट ठुलो अपेक्षा चाहिँ हामीले गरेका थियौँ, अहिले पनि गरिराखेका छौँ। यसकारण हामीले उहाँलाई कुनै पनि समूहको नेताको रूपमा नचिनिकन उहाँ पार्टीको अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ, र अहिले पनि उहाँले त्यसको लागि पहल कदमी गर्न जरुरी छ। यस कारण पनि उहाँलाई भित्र खोजेको, तर समय अभाव भएको कारणले समय प्राप्त गर्न नसकेको कारणले भेट पनि हुन सकेन।
1: तर अब एउटा कुरा यहाँलाई राम्रोसँग थाहा छ नि त, होइन, अब नेपाली कङ्ग्रेसको अहिलेको स्थिति हेर्ने हो भने त अब महाधिवेशनै पनि फरक फरक डेटमा गर्ने भनेर तयारी भइ नै सकेका छ। अब म हिन्दू हो, हिन्दू राष्ट्रको एजेन्डालाई अगाडि सार्छौँ भनेर सभापति, पूर्व सभापतिजीले बोली नै सक्नु भएको छ। अब कङ्ग्रेस र अर्को कङ्ग्रेस मिल्छ त यतिखेर?
2: हामी यहाँ काङ्ग्रेस, अर्को काङ्ग्रेस भन्ने सवालै छैन नि। पार्टीले आधिकारिक ढङ्गबाट गगन कुमार थापाको नेतृत्वमा अधिवेशनको एउटा कार्यतालिका आइसकेको अवस्था छ, धेरैजसो साथीहरूले अध्यावधि गरिसकेको अवस्था छ, उतापट्टिको समूहमा रहनुभएका वाइटर समूह भनौँ नि साथीहरू भए पनि धेरैले अध्यावधि गरेर आफू महाधिवेशनमा भाग लिने भनेर एउटा आफ्नो सहभागिता पनि जनाइसक्नु भएको छ। त्यही भएर यो पार्टी फुट्ने भन्ने सवाल त, पार्टी फुट्ने भनेको एउटा वैधानिक आधार हुन्छ, एउटा कानुनी आधार हुन्छ, होइन, तर त्यो अवस्था होइन। तर पनि अर्को पार्टी खोल्दै गर्ने परिस्थिति आयो भने पनि नेपाली काङ्ग्रेसको सङ्गठनभित्र लामो समय काम गर्नुभएका नेतृत्वहरूको विभाजन हुने स्थिति नआओस्, किनभने हामीले त नेपाली काङ्ग्रेस एउटा लोकतान्त्रिक विचारधारामा रहेको पार्टी, राष्ट्रिय राजनीतिमा अहिले सबभन्दा शक्तिशाली विकल्पको रूपमा आम जनताले राष्ट्रिय राजनीतिमा नेपाली काङ्ग्रेसलाई नै एउटा अवसर प्राप्त भइराखेको छ। यो अवस्थामा काङ्ग्रेसको पार्टीलाई कमजोर गराउनको लागि विभिन्न समूहहरू बनाउने, अध्यावधिकहरू नगर्ने, पार्टीको महाधिवेशनमा भाग नलिने र पार्टीलाई कमजोर गराउने, यो वास्तवमा समयको माग पनि होइन र कसैको चाहना पनि होइन। यो त्यही भएर तपाईँले भने जस्तै पार्टी फुट्ने भन्दाखेरि पनि कुनै समूहले अर्को पार्टी हामी खोल्छौँ भन्ने स्थितिहरू पनि नआओस् भन्ने हामी चाहिराखेका छौँ, र अहिले पनि पार्टी सभापतिको कोसिस छ सबैलाई समेटेर महाधिवेशनमा जाने, किनभने हामी अब महाधिवेशन अब यही तिन असोजको 3 गते प्रारम्भ गर्न गइराखेका छौँ, र असोज 16 गते उद्घाटनको कार्यतालिका आइसकेको छ। र यो एउटा यसलाई नेपाली काङ्ग्रेसको ले हिजोको दिनमा विधान सम्मत गरेको विशेष अधिवेशनलाई कानुनी विवादको विषयहरू बनाइयो, जसले गर्दाखेरि निर्वाचन आयोगले एउटा त्यसमा निर्णयहरू गर्यो, सामान्य सर्वोच्च अदालतले निर्णय गर्यो, र निर्णय गरिसकेपछि अब कार्यतालिका लाई रोक्न सकिँदैन, यसलाई अगाडि बढाउनु पर्छ भनेर सामान्य सर्वोच्च अदालतबाट निर्णय भइसकेको परिवेशमा मलाई के लाग्छ भने अब असोज 16 गते नेपाली काङ्ग्रेसको 15 महाधिवेशन प्रारम्भ गर्नै पर्ने हुन्छ, र त्यो एउटा कानुनी बाध्यता, संवैधानिक बाध्यता पनि हो। यसमा मलाई के लाग्छ भने अहिले पनि हामी अपेक्षा के गरेका छौँ भने, अहिले पनि समय छ पार्टीमा सबैजना आएर सबै, किनभने हामीले अध्यावधिक पनि अब फुकाइसकेका छौँ, अध्यावधिक नगरे पनि गत वर्ष पुष 21 गतेसम्म नवीकरण गर्नुभएको नेतृत्वहरू सबैले 15 महाधिवेशनमा एकदम भाग लिएर त्यो भाग लिइसकेपछि महाधिवेशनको निष्पक्षता सबैले भाग लिन पाउने अवसर होइन, यसलाई कुनै विवादको विषय बनाउने कुनै बहानाबाजी गरेर भाग लिन नदिने भाग नलिने भन्ने भन्दा पनि अबको 15 महाधिवेशनमा किनभने सबै नेताहरूबाटै मात्रै यस्तो कुराहरू आइसकेको कारणले पनि जति नेतृत्वहरूले भाग नलिने भनिराख्नु भएको छ उहाँहरूको ठुलो भूमिका छ, उहाँहरूले पार्टीलाई संगठनलाई कमजोर गराउने छुट त छँदैछ।
1: अब एउटा कुरा के छ भने असोज 4 गतेदेखि अधिवेशन प्रक्रिया आरम्भ हुन्छ होइन, 16 गतेबाट केन्द्रीय महाधिवेशन प्रारम्भ हुन्छ, त्यसबाट टसमस हुँदैन, कङ्ग्रेस संस्थापन पक्ष यसमा क्लियर नै छ, सभापतिजीले पनि भनि नै सक्नु भएको एउटा स्थिति हो यो हो भने त करिब करिब तपाईँहरू चाहिँ असोजको पहिलो सातासम्म औपचारिक रूपमा विभाजित हुनुहुन्छ होइन त्यसो भए?
2: अब हाम्रो यसमा यसलाई किन पनि यो समयभित्र गर्नुपर्छ भने दुईटा कुराहरू छ, एउटा अब यो विषयलाई कानुनी विषय बनाइयो होइन, सर्वोच्च अदालतमा विवादको विषय पनि बनाइयो, सर्वोच्च अदालतको निर्णयलाई मान्नुपर्ने अवस्थासम्म पनि पुर्याइयो यसलाई, त्यही भएर पनि हामीले असोजको 16 गते महाधिवेशन गर्नैपर्छ पहिलो कुरा। दोस्रो कुरा केन्द्रीय कार्य समितिले र पटक पटक पार्टी सभापतिले भन्नुभएको छ गगन कुमार थापाले कि अब अद्यावधि गर्नुभएका साथीहरू एउटा प्रवृत्तिसँग जोड्नुभयो र उहाँहरूलाई पार्टीले प्रवृत्तिसँग जोडिन्छ, डिजिटल मेम्बरसिप दिन्छ, तर नवीकरण गरिसक्नु भएको नेतृत्वहरूलाई पनि अब 15 महाधिवेशनमा भाग लिनको लागि अवसर खुला छ भन्ने बित्तिकै त्यहाँ त 15 महाधिवेशनमा भाग लिनको लागि सबैलाई नवीकरण गर्नुभएका सबै साथीहरूलाई भाग लिनको लागि बाटो खुला भइसक्यो होइन, अब त त्यहाँ सबैजना वडामा गएर चुनाव लड्नुपर्ने परिस्थिति पनि छ, सबै केन्द्रमा रहनुभएको नेतृत्वहरू वार्डबाटै आउनुपर्छ भन्ने पनि निर्णय भइसकेको अवस्था छ, यसकारण यसमा कुनै विवाद गर्नुपर्ने महाधिवेशनमाथि प्रश्नचिह्न गर्नुपर्ने त कुनै ठाउँै देखिँदैन। त्यही भएर तपाईँले भने जस्तै अब यो असोजको 3 गतेदेखि वडाको अधिवेशन प्रारम्भ हुन्छ र सबै नवीकरण गर्नुभएका साथीहरूले काङ्ग्रेसलाई मजबुत गराउनको लागि, काङ्ग्रेसको सङ्गठनलाई मजबुत गराउनको लागि 15 अधिवेशनलाई चाहिँ सबैले एउटा आफ्नो होइन सहभागिता सक्रिय सहभागिता गरेर त्यहाँ कुनै पनि विभेद छैन, कसैलाई निषेध छैन, त्यसैले अब त यो यति निष्पक्ष वातावरणमा 15 अधिवेशन हुँदैछ, त्यही भएर यसलाई धेरै नेतृत्वलाई स्वीकार नगर्ने, विशेष अधिवेशनलाई फेरि पनि विवादको विषय बनाउने, 15 महाधिवेशन गर्नको लागि अप्ठ्यारो पार्ने, मलाई चाहिँ यो यस्तो किसिमबाट पार्टीमा यो सोचले पार्टीलाई कमजोर पनि बनाउँछ, तर यहाँसम्म पार्टीमा दुःख गरेर सङ्घर्ष गरेर भूमिका खेल्नुभएको नेतृत्वहरू र फेरि पनि पार्टीभित्र एउटा राष्ट्रिय राजनीतिको नेतृत्वमा पुग्ने अवसर पाउनुभएका नेतृत्वहरूले मलाई चाहिँ उहाँहरूको अझै ठुलो जिम्मेवारी हो कि पार्टीका सबै नेता र कार्यकर्ताहरूलाई 15
1: महाधिवेशन भाग दिनको लागि आह्वान पनि गर्नुपर्छ। अब किनभने अब सर्वसभा मूल मुद्दा विचाराधीनको अवस्थामा छ, मूल मुद्दा विचाराधीन भएकै अवस्थामा चाहिँ अब कसरी चाहिँ सहमति जुटाउन सकिन्छ त्यो ढङ्गले अगाडि बढौँ होइन, अलिकति दुवै पक्ष चाहिँ लचिलो हुनु पर्यो। अस्ति मेरिट होटेलमा लाग्छ शेखर कोइरालाजीले पनि भेटघाट गरेर सभापति गगन थापासँग देउबा सहितको वृहत एकताको पक्षमा चाहिँ उहाँले वकालत गर्नुभएको कुरा आएको छ। शेखर र शशाङ्क एक ठाउँमा उभिनु भयो, पूर्णबहादुर चाहिँ कतै पनि मजघरमा मजधारमा देखिनु भएको छ भन्ने खालका विषय पनि आएका छन् होइन। यी समग्रताले हेर्दाखेरि इतर पक्ष पनि मान्य पक्षमा चाहिँ छैन, अब लचिलो हुनु पर्यो भन्ने आज कुन कुन कुरामा लचिलो हुने भन्ने कुरामा चाहिँ तपाईँहरूको वार्ता सम्वादै हुन सकेका छैन फेरि होइन, पूर्व सभापति र अहिलेका सभापतिज्यूको।
2: होइन, तपाईँले दुईटा कुरा राख्नुभयो, एउटा कुरा सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन छ यसकारण पनि महाधिवेशन गर्नु हुँदैन भन्नुभयो एउटा, दोस्रो फेरि पार्टीको एकता गर्नुपर्दछ भनेर फेरि अर्को कुराहरू गर्नुभयो होइन, तपाईँले आफैले दुईवटा प्रश्न खडा गर्नुभयो। अब सामान्य सर्वोच्च अदालतमा विचाराधीनका कुरा गर्ने हो भने यहाँ सर्वोच्च अदालतमा कार्यतालिका आइसकेपछि 15 महाधिवेशन नगर्नको लागि अन्तरिम आदेशको लागि अन्तर्कालीन आदेशको लागि निवेदन परेको अवस्थामा सर्वोच्च अदालतले त्यसलाई खारिज गरेको अवस्था पनि छ होइन, र 15 महाधिवेशनको कार्यतालिका अगाडि बढाउनुपर्छ भन्ने आदेश पनि हो। त्यही भएर हामीले अब सामान्य सर्वोच्च अदालतले अब कार्यतालिकाबाट अगाडि बढ्नुहोस् भनेर अन्तर्कालीन आदेश नआएको अवस्थामा आफ्नो कार्यतालिका अनुसारै अगाडि बढ्नु भनेर अन्तर्कालीन आदेशलाई स्वीकार नगरेको अवस्थामा हामीले सामान्य सर्वोच्च अदालतले गरेको त्यो निर्णयलाई हामी सम्मान साथ चाहिँ त्यसलाई पालना गरी हामी अधिवेशनमा अगाडि गएका हौँ। किनभने कार्यपालिकाको नीति तय भइसकेपछि त्यसलाई रोक्नको लागि अन्तर्कालीन आदेश दिनको लागि सर्वोच्च अदालतमा गएको, सर्वोच्च अदालतले त्यसलाई स्वीकार नगरेपछि अब हामी संविधानबाटै सर्वोच्च अदालतले जो संविधानको व्याख्याता हो, कानुनको व्याख्याता हो, उहाँकै आदेश अनुसारै नेपाली काङ्ग्रेस 15 अधिवेशनको कार्यपालिकामा प्रवेश गरेको हो। अब तपाईँले भन्नुभयो अन्त एकताको कुरा, त्यो व्यवहारिक पक्ष, त्यो व्यवहारिक पक्ष भनेको यो नेतृत्वलाई स्वीकार गर्ने, 15 अधिवेशनलाई स्वीकार गर्ने र समझदारी गरेर यसलाई सबैलाई समेटेर सबै सम्मानित भएर 15 अधिवेशन गर्ने विषयवस्तु भनेको यो राजनीतिक विषय हो। त्यो यो राजनीतिक विषयलाई विवादको विषय बनाउने, राजनीतिक विषयलाई नेतृत्व स्वीकार नगर्ने विषय बनाउने, राजनीतिक विषयलाई 15 अधिवेशन गर्न नदिने वा भाग नलिने, भाग लिन नलगाउने भन्ने जुन किसिमको यसलाई राजनीतिक विवादको विषय बनाइएको छ, यसको समाधान त हामी 15 अधिवेशनमै गएर खोज्ने हो नि त। किनभने त्यसमा 77 जिल्लाको हाम्रो 162 जिल्लाबाटै, हाम्रो क्षेत्रबाट हाम्रो महाधिवेशन प्रतिनिधि आउनुहुन्छ र उहाँहरूले पनि एकता खोज्नु भएको छ। त्यति मात्रै होइन, अब हामी त सबै पालिकाको अध्यक्षलाई महाधिवेशन बनाएका छौँ, प्रदेशको अध्यक्षलाई महाधिवेशन बनाएका छौँ, क्षेत्रको अध्यक्षहरू पहिले पनि महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो, उहाँहरू सबैलाई 15 अधिवेशनमा निर्णायक शक्तिको रूपमा अवसरहरू दिएका छौँ। एकता विश्वास त गर्नु पर्यो नि, उहाँहरूमाथि त विश्वास गर्नु पर्यो, कम्तीमा ती महाधिवेशन प्रतिनिधिहरूमाथि विश्वास गर्नु पर्यो र धेरै साथीहरू, धेरै नेतृत्वहरू इतर पक्षको भए पनि उहाँहरूले अध्यावधिक पनि गरिसकेको अवस्था छ। स्थान चाहिँ मलाई के लाग्छ भने यसलाई कानुनी विवादको विषय त हुँदै होइन, सर्वोच्च अदालतमा मुद्दा विचार दिन छ भन्ने कुराको त यो विषय हुँदै होइन, तर यसलाई राजनीतिक विवादको विषय गरेर फेरि अर्को पनि कार्यपालिका निकालेर अर्को कार्यपालिका अनुसार गर्छु भन्ने मलाई लाग्छ। यो सामान्य सर्वोच्च अदालतको आदेशको विपरीत पनि हो र संविधानको, हाम्रो पार्टीको विधानको विपरीतको कामहरू पनि हो। नेपाली काङ्ग्रेसको नाममा फेरि अर्को महाधिवेशनका तिथिमिति तय गर्ने, तर पनि यो राजनीतिक विषयलाई हामी धेरै अहिले यसलाई बहसको विषय पनि बनाउन चाहेको छैनौँ र आजको दिनसम्म पनि पार्टी सभापति हिजो पनि विभिन्न इतर पक्षको नेतृत्वहरूसँग बसेर जसरी यताका केन्द्रीय कार्य समितिका साथीहरू भाग लिन जान्छौँ त्यस्तै गरी केन्द्रीय नेतृत्वहरू इतर पक्षको पनि भाग लिन जाने हो र त्यो महाधिवेशनको वातावरणको निष्पक्षतामाथि कुनै प्रश्न चिन्ह छ, कुनै निषेधको त्यहाँ वातावरण छ भने त्यसमा छलफल गर्न सकियो होइन, तर त्यसलाई पार्टी सभापति पनि तयार हुनुहुन्छ। तर पार्टीकै महाधिवेशनमा भाग नलिनु भनेको त पार्टीको विधानलाई स्वीकार नगर्नु सराहनीय हुन्छ। यस कारण मलाई के लाग्छ भने अहिले पनि महाधिवेशनमा यो 3 वडामा भाग लिनको लागि सबैलाई फेरि त्यसैमा आएर भाग लिन र त्यो निष्पक्ष ढङ्गबाट महाधिवेशन गर्नलाई अहिले पनि हामी आह्वान गरिरहेछौँ, पार्टी सभापतिले त्यसको पहल गर्ने पनि गरिराख्नु भएको छ र हामीलाई आशा छ सबैले त्यसलाई, तपाईँले भने जस्तै यसमा कुनै कानुनी विवाद सधैँ छैन, अब यो राजनीतिक विवाद बनाएर पार्टी सङ्गठनलाई कमजोर गराउने मनोवैज्ञानिक प्रवृत्ति चाहिँ अहिलेको राष्ट्रिय राजनीतिमा र नेपाली काङ्ग्रेसको हितमा पनि छैन। त्यही भएर सबैजनाले यसमा भाग लिएर पार्टीको सङ्गठनलाई मजबुत बनाएर भोलिको पुस्तालाई एउटा मजबुत नेपाली काङ्ग्रेस, अहिले राष्ट्रिय राजनीतिमा यति ठुलो एउटा प्राकृतिक प्रकोप परिरहेको छ, भोटेपछि एउटा बाढीले गर्दाखेरि जनधन गुमाउनु परेको छ, अहिलेको सरकारले गरेका गतिविधिहरूमा आम उहाँहरूलाई मतदाताहरू, उहाँहरूलाई मध्येका मतदाताहरूले पनि असन्तुष्टि व्यक्त गर्नुभएको छ। यद्यपि पार्टी एउटा प्रतिपक्षमा रहेको छ, उसले सरकारले 5 सरकार चलोस् तर त्यो सरकारले जनताको मनोभावना, कानुनी शासन, संविधान अनुसार मुलुकमा आएको राष्ट्रिय समस्यालाई व्यवस्थापन गर्नको लागि प्रमुख प्रतिपक्षी दल सहयोग गर्न तयार छ भनिराखेका छौँ, तर पनि आम उहाँहरूलाई मतदाताहरूले मत दिएका मतदाताहरूको असन्तुष्टिहरू यति छिटो बाहिर आइसकेको छ।
1: देश संकटमा छ यतिखेर, होइन, कालो बजारी बढ्या छ, ग्यासको अभाव छ, ग्यासको लाइन छ, होइन, तपाईँहरू त बोल्नै हुन्न आजकल, होइन, प्रमुख प्रतिपक्षी हो तपाईँहरू पनि, होइन,
2: सन्ध्यामा तपाईँको कालो बजारियाहरू एउटा कृत्रिम अभावहरू, ग्याससम्मको अभावहरू, कृत्रिम अभावहरू, मूल्य वृद्धि भएको छ। एकातिर यत्रो दैवी प्रकोपबाट होइन जनधनको क्षति भएर त्यसमाथि छलफल गर्ने भनेर प्रतिपक्षी तयार भएर बसेको छ बाढीको प्रकोपबाट, तपाईँ देखिराख्नु भएको छ सरकारले आफ्नो दायित्व काम अगाडि बढेको छ भने प्रतिपक्षले पनि हेरसुवाको बानी उहीँ गएर बसेर मोहन आचार्यजी त्यसको काम, अरू नेताहरू आफ्नो कामहरू गरिराख्नु भएको छ रिलिफको लागि, त्यस्तै किसिमबाट विभिन्न किसिमबाट सहयोगहरू जुटाएर विभिन्न सर्वदलीय बैठकमा गएर कसरी मुलुकको राष्ट्रिय सङ्कटलाई समाधान गर्ने, यस समय हामी सङ्कटमा साथ दिनुपर्छ भनेर प्रतिपक्षीले भूमिका निर्वाह गरेको छ भने, अर्कोतिर अब देखा परेका जनतासँग जोडिएका जति पनि सङ्कटका कुराहरू छन्, मूल्य वृद्धिका कुरा छन्, अभावका कुरा छन्, होइन विभिन्न किसिमका जुन समस्या भोगिरहेछ त्यसमा पनि काङ्ग्रेसले सरकारलाई कसरी साथ दिन सकिन्छ भन्ने छलफल गरिरहेछ। तर पनि मलाई लागिरहेछ अहिले राष्ट्रिय राजनीतिमा काङ्ग्रेसको भूमिका अझै बढेको छ। यसमा काङ्ग्रेसलाई को संगठनलाई मजबुत गराउनलाई त 15 अधिवेशन त सबैको लागि एउटा ठुलो अवसर हो, किनभने वैधानिक ढङ्गबाट 15 अधिवेशन गरिसकेपछि काङ्ग्रेसको कानमा धेरै ठुलो अरू पनि जिम्मेवारी थपिएको हुन्छ। पार्टीभित्रको आन्तरिक सङ्गठनका कुराहरू, राष्ट्रिय राजनीतिमा देखा परेका अप्ठ्याराका कुराहरू, भोलिको स्थानीय निर्वाचन, प्रदेशको निर्वाचनमा नयाँ नेतृत्वहरू तयार हुनुहुन्छ, उहाँहरूलाई कसरी एउटा राम्रो वातावरण काङ्ग्रेसले गर्न सक्छ, जनताको माझमा काङ्ग्रेस कसरी जान सक्छ भनेर यति धेरै मुद्दाहरू बोकेको छ। यसमा मलाई के लाग्छ भने यो नेतृत्वको मात्रै अधिवेशन होइन, नेतृत्व परिवर्तन गर्ने अधिवेशन मात्रै होइन, एउटा वैचारिक पुनर्जागरण लिएर अब राष्ट्रिय राजनीतिका मुद्दाहरू, आम जनताका मुद्दाहरू, संविधानका कुराहरू, लोकतन्त्रका कुराहरू, यसलाई एउटा खम्बाको रूपमा काङ्ग्रेसले अब बडो ढङ्गले काम गर्नुपर्ने दायित्व पनि छ अधिवेशन पछि। त्यही भएर यसलाई केवल नेतृत्वको चयनको मात्रै विषय महाधिवेशन बनाइयो भने त फेरि महाधिवेशनको औचित्य हुँदैन। यस कारण त्यो महाधिवेशनले एउटा नयाँ विचार दिएर काङ्ग्रेसको सङ्गठन, राष्ट्रिय राजनीतिका कुरा, अहिलेको सरकारले गरेका कामहरूका कुराहरू, होइन जनताका सरकारका कुराहरू, राष्ट्रिय राजनीतिलाई जन सरकारसँग जोडिनु पर्यो, यसलाई डेमोक्रेसीसँग जोडिनु पर्यो, यी विभिन्न कुराको प्रतिबद्धता व्यक्त गर्ने ठाउँ पनि हो नि महाधिवेशन, र त्यसलाई कार्यान्वयन गर्नुपर्छ। त्यहाँ पास पारित भएका राजनीतिक नीतिहरू, आर्थिक नीतिहरू, सङ्गठनका नीतिहरू, पार्टीका विधानका कुराहरू जुन चाहिँ हामी महाधिवेशनमा पारित गर्छौँ त्यसलाई इमान्दारी साथ पालना गर्नुपर्ने हुन्छ। त्यसको लागि काङ्ग्रेसले आफ्नो सङ्गठन त्यो ढङ्गबाट पनि लिएर जान्छ। त्यही भएर यसलाई त्यो नेतृत्व चयनको विषय मात्रै नबनाइकन यसलाई राष्ट्रिय राजनीतिमा नेपाली काङ्ग्रेसलाई मजबुत ढङ्गबाट अगाडि बढाउनको लागि पनि महाधिवेशन एउटा सबभन्दा ठुलो एउटा थलो पनि हो, शक्तिशाली थलो पनि हो। त्यही भएर त्यो ढङ्गबाट मलाई लाग्छ पार्टीको इतर पक्षहरूबाट जुन किसिमका राजनीतिक विवादहरू, राजनीतिक मतभेदका कुराहरू उठिरहेछन्, सो अहिले समयले त्यसलाई माग पनि गर्दैन र अहिले त्यसको औचित्य पनि छैन। पार्टीभित्रै हामी ती विषयहरूलाई छलफलको विषय बनाउन सक्छौँ, तर बाहिर ती विषयलाई विवादको विषय बनाएर पार्टी सङ्गठनभित्र मतभेद विभाजनको रेखा फेरि कोर्ने कोसिस नहुँदाखेरि यसले धेरै पार्टीलाई मजबुत बनाउँछ।
1: हस् उपसभापतिज्यू, यहाँको महत्त्वपूर्ण समय सुझावका लागि धेरै धेरै धन्यवाद, नमस्कार। नेपाली कङ्ग्रेसका उपसभापति पुष्पा भुषाल, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।

0: ब्याङ्किङ
1: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: भोटेकोसी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98513-17966 गजुरी शाखा सम्पर्क 98513-18367 धुन्चे शाखा सम्पर्क 98513-17866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16601-1111 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौँ कृषि विकास बैंक लिमिटेड
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।
2: इगो बारखरी कथा 2083
3: नेपाली साहित्य साधकका सम्मानमा बारखरी मिडिया आह्वान गर्दछ अहिलेसम्मकै ठुलो कथा लेखन प्रतियोगिता।
4: प्रथम पुरस्कार 2,00,000,
3: द्वितीय पुरस्कार 1,00,000,
4: तृतीय पुरस्कार 60,000,
3: टाइटल स्पोन्सर इगो,
4: अ कल्चरल इनिशिएटिव अफ सूर्य नेपाल गाथा,
3: सपोर्टेड बाई NIMB बैंक,
4: नासा सिक्युरिटीज,
3: सिटी एक्सप्रेस मनी ट्रान्सफर,
4: युनाइटेड अजोर इन्सुरेन्स,
3: यति एयरलाइन्स,
4: वेदालय,
3: पब्लिसिङ पार्टनर फाइन प्रिन्ट,
4: इम्प्लिमेन्टिङ पार्टनर करुणा फाउन्डेसन नेपाल।
3: कथा पठाउनका लागि barkharibooks@gmail.com।
4: कथा पठाउने अन्तिम मिति 2083 असोज 3 गते।
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
7: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
8: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, NC एग्रोटेक उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
9: यो हो नेपाली रेडियो नेटवर्क।
10: हरो विषयमा दरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ। ग्लोबल IME बैंक, सबैका लागि बैंक।
11: डिस होम इन्टरनेट।
12: यतिखेर हाम्रो बेसमा नेकपा एमालेका नेता विशाल भट्टराई हुनुहुन्छ। भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
13: धन्यवाद खेमजी।
12: नेकपा एमालेमा ओली हटाउन निकै ठुलो दबाब बढेको हो, अन्तर संघर्ष व्यापक भएको हो अहिले पछिल्लो अवस्थामा?
13: पार्टी नेतृत्व परिवर्तनको बारेमा त अहिलेसम्म पार्टीमा त्यो प्रतिवेदन लेखनको नेतृत्व गर्ने शङ्कर पोखरेलले पनि, रामबहादुर थापा बादलले पनि भन्नुभएको छैन। त्यसो भएको हुनाले चाहिँ नेतृत्व परिवर्तनको कुरा महाधिवेशन पछि उठेको छैन, महाधिवेशन पूर्व उठेको थियो। त्यति बेला चाहिँ अब नेतृत्व परिवर्तन गर्दा नयाँ ढङ्गले एमालेलाई पुनर्जागृत गर्न सकिन्छ भन्ने एउटा पक्ष आएको थियो। हामीले पाँचौँ महाधिवेशनमा जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद प्रतिपादन गरिरहँदादेखि नै हामीले प्रतिस्पर्धाका आधारमा श्रेष्ठता हासिल गर्ने भन्ने कुराको नीति अघि सारेका थियौँ। त्यसपछि लगातार एमालेका महाधिवेशनहरूमा प्राय प्रतिस्पर्धाकै आधारमा नेतृत्व छानिँदै आएको छ। अस्तिको 11 महाधिवेशनमा पनि केपी शर्मा ओली एकातिर, ईश्वर पोखरेल अर्कातिर भएर निर्वाचन भएकै हो। त्यसकारणले प्रतिस्पर्धालाई हामीले स्वाभाविक ठान्छौँ, तर यो बेला चाहिँ महाधिवेशन सकिसकेको अवस्था भएको कारणले गर्दा तत्काल नेतृत्व परिवर्तनको कुरा उठेको छैन। अलिअलि छिटपुट रूपमा
12: बादलजीको र शङ्कर पोखरेलजीको प्रतिवेदन छुट्टा छुट्टै भयो, ओलीजीलाई मन परेन, त्यस भएर प्रदीप ग्यावालीजीलाई र बादलजीलाई फेरि पुनर्लेखनका निम्ति उहाँले भन्नुभएको छ। अब उहाँको पक्षमा ट्याक लाएर चाहिँ बुट्टा भरेर प्रतिवेदन आउँछ, अब त्यसपछि त पार्टीभित्र त मतभेद त निकै चर्किन्छ।
13: होइन, त्यस बेला पार्टी सचिवालयको बैठकले रामबहादुर थापा उपाध्यक्षज्यूको नेतृत्वमा एउटा 15-सदस्यीय कार्यदल बनाएको थियो। त्यो कार्यदलले 13 ठाउँमा देशभरि गएर सुझाव सङ्कलनको काम सम्पन्न गर्यो। हजारौँ एमालेका नेता कार्यकर्ताहरूले पार्टीको निर्वाचनको ठोस समीक्षा सँगसँगै चाहिँ अब पार्टीलाई कसरी पुनर्जागृत गर्ने, कसरी पुनर्गठित गर्ने भन्ने सम्बन्धमा आफ्ना रायहरू सुझावहरू प्रस्तुत गर्नुभएको थियो। ती सबैमा महासचिव शङ्कर पोखरेल, उपाध्यक्ष र अरू नेताहरू पनि उपस्थित हुनुभयो। विशेष गरी सबैमा पुग्ने भनेको रामबहादुर थापा बादल र महासचिव शङ्कर पोखरेल हो। बैठकले नै महासचिव शङ्कर पोखरेललाई चाहिँ प्रतिवेदन लेखनको जिम्मेवारी दिएको थियो। उहाँले प्रतिवेदन ल्याउनुभयो, ल्याइसकेपछि अहिले अनलाइनमा अरू ठाउँमा मैले देखेँ कि रामबहादुर थापा बादलले पनि प्रतिवेदन लेख्नु भएको भन्ने कुरा देखिसकेपछि केही फरक मत जस्तो देखिएको छ। यस्तो अवस्थामा चाहिँ पार्टीको हिजो 11 बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्यो, त्यो प्रतिवेदनको कार्यदलको त्यो बैठकले चाहिँ अब यसलाई कन्टिन्यू छलफलमा लाने र एउटै प्रतिवेदन बनाएर ल्याउने सर्वसम्मतिका साथ भन्ने कुराको सहमति गरेर हिजो उठेको छ त्यो बैठक। त्यस कारणले मलाई लाग्छ आज भोलि नै फेरि बैठक चाहिँ सुचारू हुन्छ, अलिक क्लोज मिटिङमा उहाँहरू बस्नुहुन्छ, त्यसपछि चाहिँ एउटै प्रतिवेदनको रूपमा त्यो आउन सक्छ, त्यसपछि पार्टीमा त्यो समस्याको रूपमा अहिले रहँदैन। तर मेन समस्या त्यो मात्रै होइन, त्यो नेतृत्वको प्रश्न प्रधान प्रश्न होइन। आज मुख्य कुरा के हो त भने भदौको निर्वाचन नेकपा एमालेको लागि त्यो जेएनजी विद्रोह पछाडिको चुनाव चाहिँ असाध्यै प्रतिकूल भयो। फागुन 21 निर्वाचनले चाहिँ नेकपा एमाले र देशका लोकतान्त्रिक पार्टीहरू, अहिलेको संविधानका पक्षधर पार्टीहरू, गणतन्त्र पक्षधर पार्टीहरूका लागि असाध्यै प्रतिकूल रह्यो। यो प्रतिकूल निर्वाचन परिणामले कम्युनिस्ट आन्दोलनको भविष्य बारेमा, त्यसै गरी चाहिँ नेपालको लोकतन्त्रको भविष्यको बारेमा चाहिँ धेरै चिन्ताहरू व्यक्त गरेको अवस्थामा, यत्रो लामो इतिहास भएका पार्टीहरू यसरी खिनु, कमजोर हुनु, जनमत स्खलित हुँदै जाने कुरा वास्तवमै चिन्ताको विषय हो। त्यसकारण आज चाहिँ को नेतृत्वमा रहने वा नरहने, हट्ने वा रहने भन्ने मात्रै प्रधान प्रश्न होइन। हामी कहाँ सार पक्षभन्दा रूप पक्षलाई बढी प्राथमिकता दिने, सर्फेसली छलफल गर्ने, अलिकति बढ्ता मिडियाहरूको पनि त्यसमा ध्यान जाने र पार्टी नेता कार्यकर्ताहरूको पनि ध्यान त्यस्ता कुरामा जाने हुनाले हामी अनावश्यक यस्ता छलफलहरूमा छौँ। हामी महाधिवेशन भर्खरै सकिएको छ, महाधिवेशनले प्रतिस्पर्धाका आधारमा केपी शर्मा ओलीको नेतृत्वमा पार्टीको चाहिँ 19 सदस्यीय सचिवालय निर्माण गरेको छ, त्यसै गरी केन्द्रीय कमिटी निर्माण गरेको छ। त्यो अब अहिले तत्कालै त्यो नेतृत्व यताउता हुने कुरा भन्दा पनि अब कसरी कम्युनिस्ट आन्दोलनलाई र नेपालको यो लामो चाहिँ लोकतान्त्रिक आन्दोलनलाई सही ट्र्याकमा ल्याउने, कसरी मुलुकमा अहिले सर्वसत्तावाद जसरी चाहिँ अहिलेको 2/3 नजिकको सरकारले, बालन नेतृत्वको सरकारले त्यो व्यवहार जनताका बिचमा देखाइरहेको छ, अस्त व्यस्त छ देश, अन्तर्राष्ट्रिय रूपमा नेपालको बदनामी भएको छ, यति ठुला ठुला विपदहरू आइरहेका छन्, त्यसको कुशलतापूर्वक
12: नजिकको सरकारले काम गरिरहेछ नि, अब भूकम्प ल्याउने कुरा, बाढी पहिरो ल्याउने कुरा सरकारले चाहेर ल्याउने,
13: अहिले पछिल्लो दिनमा यही बदनामीकै कुरा तपाईँले अलिकति व्याख्या राष्ट्रिय राजनीति भन्दा उतै व्याख्या गर्दा पनि म स्पष्ट के भन्न सक्छु भने अहिले हामी कहाँ 10 गते जुन प्रकारको एउटा वितण्डा, बाढीको वितण्डा आयो, त्यसपछि थुप्रै देशहरूले चाहिँ हामी विज्ञहरू पठाएर राम्रोसँगले तपाईँहरूको व्यवस्थापनमा सहयोग गर्न सक्छौँ, कुशलतापूर्वक त्यसलाई चाहिँ हामी तपाईँहरूलाई सहयोग गर्छौँ भनिरहे बेला हामीलाई कोही चाहिँदैन भन्ने प्रकारको अभिव्यक्ति त स्वयं सरकारका मन्त्रीहरू प्रवक्ताहरूले नै दिनुभयो। त्यसले अन्तर्राष्ट्रिय समुदायमा के पार्छ? त्यसपछि यहाँ कुशलतापूर्वक व्यवस्थापन गर्न गरेको भएदेखि त केही थिएन, मान्छेले के भन्थ्यो होला भने नेपाल आफै सक्षम भएछ, बलियो राष्ट्र निर्माण गरेछ नेपालले, उसले चाहिँ क्षमता अभिवृद्धि गरेछ, राम्रो व्यवस्थापन गर्यो, उद्धार गर्यो भन्थ्यो होला। न हामीले व्यवस्थापन कुशलतापूर्वक गर्न सकेका छौँ, न अरूले आउने कुरामा चाहिँ सहयोग गर्ने वातावरण निर्माण गरेका छौँ। एकातिर हामी अरूको सहयोग लिन पनि तयार नहुने, हामी आफै गर्न सक्छौँ भनेर घमण्ड प्रस्तुत पनि गर्ने तर त्यसको व्यवस्थापन पनि गर्न नसक्ने कुराले त हामीलाई चाहिँ अन्तर्राष्ट्रिय रूपमा पनि राम्रो गरेका छैन। अहिले पनि चिनिमे लगायतका थुप्रै जलविद्युत परियोजनामा मान्छेहरू त भित्र सुरुङभित्र थुनिरहनु भएको छ, हिजो मात्रै पनि कुलमान
12: सरकारले प्रयास गरिरहेको छ नि त होइन विशाल भट्टराईजी?
13: पहिलो दिनबाट, पहिलो 10 गतेबाट तपाईँको गर्न सकिन्थ्यो, नभए भोलिपल्टै अन्तर्राष्ट्रिय समुदायले हामीलाई अरू देशहरूले सहयोग गर्छु भनेको थिए, 11 गतेबाट सुरु गरे अब यतिखेर त मान्छे सकुशल निस्किसक्थ्यो, यतिखेर कति मान्छेहरू मरिसक्यो, भोलि पर्सि त्यहाँ खोस्रेर चाहिँ निकाल्दाखेरि थाहा पाउँछ त्यहाँ चाहिँ कति सबहरू चाहिँ भेटिएला, त्यस्तो नहोस् भन्ने हामी कामना गर्छौँ। म अहिले पनि कामना गर्छु, धेरै ठुलो चाहिँ नि जनधनको क्षति भएको छ। यस्तो बेलामा अरू थप चाहिँ मान्छेहरूको हताहती हुने कुरा कुनै पनि हालतमा त्यो स्वीकार्य हुँदैन, दुर्भाग्यपूर्ण कुरा हो, तर नियतिले हामीलाई त्यहीँ पुर्यायो सरकारको असक्षमताले। त्यस कारणले गर्दाखेरि मैले यति मात्रै यो प्रसङ्ग ल्याउन खोजेको, अन्तर्राष्ट्रिय सम्बन्धहरूमा देखिएका चाहिँ असन्तुलनहरू विशृङ्खलताहरू त छरपस्तै छन्।
12: तर अन्तर्राष्ट्रिय रूपमा चाहिँ बरु तपाईँकै पार्टी अध्यक्षले चाहिँ भारतीय मिडियासँग दिएको अभिव्यक्तिको आलोचना भइरहेको छ, देशभित्रका कुरालाई चाहिँ किन चाहिँ अन्तर्राष्ट्रियकरण गरेको भनेर उहाँमाथि खनिएको जवाब देख्नु भएको छ नि होइन राम्रोसँग।
13: होइन, अन्तर्राष्ट्रिय मिडिया अब भारतसँगको एउटा हिसाबले भन्दाखेरि चाहिँ अब हाम्रो सबै हिसाबले निकट भएकै राष्ट्र हो भारतले। केपी शर्माहरूले नबोले पनि यहाँ सरकारले गरेका सारा काम क्रियाकलाप त उनीहरूले थाहा नपाएको कुरा हुँदै होइन, उनीहरूका लागि कुनै नयाँ कुरा हुनै सक्दैन। तर कुरो के हो भने त्यही पनि नभन्नु भएको भए हुन्थ्यो भन्ने आम मान्छेहरूको चाहिँ छँदैछ, त्यसमा दुइटै धारणा छ। केही शुभेच्छुक शुभचिन्तकहरूले पनि त्यो कुरा व्यक्त गर्नुभएको छ भने कतिपय मान्छेहरूले चाहिँ अब केमा आलोचना गर्ने, केमा बदनाम गर्ने, केपीलाई के भनेर गाली गर्ने भनेर एउटा न्यु बनाएको अवस्था पनि छ, दुइटै धारणा छन्। तर एउटा सत्य कुरा सच्चाइ के हो त भन्दाखेरि सरकारले व्यवस्थापन गर्ने कुरामा यो भदौ दसको बाढी पहिरोको व्यवस्थापन गर्ने कुरामा धेरै ठुलो गम्भीर त्रुटि चाहिँ गरेकै छ। त्यो गम्भीर त्रुटिका कारणले गर्दाखेरि अहिले चाहिँ 5,000 बढी मान्छेहरू बेपत्ता हुनुहुन्छ, यस्तो ठुलो हताहती भएको छ। त्यहाँको व्यवस्थापनको कुरा गर्नुहुन्छ भने जल्ला जम्बा जम्बी त्रिशुलीमा तिरदेखि पुछारसम्म चाहिँ जम्बा एउटा पुल बाँकी छ, त्यो पुल बाहेक अरू कुनै पनि छैन, कनेक्टिभिटी केही छैन। यत्रो दिन बित्दाखेरि सरकारले कनेक्टिभिटीमा के काम गर्यो भने बनायो 5 दिन होइन, यत्रो दिन भयो, त्यो पनि अस्ति गृहमन्त्रीले चाहिँ उहाँ एआईले बनाएको फोटो चाहिँ हालेर अस्ति पुल बनिसकेको भनेर कसो हेलिकप्टर चढेर रिबन र रातो रिबन र कैची बोकेर जानु भएन उद्घाटन गर्न। अस्ति नै एउटा एकजना मान्छे चाहिँ नि सुरुङमा भेटियो भनेपछि यहाँ चाहिँ मन्त्री बैठकमा बसिरहेका गृहमन्त्री बैठक स्थगित गरेर छोडेर हतार हतार चाहिँ नि आफू पुगेर अक्सिजनको सिलिन्डर बोकेर हिँडिरहनु भएको देखिरहनु भएको थियो। लाज भन्ने चिज छँदै छैन, डायरी र उहाँको डायरी र चाहिँ नि उहाँको अरू सामग्री झोला अर्कैले बोकिरहेछ पछाडि, त्यो बोकेर आफ्नो झोला आफ्नो डायरी बोकेर हिँड्न नसक्ने, आफ्ना सामग्रीहरू सामान्यतया कतिपय अरूलाई दिँदैन बोक्न, त्यो चाहिँ अर्कै सिपाहीलाई बोक्न दिया छ, अर्कै पिएले बोकिरहेछ, सिलिन्डर चाहिँ उहाँले बोकेर भिडियो खिचाउनुहुन्छ। यस्तो नाटक गर्नेहरू कति दिन यो नाटक टिक्ला भन्नु न, यस्तो खालको त्यो हेर्दाखेरि पनि नसुहाउने क्या लज्जास्पद गतिविधि। अब उहाँ जानु त्यो अस्ति नजानु भएको भए सायद पुलको रिबन काट्न जानुहुन्थ्यो होला, हिजो अस्ति देख्नु भयो नि शालिग अनावरण गर्न जाँदा शालिग जति अर्कैका बनेका छन् अर्कैको अनुहारका शहीदका परिवारले त्यही भनिरहेछन् भनेपछि यति अव्यवस्थापन यति भद्रगोल यति चाहिँ नि त्यो एक किसिमको भन्दाखेरि तपाईँको नाटक यो चाहिँ अहिलेको सरकार अपरिपक्वता यी गतिविधिले त हामीलाई त अन्तर्राष्ट्रिय समुदायमा देशभित्रै पनि धेरै ठुलो सङ्कट बनाउँदै लगेको छ। 16 खरबको बजेट भएको देशमा 8 खरबको चाहिँ क्षति भएको छ, यत्रो क्षति रिकभर गर्न चाहिँ जुन प्रकारले चाहिँ हामीले अन्तर्राष्ट्रिय समुदायलाई गुहार्नु पर्ने,
12: प्रधानमन्त्री जाँदै हुनुहुन्छ अन्तर्राष्ट्रिय समुदायमा गुहार्न होइन, संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाँदै हुनुहुन्छ, त्यहाँ मुख्य मुद्दा जलवायु परिवर्तनकै मुद्दा छ। अब नेपालले के गर्ने, विपत्तिसँग जुझ्न विपत्तिसँग आइलागिसके पछाडि चाहिँ काम गर्न त गाह्रो छ नि त, हाम्रा संयन्त्रहरूले त सक्दैन नि त होइन।
13: एउटा कुरा के हो भने प्रधानमन्त्री

0: हुन्छन्। माथिल्लो भेगबाट आउने बगेर आउने नदीका क्षेत्रहरूमा हाम्रो सभ्यता नै त्यसरी विकसित भएको छ कि नदी किनारमा हाम्रा बस्तीहरू छन्, घरहरू बनाएर बसेका छ ठुलो संख्यामा जनता। यस्तो बेलामा चाहिँ जुनसुकै बेला पनि बाढी आउने, त्यो पनि अकल्पनीय खालको आउने, यो एकदमै खतरा हाम्रो लागि त दीर्घकालीन रूपमा भइ नै सक्यो। यस्तो बेलामा हामीले जलवायु न्यायको कुरालाई चाहिँ अन्तर्राष्ट्रिय मुद्दाको रूपमा हामीले उठाउन सक्यौँ भने त्यसलाई चाहिँ एउटा अन्तर्राष्ट्रिय समुदायका बिचमा अरूसँग पनि सहकार्य गरेर अरू देशहरूसँग पनि मिलेर हामीले यो मुद्दालाई चाहिँ सशक्त रूपमा उठाउन सक्यौँ भने यसले हामीलाई असाध्यै राम्रो गर्छ। होइन भने हरेक वर्ष वा चाहिँ भूकम्प जस्तै एउटा चाहिँ ठुलो विपत्तिको रूपमा हामी कहाँ आउने खतराहरू देखिएपछि हाम्रो नेपालले यसलाई बेहोर्न धेरै मुस्किल पर्छ। त्यसो भएको हुनाले चाहिँ हामीले ठिक ढङ्गले ठिक छ, विपत्ति कसैले चाहिँ बोलाएर आउने पनि होइन, घोषणा गरेर पनि आउँदैन, बाजा बजाएर पनि आउँदैन, तर विपत्तिको व्यवस्थापन गर्ने कुरामा चाहिँ सरकार यस्तो नेग्लिजेन्स गर्नु हुँदैन। प्रधानमन्त्री र मन्त्रीहरू चटक वा देखाउने कुरा भन्दा पनि यस्तो कुरामा चाहिँ मानवीयता हेरेर ठ्याक्कै काममै लाग्नुपर्छ, काममा लाग्ने कुरामा अरूको साथ सहयोग गर्नुपर्छ। एउटा सर्वदलीय बैठक बोलाउन प्रधानमन्त्री तयार हुनुहुन्न, त्यसलाई ढाकछोप गर्न रवि लामिछानेजीले बैठकसम्म त बोलाउनु भयो, तर त्यहाँ बैठकमा
1: रवि लामिछानेको सक्रियता राम्रो छ नि त, अहिले रवि लामिछानेजीले त राजनीतिक नेतृत्व गर्नु भएको छ,
0: होइन ठिक छ, उहाँले सर्वदलीय बोलाउनु सकारात्मक हो, तर एउटा सच्चाइ के हो त भनेदेखि जतिसुकै ठुलो सिट सङ्ख्या आएको प्रधानमन्त्री भए पनि थोरै सिटमा आएका अरू प्रतिपक्षीहरू भए पनि यस्तो राष्ट्रिय विपदको बेलामा चाहिँ प्रधानमन्त्री आफैले बोलाउनु पर्छ, किनभने संसदमा त्यहाँ छवटा पार्टीहरू संसदमा प्रतिनिधित्व गर्छन्, राष्ट्रिय पार्टीहरू छन्, उनीहरूलाई बोलाउने, छलफल गर्ने, सहयोगको अपेक्षा गर्ने, सुझावहरू लिने कुरा त स्वयं प्रधानमन्त्रीले गर्दा राम्रो हुन्छ नि त। प्रधानमन्त्री चाहिँ कुन त्यस्तो खोपीको देउता हो जसले अरूसँग बोल्नै नमिल्ने, बैठक बोलाउन नमिल्ने, फेस गर्न नमिल्ने, अरूसँग चाहिँ भेटघाट गर्न नमिल्ने, चार पाँचजना नगरपालिका हुँदाखेरिको चाहिँ महानगर हुँदाखेरिको टिमसँग बाहेकहरूसँग बस्नै नहुने, उहाँ केमा लाग्नु भएको छ र चाहिँ उहाँले त्यो गर्न नहुने भन्ने कुरा चाहिँ एउटा आश्चर्यको रहस्यको पर्दाभित्रको चाहिँ एउटा चाहिँ रहस्यमय अवस्था देखिन्छ। त्यस कारणले गर्दाखेरि हामी पार्टीले सुरुदेखि नेकपा एमाले भनेका छ, हाम्रो त 10 गते बाढी आयो, 10 गते युवा सङ्घको नेतृत्वमा क्षितिज थेबे मान्य क्षितिज थेबेको नेतृत्वमा महाराज गुरुङको नेतृत्वमा हाम्रो टोली त्यसै दिन गयो, अलिकति त्यहाँ अध्ययन गऱ्यो, भोलिपल्ट हामी हाम्रो पार्टीका महासचिव शङ्कर पोखरेलको नेतृत्वमा हामी आफै म आफै पनि गएको थिएँ, अन्य राष्ट्रियको टोली राहत लिएर गयो, औषधिहरू सामग्री लिएर गयो, त्यसपछि हाम्रो स्वास्थ्य कर्मीहरू जानुभयो, त्यसपछि भोलि टियर फोर्स जानुभयो। अहिले पनि म तपाईँलाई बताउँछु, रसुवा र नुवाकोटमा हाम्रो जी फन्डको टोली 100 जनाको टोली तैनात

रेडियो एनआरएन 99.1 समयको ख्याल राखौ। 10 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार।

ग्रस्त माथि र त्रिशुली एक जलविद्युत आयोजनामा सातजनाको शव फेला परेको छ। सुरुङ तथा हेडवर्क्समा हराइरहेकाहरूको खोजी गर्ने क्रममा शुक्रबार त्यहाँ सातजनाको शव फेला परेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानले जनाएको छ। भदौ दशको बाढीपछि 216 मेगावटको माथिल्लो त्रिशुली एकमा धेरै मानिसहरू हराइरहेका छन्। शुक्रबार नेपाली सेना र आयोजना प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका सर्भे इन्जिनियर सहितको समूहले अडिट एकको क्षेत्रमा अवलोकन गर्दा पूर्ण रूपमा डेब्रिज भरिएको पाइएको उद्धारकर्ताहरूले बताएका छन्। यसै गरी मैलुङ क्याम्प साइटमा मिनी स्काभेटरले उत्खनन कार्य शुरू गरिएको छ भने अडिट तीनमा नेपाली सेना र अस्ट्रेलियाली उद्धार समूहले सर्च गरेका छन्। आजदेखि खोजी कार्यलाई अझ तीव्रता दिने कम्पनीले जनाएको छ। बाढ़ी आउनु अघि आयोजना स्थलमा 1,433 जना कार्यरत थिए। तीमध्ये हालसम्म 878 जनाको मात्रै उद्धार भएको छ। बाढ़ी तथा पहिरोका कारण विभिन्न राजमार्ग अन्तर्गत 8 ठाउँको सड़क पूर्ण रूपमा अवरूद्ध रहेको छ। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरण अनुसार रसवामा मुख्य राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ। भदौ 10 गते बाढ़ीका कारण अवरूद्ध सड़कमा अझै यातायात सञ्चालन हुन सकेको छैन। रसवाको मैलुङ स्याफ्रुवेसी तथा नुवाकोटको टोखा छहरी सड़क खण्डमा पनि बाढ़ी तथा पहिरोको जोखिमका कारण यातायात प्रभावित रहेको प्रहरीले जनाएको छ। त्यस्तै सिन्धुपाल्चोको भोटेकोशी गाउँपालिका 2 अरनीको राजमार्ग पहिरोका कारण भदौ 25 गतेदेखि पूर्ण रूपमा अवरूद्ध छ। कालीकोटको शुभकालिका गाउँपालिका 1 गगनी खोलामा पहिरो खसेपछि भदौ 26 गते साँझदेखि कडाली राजमार्ग पनि पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। यसै गरी काभ्रेमा बीपी राजमार्ग अन्तर्गत खुर्कोट नेपाल थोक कटुन्जेबेसी सड़क खण्ड भदौ 16 गतेदेखि रातिको समयमा अर्को सूचना नभएसम्मका लागि बन्द छ। यसैबीच भोटेकोस बाढ़ीले फुर्के खोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटार मास्टर सड़कमा आजदेखि समय निर्धारण गरी एकतर्फी गाड़ी सञ्चालनको व्यवस्था मिलाइएको छ। सड़क साँग्रो भएकाले दुवै तर्फबाट एकै समयमा गाड़ी चलाउँदा आवागमन व्यवस्थापनमा कठिनाई भएपछि जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था समेत गरेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र देशका शीर्ष उद्योगी व्यवसायीहरूबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारका विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो विस्तृत छलफल भएको छ। आधा घण्टाका लागि तय भएको भेटवार्ता झण्डै 2 घण्टा चलेको थियो। प्रधानमन्त्रीको व्यक्तिगत निमन्त्रणामा भएको छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन कोल्यान सहभागी थिए। भेटवार्ताको सहजीकरण सांसद एवं व्यवसायी विदुषी राणाले गर्नुभएको थियो। छलफलका लागि व्यवसायी मीनबहादुर गुरूङलाई समेत आमन्त्रण गरिए पनि स्वास्थ्य समस्याका कारण उहाँ भने उपस्थित हुन नसकेको जनाइएको छ। छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताएका छन्। भेटमा निजी क्षेत्रका तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रका समग्र समस्याहरू खुलेर राखिएको र प्रधानमन्त्रीले लगानी प्रवर्धनका लागि राज्यका तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाउनु भएको समेत बताइएको छ। खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। भुटेको सित्रीसुलीबारीबाट पीड़ितका लागि संयुक्त अरब इमिरेट्स युएईले 5 खेप राहत सामग्री ल्याएको छ। युएईको सैन्य हेलिकप्टर मार्फत ल्याइएका राहत सामग्री विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले बुझेका छन्। साथमा गृहमन्त्री सुदन कुरुङ पनि थिए। नवप्रवर्तन मन्त्री पुनका अनुसार यसपटक नेपालका लागि संयुक्त युएईका राजदूत अब्दुल्ला जरवान अल सामसीबाट 45 टन राहत सामग्री बुझी लिएको समेत जनाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गर्ने सम्बोधनमा नेपालले जलवायु न्याय र विपद व्यवस्थापनलाई आफ्नो मुख्य एजेण्डा बनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार आउँदो असोज 8 गते प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको 89 महासभालाई सम्बोधन गर्दा भुटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीको क्षतिको सन्दर्भ जोड्दै नेपाल जलवायु संकटको उच्च जोखिममा रहेको यथार्थ विश्व समुदाय सामु राख्नुहुनेछ। अमेरिकाको न्यूयोर्कमा हुने महासभामा शाहले विश्वव्यापी कार्बन उत्सर्जनमा नगण्य भूमिका भए पनि जलवायु विपदबाट प्रताड़ित नेपालले हानी तथा नोक्सानी कोषबाट तत्काल र न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत हुनेछ। यसका साथै धनी र औद्योगिक देशहरूलाई जलवायु वित्त र प्रविधि उपलब्ध गराउन समेत अपील गरिनेछ। सम्बोधनका क्रममा नेपालको पछिल्लो राजनीतिक परिवर्तन, शान्तिपूर्ण निर्वाचन र वर्तमान सरकारका सुशासनका प्राथमिकतालाई पनि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ। महासभाकै अवसरमा नेपालले सगरमाथादेखि समुद्रसम्म शीर्षकमा एक विशेष उच्च स्तरीय साइड इभेन्ट समेत आयोजना गर्दैछ, जसमा हिमाल पग्लिँदा तल्लो तटीय क्षेत्रमा परेको असरबारे विश्वव्यापी विमर्श हुनेछ। प्रधानमन्त्री शाह नेतृत्वको भ्रमण टोलीमा परराष्ट्र मन्त्री शिशिर खनाल सहितका उच्च पदस्थ अधिकारीहरू सहभागी हुनुहुनेछ। परराष्ट्र मन्त्री खनालले विभिन्न मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्नुका साथै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ। र एसिसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छन्। मलेसियामा जारी खेलमा शेखले युए विरूद्ध 101 बलमा शतक बनाएका हुन्। उनले 8 चौका र 4 छक्का प्रहार गरे भने एक दिवसीय क्रिकेटमा उनको यो दोस्रो शतक रहेको समेत जनाइएको छ। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो मंगसिर 16 गतेदेखि 27 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेत सहित विभिन्न जिल्लामा सञ्चालन गर्ने निर्णय गरेको। राष्ट्रिय खेलकुद परिषदको 125 बैठकको सिफारिशका आधारमा मन्त्रालयले प्रतियोगिताको मिति र आयोजना क्षेत्र टुङ्गो लगाएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्रीप्रसाद भट्टराईले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। यसअघि राष्ट्रिय खेलकुदको 9 संस्करण 2079 असोज 28 कार्तिक 3 गतेसम्म गण्डकी प्रदेशमा आयोजना भएको थियो। यता राष्ट्रिय खेलकुद प्रतियोगिता भने सञ्चालन हुन सकेको छैन। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: को पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।

0: वेब सर्फर अब घर घरमा फास्ट इन्टरनेट
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: रेडियो एनआरएन 99.1

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।

0: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
1: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
0: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: मलहमको प्रयोग गर्ने,
1: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
0: खाल्डाखुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
1: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
0: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
1: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
0: डेङ्गी रोग बारे सचेत बनाऊ।
2: नेपाल रेड क्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा।
3: हरि शरण, म लक्ष्मी भुसाल सुनिरहेछु रेडियो एनआरएन 99.1।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। नेपालले अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्र संघको 79 औं महासभामा जलवायु संकटबाट नेपालमा परेको असरबाट जानकारी गराउने भएको छ। शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव अमृत बहादुर राईले संयुक्त राष्ट्र संघको महासभामा विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नगण्य भूमिका भए पनि नेपालले ठूलो नकारात्मक असर भोगिरहेको विषयलाई दृढतापूर्वक उठाइने जानकारी दिएका छन्। महासभामा रसुवाको भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको अपूरणीय क्षतिको स्मरण गराउँदै नेपाल जलवायु संकटको अग्रपंक्तिमा रहेको पुष्टि भएको उल्लेख गरिने समेत उनले बताएका छन्। त्यस्तै फण्ड फर रेस्पोन्डिङ टू लस एण्ड ड्यामेज लगायतका निकायहरूबाट तत्काल उचित क्षतिपूर्ति तथा सहायता पाउनुपर्ने जलवायु न्यायको माग समेत गरिने सचिव राईले जानकारी दिएका छन्। त्यसै गरी जलवायु उत्थानशील पूर्वाधार स्मार्ट कृषि र सरकारवालाको क्षमता विकासका लागि विकसित देशहरूसँग सहज र सहुलियतपूर्ण जलवायु वित्त तथा प्रविधि हस्तान्तरणको अपील गरिने समेत मन्त्रालयले जनाएको छ।

नवलपरासीको गैडाकोट नगरपालिका 12 हर्कपुर स्थित दुईवटा बस एक आपसमा ठोकिँदा 18 जना घाइते भएका छन्। शनिबार बिहान करिब 6:50 बजेको समयमा गैडाकोट नगरपालिका 12 हर्कपुर स्थित पूर्व पश्चिम राजमार्गमा नारायणगढ़बाट बुटवलतर्फ आउँदै गरेको लु 2 ख 6457 नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको लु 2 ख 6036 नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा दुवै बसमा सवार 18 जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि भरतपुर तर्फ पठाइएको छ भने दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। भोटेपछि त्रिशुली बाढ़ीबाट पीड़ितका लागि संयुक्त अरब इमिरेट्स युएईले 5 खेप राहत सामग्री ल्याएको छ। युएईको सैन्य हेलिकप्टर मार्फत ल्याइएका राहत सामग्री विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले बुझेका छन्। साथमा गृहमन्त्री सुदन गुरूङ पनि थिए। नवप्रवर्तन मन्त्री पुनका अनुसार यसपटक नेपालका लागि संयुक्त युएई राजदूत अब्दुल्ला जरवान अल शम्सीबाट 45 टन राहत सामग्री बुझिएको बताइएको छ। लमजुङ र मनाङ जोड्ने बेसी सर चामे सड़क अन्तर्गत मनाङको नासो गाउँपालिका 3 धारा पानीमा सड़क ढलान गर्न आज बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सड़क पूर्ण रूपमा बन्द हुने भएको छ। मनाङका प्रमुख जिल्लाधिकारी मुक्ति प्रसाद खनालका अनुसार धारापानी क्षेत्रमा 135 मेगावाट क्षमताको मनाङ मर्स्याङदी जल विद्युत आयोजनाले करिब 50 मिटर सड़क ढलान गर्ने भएको हो। सड़क साँघुरो हुनुका साथै दुवैतर्फ घर रहेकाले ढलानका क्रममा सवारी साधन सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न नसकिने भएकाले सड़क पूर्ण रूपमा बन्द गर्न लागिएको बताइएको छ। आज बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म कुनै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने छैन। साँझ 5 बजेदेखि भोलि बिहान 10 बजेसम्म भने भारी सवारी साधन सञ्चालन गर्न पाइने जनाइएको छ। नौदलीय अग्रगामी मोर्चाको मधेस प्रदेश समन्वय समितिले आज जनकपुरमा वृहत कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ। उद्योग वाणिज्य संघमा हुने कार्यक्रममा संघर्षका लागि एकता समानता स्वतन्त्रता स्वाधीनता र सामाजिक न्यायका लागि संघर्ष भन्ने नाराका साथ मोर्चाको राजनैतिक कार्य दिशा संगठन विस्तार तथा आगामी कार्यक्रमबारे छलफल हुने आयोजकले जनाएको छ। मोर्चाको मधेस प्रदेश स्तरीय बैठकले संगठन विस्तार जनपरिचालनका लागि क्षेत्रीय भेला गर्ने निर्णय गरे अनुसार जनकपुरमा सप्तरी सिराहा धनुषा मौतरी र सर्लाहीका नेता कार्यकर्तालाई समेटेर कार्यक्रम आयोजना गर्न लागिएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। 18 ब्रिक्स शिखर सम्मेलन शनिबारदेखि नयाँ दिल्लीमा शुरू भएको छ। यसपटकको सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति शी जिनपिङ 10 वर्षपछि भारतमा एउटै मञ्चमा सँगै देखिँदैछन्। यसअघि यी तीन नेता सन् 2016 गोवामा भएको ब्रिक्स सम्मेलनमा एकसाथ सहभागी भएका थिए। सम्मेलनमा 11 सदस्य राष्ट्रका अतिरिक्त 10 साझेदार देशका नेताहरू पनि सहभागी हुनेछन्। गलवान झडपपछि जिनपिङको पहिलो भारत भ्रमण हो भने करिब 7 वर्ष अन्तरालपछि चिनिया राष्ट्रपति शी जिनपिङ भारत भ्रमणमा आएका छन्। शनिबार बिहान बेजिङबाट नयाँ दिल्ली प्रस्थान गरेका उनको यो यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। सन् 2020 लद्दाखको गलवान उपत्यकामा भएको हिंसात्मक झडपपछि प्रधानमन्त्री मोदी र राष्ट्रपति जिनपिङ बीच भारतमा पहिलोपटक द्विपक्षीय बैठक हुँदैछ। शनिबार साँझ स्थानीय समयअनुसार 6 देखि 7 बजेसम्म भारत मण्डपमा यी दुई नेताबीच भेटवार्ता हुने अपेक्षा गरिएको छ। गलवान घटनापछि करिब 4 वर्षसम्म वास्तविक नियन्त्रण रेखा तनाव कायम थियो। अहिले दुवै देश सीमा विवाददेखि व्यापारसम्मका 6 वटा ठूला मुद्दा सुल्झाउने प्रयासमा छन्। सीमा विवाद समाधान गर्न एउटा विशेष समूह बनाउने र 2 अतिरिक्त सैन्य सम्पर्क केन्द्र तथा हटलाइन स्थापना गर्ने विषयमा सहमति जुटेको छ, जसलाई शीर्ष नेतृत्वले अनुमोदन गर्न पनि बाँकी छ। र एसिसी प्रिमियर कप एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स विरूद्ध नेपाली ओपनिङ ब्याटर असिफ शेखले शतक पूरा गरेका छन्। मलेसियाको क्वालालम्पुर स्थित बायोमास ओभलमा जारी खेलमा उनले 103 बलमा 8 चौका र 6 छक्का 4 छक्का सहित शतक पूरा गरेका हुन्। एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो दोस्रो शतक हो। उनको शानदार ब्याटिङको मदतमा नेपालले आज उत्कृष्ट प्रदर्शन गरिरहेको छ। टस जितेर ब्याटिङ रोजेको नेपालले 34 ओभरको खेल सकिँदा 2 विकेट गुमाएर 185 रन बनाएको छ। नेपालले फाइनलमा फनाल शेर मल्ललाई विश्राम दिएर अर्जुन कुमार र सन्दीप जोरालाई मौका दिएको हो। जारी प्रतियोगितामा जोराले पहिलोपटक अवसर पाएका हुन्। आजको खेल जित्ने टोलीले अर्को वर्ष आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ। नेपाल र युवै दोस्रो पटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन्। नेपाल सन् 2023 र युवै 2024 संस्करणको विजेता टोली हुन्। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म नेपाल र युवैले 19 खेलमा एकअर्काको सामना गरेका छन्, जसमा नेपालले 11 र युवैले 8 खेलमा जित निकालेको विगत रहेको। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी HD र SD टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
0: रेडियो एनआरएन 99.1
2: नेपाली रेडियो नेटवर्क रेडियो NRN 99.1 मा यो हो नचाउने गाना।

0: हरी शरण, म लक्ष्मी भुसाल सुनिराछु रेडियो एनआरएन 99.1।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1, सबैका लागि सूचना।
5: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो नचाउने गाना।

रेडियो एनआरएन 99.1। तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
1: स्वादिलो, पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।

0: वेब सर्फर अब घर घरमा फास्ट इन्टरनेट।
1: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। प्रधानमन्त्री राष्ट्रसंघ महासभामा जेएनजी आन्दोलनदेखि रसुवाबाड़ीसम्मका कुरा राख्ने। माथिल्लो त्रिशुली एकमा सातजनाको शव भेटियो। खोजी तथा उद्धार प्रयास अझै जारी। उपत्यका लगायत मुख्य शहरमा ग्यासको अभाव झनै चर्को बन्दै। ग्यास लुकाउने विरूद्ध कार्यवाही, ठाउँ ठाउँमा छापा। रसुवा र नुवाकोटका मुख्य राजमार्ग अझै अवरूद्ध। धादिङको परिवाटर मास्टर सड़क एकतर्फी सञ्चालन। एमाले पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्दै। जनकपुरमा अग्रगामी मोर्चाको वृहत कार्यक्रम हुँदै शीर्ष नेतृत्वले सम्बोधन गर्ने। गैडाकोटमा दुई बस एकापसमा ठोकिँदा 18 जना घाइते। आजदेखि भारतमा 18 ब्रिक्स शिखर सम्मेलन। दिल्लीमा विश्वका शक्तिशाली नेताहरूको जमघट। 4 वर्षपछि एकै मञ्चमा देखिँदै मोदी, शी जिनपिङ र पुटिन। ड्रोन आक्रमणपछि साउदीको प्रमुख तेल पाइपलाइन बन्द। र एसिसी प्रिमियर कप क्रिकेट फाइनल खेल जारी। आसिफको शतक र गुलसनको अर्धशतकसँगै नेपालले युएलाई दियो 314 रनको लक्ष्य।

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। राष्ट्रसंघको महासभा सम्बन्धी खबरबाट, नेपाली अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको 79 महासभामा जलवायु संकटबाट नेपालमा परेको असरबाट जानकारी गराउने भएको छ। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव अमृत बहादुर राई संयुक्त राष्ट्रसंघको महासभामा विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नगण्य भूमिका भए पनि नेपालले ठूलो नकारात्मक असर भोगिरहेको विषयलाई दृढतापूर्वक उठाइने जानकारी दिएका छन्। महासभामा रसुवाको भुटुकोशी नदीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको अपूरणीय क्षतिको स्मरण गराउँदै नेपाल जलवायु संकटको अग्रपंक्तिमा रहेको पुष्टि भएको उल्लेख गरिने समेत बताइएको छ। त्यस्तै फण्ड फर रेस्पोन्डिङ टू प्लस एण्ड ड्यामेज लगायतका निकायहरूबाट तत्काल उचित क्षतिपूर्ति तथा सहायता पाउनुपर्ने जलवायु न्यायको माग समेत गरिने सचिव राईले जानकारी दिएका छन्। त्यसैगरी जलवायु उत्थानशील पूर्वाधार, स्मार्ट कृषि र सरकारवालाको क्षमता विकासका लागि विकसित देशहरूसँग सहज र सहुलियतपूर्ण जलवायु वित्त तथा प्रविधि हस्तान्तरणको अपील गरिने समेत मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभावसँगै कालोबजारी बढ़ेको पाइएको छ। नेपाल आयल निगमले प्रहरीसहितको कमाण्ड पोस्ट बनाएर शुरू गरेको निगरानीका क्रममा कालोबजारी बढ़ेको पाइएको छ। तोकिएको भन्दा बढ़ी मूल्यमा ग्यास बेच्ने व्यापारीहरूलाई सरकारले कार्यवाही तीव्र पारेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढ़ी मूल्य लिने 7 पसललाई कार्यवाही गरेको र 2 जनाई 3 लाख रूपियाँसम्म जरिवाना गरेको जनाइएको छ। उपभोक्ताबाट प्रति सिलिण्डर 3200 रूपियाँसम्म असुल गरिएको उजुरी परेको छ। भक्तपुरमा 28 2900 रूपियाँसम्म मूल्य लिने 2 पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। ग्यास विक्रेता महासंघले पनि कालोबजारी गर्नेलाई कड़ा कार्यवाही गर्न सरकारसँग माग गरेको छ। भदौ 14 कृष्णवीरमा राजमार्ग अवरूद्ध हुँदा 4 दिन ग्यास आयात ठप्प भएको थियो। त्यसैता ग्यासका ठूला बुलेट आउन नसक्दा उपत्यका बाहिरका उद्योगमै सिलिण्डर भरेर ट्रक मार्फत ल्याइँदैछ। नेपाल आयल निगमका अनुसार अहिले दैनिक 40,000 भन्दा बढी सिलिण्डर भित्रिरहेका छन्। तर अभावको हल्लाले उपभोक्ताले अनावश्यक सञ्चय गर्न थालेपछि बजारमा माग धान्न मुस्किल परेको निगमको दावी छ। ग्यास अभावकै विषयलाई लिएर उद्योग मन्त्रीले राजीनामा दिइसकेपछि बजारमा आपूर्ति कहिलेदेखि सहज हुन्छ भन्ने एकिन जवाब सरकारसँग छैन। काठमाडौँ उपत्यकामा ग्यास किन्नका लागि उपभोक्ताहरू नाम टिपाएर कयौं दिनदेखि पालोमा बसेका छन् भने विभिन्न डिपो तथा उद्योगमा सिलिण्डर लिएर लामो लाइन बसेको देखिन्छ। बाढ़ीले क्षतिग्रस्त माथिल्लो त्रिशुली 1 जल विद्युत आयोजनामा 7 शव फेला परेको छ। सुरुङ तथा हेड कक्षमा हराइरहेकाहरूको खोजी गर्ने क्रममा त्यहाँ 7 शव फेला परेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले जनाएको छ। भदौ 10 बाढ़ीपछि 216 मेगावटको माथिल्लो त्रिशुली 1 मा धेरै मानिसहरू हराइरहेका छन्। शुक्रबार नेपाली सेना र आयोजना प्रवर्तक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका सर्वे इन्जिनियर सहितको समूहले अडिट 1 क्षेत्रमा अवलोकन गर्दा पूर्ण रूपमा डेब्रिज भरिएको पाइएको उद्धारकर्ताहरूले बताएका छन्। यसैगरी मैलुङ क्याम्प साइटमा मिनी इस्काभेटरले उत्खनन कार्य शुरू गरिएको छ भने अडिट 3 नेपाली सेना र अस्ट्रेलियाली उद्धार समूहले सर्च गरिरहेका छन्। आजदेखि खोजी कार्यलाई अझ तीव्रता दिने कम्पनीले जनाएको छ। बाढ़ी आउनु अघि आयोजना स्थलमा 1,433 कार्यरत थिए। तीमध्ये हालसम्म 878 जनाको मात्रै गैराकोट नगरपालिका 12 हर्कपुर स्थित 2 बस एकापसमा ठोकिँदा 18 घाइते भएका छन्। शनिबार बिहान करिब 6:50 बजेको समयमा गैराकोट नगरपालिका 12 हर्कपुर स्थित पूर्व पश्चिम राजमार्गमा नारायणगढ़बाट बुटवलतर्फ आउँदै गरेको लु 2 ख 6457 नम्बरको बसलाई सही दिशातर्फ आउँदै गरेको लु 2 ख 6030 नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा दुवै बसमा सवार 18 घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि भरतपुरतर्फ पठाइएको छ भने दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। भोटेपछि त्रिशुली बाढ़ीबाट पीड़ितका लागि संयुक्त अरब इमिरेट्स युएईले 5 खेप राहत सामग्री ल्याएको छ। युएईको सैन्य हेलिकप्टर मार्फत ल्याइएका राहत सामग्री विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनले बुझ्नु भएको छ। साथमा गृहमन्त्री सुदन गुरूङ पनि रहेको जनाइएको छ। नव प्रवर्तन मन्त्री पुनका अनुसार यसपटक नेपालका लागि संयुक्त युएईका राजदूत अब्दुल्ला जरवान असल साम्सीबाट 45 टन राहत सामग्री बुझिएको जनाइएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513179666, गजुरी शाखा सम्पर्क 98513189367, धुन्चे शाखा सम्पर्क 98513189866, कल सेन्टर 015721165, टोल फ्री नम्बर 1660011110, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। सल्यानको त्रिवेणी गाउँपालिका 5 सिमकमा बोलेर जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 4 जना घाइते भएका छन्। शनिबार बिहान सिमकबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु PR02001-005 नम्बरको बोलेरो आफै अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका 5 सल्यका करिब 18 वर्षीय विपना बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको हो। घाइते मध्ये चालक त्रिवेणी गाउँपालिका 5 सिमकका 24 वर्षीय भूपाल पुनको अवस्था गम्भीर रहेको छ। उनको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूमा त्रिवेणी 5 29 वर्षीय पारस बोहरा, 50 वर्षीय दिल्ली बहादुर ओली र त्रिवेणी 6 करिब 42 वर्षीय लालमती बुढा थोकी रहेका छन्। उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको छ। घाइते मध्ये 4 जनालाई लुवाम स्थित त्रिवेणी हेल्थ केयरमा सामान्य उपचारपछि थप उपचारका लागि दाङको घोराई स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्दैछ। एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार कार्यदलको प्रतिवेदनमाथि आजको बैठकमा छलफल हुनेछ। कार्यदल बैठक संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा शुक्रबार पार्टी कार्यालय च्यासलमा शुरू भएको थियो। बैठकमा संयोजक थापा र सदस्य सचिव शंकर पोखरेलका दुवै प्रतिवेदन पेश भएका थिए। बैठकमा दुवै प्रतिवेदनको अध्ययन गरी पुनः अर्को बैठक बसेर एउटै प्रतिवेदन तयार गर्नेबारे छलफल भएको बताइएको छ। नौदलीय अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समितिले आज जनकपुरमा वृहत कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ। उद्योग वाणिज्य संघमा हुने कार्यक्रममा संघर्षका लागि एकता, समानता, स्वतन्त्रता, स्वाधीनता र सामाजिक न्यायका लागि संघर्ष भन्ने नाराका साथ मोर्चाको राजनीतिक कार्यदिशा, संगठन विस्तार तथा आगामी कार्यक्रमबारे छलफल हुने आयोजकले जनाएको छ। मोर्चाको मधेश प्रदेश स्तरीय बैठकले संगठन विस्तार र जनपरिचालनका लागि क्षेत्रीय भेला गर्ने निर्णय गरे अनुसार जनकपुरमा सप्तरी, सिराहा, धनुषा, मौतरी र सर्लाहीका नेता कार्यकर्तालाई समेटेर कार्यक्रम आयोजना गर्न लागि हो। लमजुङ र मनाङ जोड्ने बेसी सहरचामे सड़क अन्तर्गत मनाङको नासो गाउँपालिका 3 धारापानीमा सड़क ढलान गर्न आज बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सड़क पूर्ण रूपमा बन्द हुने भएको छ। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार धारापानी क्षेत्रमा 135 मेगावाट क्षमताको मनाङ मर्स्याङदी जल विद्युत आयोजनाले करिब 50 मिटर सड़क ढलान गर्ने भएको हो। सड़क साग्रो हुनुका साथै दुवैतर्फ घर रहेकाले ढलानका क्रममा सवारी साधन सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न नसकिने भएकाले सड़क पूर्ण रूपमा बन्द गर्न लागि बताइएको छ। बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म कुनै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने छैन। साँझ 5 बजेदेखि भोलि बिहान 10 बजेसम्म भने भारी सवारी साधन सञ्चालन गर्न नपाइने समेत बताइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
0: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन चौबिसै घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो बैङ्क।

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। वैश्विक कूटनीतिको हिसाबले आजको दिन भारतका लागि ऐतिहासिक र अत्यन्तै महत्वपूर्ण बनेको छ। नयाँ दिल्लीको प्रगति मैदान स्थित भव्य भारत मण्डपमा आजदेखि 2 दिने 18 ब्रिक्स शिखर सम्मेलनको औपचारिक शुरूआत हुँदैछ। सम्मेलनमा सहभागी हुन रूस राष्ट्रपति भ्लादिमिर पुटिन एक दिन अघि नै नयाँ दिल्ली पुगिसकेका छन् भने अर्कोतर्फ वर्ष 2011 यता पहिलोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी राष्ट्रपति पुटिन र चीनिया राष्ट्रपति शी जिनपिङ एकै समयमा एउटै मञ्चमा उपस्थित हुने भएका छन्। सम्मेलनको सबैभन्दा ठूलो आकर्षणको रूपमा चीनिया राष्ट्रपति शी जिनपिङ रहेका छन्। उनी आजै विशेष विमान मार्फत दिल्लीको पालम एयरफोर्स स्टेशनमा अवतरण गर्ने कार्यक्रम छ। वर्ष 2019 उनको यो पहिलो भारत भ्रमण हो, जसलाई दुई देशबीचको सम्बन्धमा जमेको बरफ पग्लाउने कूटनीतिक प्रयासको रूपमा समेत हेरिएको छ। शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहानैदेखि विभिन्न देशका नेताहरूसँग द्विपक्षीय भेटघाट गरिरहेका छन्। आजै साँझ 6 देखि 7 बजेसम्म चीनका राष्ट्रपति शी जिनपिङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। दिउँसो 12:30 बजे चीनिया राष्ट्रपतिको आगमनसँगै 2:35 बजे शिखर सम्मेलनको सत्र शुरू हुनेछ। साँझ 5:05 बजे सामूहिक फोटो सत्र तथा संयुक्त वृक्षारोपण र साँझ 7:30 बजे प्रधानमन्त्री मोदीद्वारा रात्रिभोजको आयोजना गरिएको छ। त्यस्तै ड्रोन आक्रमणमा साउदी अरेबियाको एक प्रमुख तेल पाइपलाइन प्रणालीमा क्षति पुगेपछि त्यसलाई बन्द गरिएको छ। ती अमेरिकी अधिकारीहरूका अनुसार साउदी अरेबियाको पूर्व पश्चिम पाइपलाइनमा प्रोजेक्टाइल प्रहार गरिएको हो। यो आक्रमण कसले गराएको र पाइपलाइनको मुख्य भागमा कति क्षति पुगेको छ वा छैन भन्ने विषयमा तत्काल स्पष्ट भइन सकेको समेत जनाइएको छ। अब खेल खबर। मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले चिर प्रतिद्वन्दी संयुक्त अरब इमिरेट्सलाई जितका लागि 314 रनको लक्ष्य दिएको छ। आज बिहान टस जिति पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको हो। नेपाली टोलीका ब्याट्सम्यानले अघिल्लो खेलको तुलनामा केही सुधारिएको प्रदर्शन गरेका छन्। ओपनर ब्याट्सम्यान आसिफ शेखले उत्कृष्ट शतकीय पारी खेले भने 20 वर्षीय गुलसनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 1,000 रनको कोषेढुङ्गा पनि पार गरेका छन्। यो खेल शुरू हुन अघि उनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 963 रन बनाएका थिए। दिपेन्द्र सिंह ऐरीले टोलीको खातामा 18 रन थपे भने 18 बलको सामना गरी 1 चौका हिर्काइएका छन् भने सन्दीप जोरा 5 बलमा 1 चौकाको मद्दतले 7 रन बनाउँदै आउट भएका छन्। यो प्रतियोगिताको उपाधि जित्ने टोली आगामी एसिया कपमा छनौट हुनेछ। एसिया कपको आगामी संस्करण सन् 2027 जुन 18 देखि जुलाई 4 बंगलादेशमा आयोजना हुँदैछ। 8 टोलीको सहभागिता रहने एसिया कपमा आईसीसीको पूर्णकालीन सदस्यको हैसियतमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान यसअघि नै छनौट भइसकेका छन्। नेपालले यसअघि सन् 2023 एसिया कप खेल्ने अवसर पाएको थियो। पाकिस्तान र श्रीलंकामा संयुक्त रूपमा आयोजित एसिया कपको त्यो संस्करण पनि एक दिवसीय ढाँचामै खेलाइएको थियो। उक्त संस्करणमा नेपाली टोली भारत र पाकिस्तानसँगै समूह एमा परेको थियो र दुवै खेलमा पराजित भएको थियो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री शाहले राष्ट्रसंघ महासभामा जेएनजी आन्दोलनदेखि रसुवाबारीसम्मका कुरा राख्ने। माथिल्लो त्रिशुली एकमा 7 जनाको शव भेटियो, खोजी तथा उद्धार प्रयास जारी। उपत्यका लगायत मुख्य शहरमा ग्यासको अभाव झनै चर्को बन्दै ग्यास लुकाउने विरूद्ध कारवाही। ठाउँ ठाउँमा छापा। रसुवा र नुवाकोटमा मुख्य राजमार्ग अझै अवरूद्ध। धादिङको परिवाटर मास्टर सड़क एकतर्फी। एमाले पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्दै जनकपुरमा अग्रगामी मोर्चाको वृहत कार्यक्रम हुँदै शीर्ष नेतृत्वले सम्बोधन गर्ने। गैडाकोटमा 2 बसेका पसमा ठोकिँदा 18 जना घाइते। आजदेखि भारतमा 18 ब्रिक्स शिखर सम्मेलन। दिल्लीमा विश्वका शक्तिशाली नेताहरूको जमघट। 4 वर्षपछि एकै मञ्चमा देखिँदै मोदी, शी जिनपिङ र पुटिन। ड्रोन आक्रमणपछि साउदीको प्रमुख तेल पाइपलाइन बन्द। र एसिसी प्रिमियर कप क्रिकेट फाइनल खेल जारी। आसिफको शतक र गुलसनको अर्धशतकसँगै नेपालले युएईलाई दियो 314 रनको लक्ष्य। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 बढी HD र SD टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: Bank Limited. Access to all.
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: रेडियो एनआरएन 99.1
3: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 99.1 मा यो हो म्युजिक मस्ती।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: हरी शरण, म लक्ष्मी भुसाल सुनिराछु रेडियो NRN 99.1।
5: नेपाली रेडियो नेटवर्क रेडियो NRN 99.1 मा यो म्युजिक मस्ती।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोलादै, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: राजा च्याउ खोज्दै हुनुहुन्छ।
1: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी, बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
0: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
4: लामखुट्टेको टोकाइबाट हुने डेङ्गीबाट बच्नका लागि
5: पुरा बाहुला भएका लुगा लगाउने,
4: झुलभित्र मात्र सुत्ने,
5: घरको झ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने,
4: लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टे भगाउने धुप बाल्ने वा मलहमको प्रयोग गर्ने,
5: घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
4: खाल्डा खुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
5: गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
4: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
5: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
4: डेङ्गी रोग बारे सचेत बनाऊ।
0: नेपाल रेड क्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखा।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा नरेन्द्र ग्यावलीको नमस्कार। पूर्व प्रधानमन्त्री झलनाथ खनालले हिमाली क्षेत्रका विपदलाई आन्तरिक समस्याका रूपमा मात्र नहेरी विश्वव्यापी तापक्रम वृद्धिसँग जोडिएकाले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनु भएको छ। उहाँले नेपाल र चीन बीचको सम्बन्धमा चीनलाई विश्वासिलो मित्रका रूपमा चित्रण गर्दै नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनको समर्थनको प्रशंसा गर्नुभयो। खनालले नेपालले जल तथा मौसम सम्बन्धी सूचना आदान प्रदान, विपद पूर्व तयारी र अन्तर्राष्ट्रिय जलवायु वित्तमा पोष विस्तारलाई प्राथमिकता दिनु पर्नेमा जोड दिनुभयो। विद्युत नियमन आयोगले विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुल्ला पहुँच कार्यान्वयनका लागि थप दुई निर्देशिकाको मसौदा सार्वजनिक गरेको छ। आयोगले मिटर जडान तथा सञ्चालन सम्बन्धी निर्देशिका 2083 र डेभिसन सेटलमेन्ट मेकानिजम तथा सम्बन्धित विषय सम्बन्धी निर्देशिका 2083 मसौदा सरकारवाला तथा सर्वसाधारणको राय, सुझाव र टिप्पणीका लागि सार्वजनिक गरेको हो। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछिल्लो प्राकृतिक प्रलयलाई आधार बनाएर नेपालमा लगानी गर्नुहुँदैन भन्ने धारणा बन्न नहुने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इन्फाले आयोजना गरेको कार्यक्रममा उहाँले प्राकृतिक विपदका कारण नेपालमा लगानीको वातावरणप्रति नकारात्मक धारणा बन्ने अवस्था सिर्जना हुन नहुने बताउनु भएको हो। घिसिङले हजारौँ वा 5,000 वर्षमा एकपटक आउने खालको असाधारण प्रलयलाई आधार बनाएर नेपालमा लगानी नै गर्न नहुने निष्कर्ष निकाल्नु नहुने बताउनुभयो। यस्ता घटनालाई आधार मानेर जलविद्युत आयोजनाको डिजाइन मापदण्ड अत्यधिक कडा बनाउँदै गए आयोजना आर्थिक रूपमा सम्भव नहुने अवस्था आउन सक्ने उहाँको भनाइ छ। स्याङ्जाको वार्लिङ नगरपालिका 183 स्थित एवादीमा खहरे धनुष बासे आयुर्वेद औषधालयको भवन निर्माण सुरु भएको 5 वर्ष बितिसक्दा पनि पुरा हुन सकेको छैन। भवन निर्माण अल्पत्र परेपछि औषधालयले भाडाको घरबाट

शिविर सेवा दिँदै आएको छ। स्थानीयलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण थालिएको भवन संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय पोखरा अन्तर्गत 2077 फागुनमा सेफ इन्जिनियरिङ बिल्ड्स प्रणाली चितवनसँग 18 महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी 1,58,155 रुपियाँको लागतमा भवन निर्माणको सम्झौता भएको थियो। तर निर्माण कम्पनीको ढिलासुस्तीका कारण 5 वर्षसम्म पनि भवन आधामै रोकिएको छ। संघीय शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ पोखराका इन्जिनियर लक्ष्मण लम्सालका अनुसार भवनको करिब आधा काम मात्र पूरा भएको छ। तोकेको समयमा निर्माण नसकिएपछि कार्यालयले ठेक्का तोड्ने आशयको सूचना जारी गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक तारामान गुरुङलाई ठगी मुद्दाको जाहेरीमा पक्राउ गरी रकम बुझाएपछि छाडिदिएको छ। पूर्व राज्यमन्त्री समेत रहेका गुरुङ 9 दिन प्रहरी हिरासतमा बसेर रकम बुझाएर शुक्रबार छुटेका छन्। 3 जनाको पीडितको रकम बुझाएर काङ्ग्रेस केन्द्रीय सदस्य गुरुङ शुक्रबार छुटेको जिल्ला प्रहरी परिषद काठमाडौँका प्रहरी एसपी दिलीप घिमिरेले जानकारी दिनुभयो। घिमिरेका अनुसार 3 जना पीडितले गुरुङ विरुद्ध किटान जाहेर दिएपछि पक्राउ गरिएको हो। काङ्ग्रेस केन्द्रीय सदस्य गुरुङलाई प्रहरीले भदौ 18 गते पक्राउ गरेको थियो। भदौ 18 गते पक्राउ परेका गुरुङ 9 दिन प्रहरी हिरासतमा बसेर शुक्रबार छुटेका छन्। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: लाखको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। दैलेखमा मेडिन चेको स्लोभाकिया लेखिएको पेस्तोलसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा 8-20 नगरपालिका 6 30 वर्षे बिम्ब बहादुर साई र 8-20 नगरपालिका 5 27 वर्षे भूपेन्द्र साई रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनीहरूमाथि अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा अनुसन्धान भइरहेको थियो। सही क्रममा सोधपुछ गर्दा भूपेन्द्र साईले 8-20 नगरपालिका 4 राकम खोली बजार नजिकैको खोल्सामा स्वचालित हतियार पेस्तोल लुकाएर राखेको बताएका थिए। उनको बयानका आधारमा निरीक्षक कृष्ण चन्द्रको कमाण्डमा 3 जनाको प्रहरी टोली घटनास्थलमा गएको थियो। स्थानीय प्रहरी कार्यालय राकम दैलेखसँग समन्वय गरी खोजी गर्दा खोली बजार नजिकै रहेको खोल्साको आडमा कालो प्लास्टिकमा पोको पारेर राखिएको अवस्थामा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ। कास्की जिल्ला खेलकुद विकास समितिले ग्रीन रङ्गशाला क्लिन रङ्गशाला अभियान अन्तर्गत रङ्गशाला सफाई गरेको छ। आज तमोधी नेपालको अग्रसरतामा 200 जनाभन्दा बढीको सहभागितामा रङ्गशाला सफाई तथा गोडमेल गरिएको हो। यो अभियानमा एकबद्धता जनाएर हरेक हप्ता पोखराका विभिन्न सङ्घ संस्था सरसफाईमा जुट्ने गरेका छन्। र नेपाल भलिबल लिग एनबिएलको पहिलो संस्करणको उपाधिका लागि अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराजबीच आज प्रतिस्पर्धा हुँदैछ। नेपाली भलिबलको इतिहासमा पहिलो पटक आयोजना भएको पुरुष भलिबलको फ्रेन्चाइज लिगको ट्रफी उचाल्ने लक्ष्यसहित दुई टोली आज कोर्ट उत्रँदैछन्। फाइनल खेल त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कबर हलमा अपराह्न 4 बजे सुरु हुनेछ। अन्नपूर्ण लिग चरणमा शीर्ष स्थानमा रहँदै सिधै फाइनल प्रवेश गरेको हो भने कर्णालीले प्ले अफमा काठमाडौँ रेडर्सलाई हराएर फाइनलमा पुगेको हो। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 90.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौँ।

0: हरि शरण, म लक्ष्मी भुसाल सुनिराछु रेडियो एनआरएन 99.1।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गइयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1, सबैका लागि सूचना।
4: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो फुलबारी।

0: हरिमा विकास बैंक लिमिटेड एक्सेस टू ऑल
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल ऑफर
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना
4: नेपाली रेडियो नेटवर्क रेडियो NRN 99.1 मा यो हो फुलबारी

0: एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
2: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी, बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाका

नेपाली रेडियो नेटवर्कको दिउँसो 2 बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्म कोषको खातामा 13,54,09,3,117 मौजात छ। कार्यालयका अनुसार भदौ 26 गते साँझ 5 बजेपछि मात्रै 28,20,14,366 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा विभिन्न 9 ब्याङ्कमा रहेको छ। सरकारले यसअघि उक्त कोषबाट बाढी पीडितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिसकेको छ। त्यस्तै कोषका 2 ब्याङ्कका डलर खातामा पनि रकम बढ्ने क्रम जारी छ। भदौ 26 गते साँझ 5 बजेपछि उक्त खातामा 1,54,770 डलर थपिएर कुल 2,34,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट माथि उठाउँदै पर्यावरणीय सहकार्य जलविद्युत सुरक्षा प्रविधि व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढाउनु पर्ने बताउनु भएको छ। फाउन्डेसन फर पीस डेभलपमेन्ट एन्ड द सोसलिजम द्वारा आज आयोजित काष्ठमण्डप सम्वाद श्रृङ्खला अन्तर्गत नेपाल चीन सम्बन्ध सहकार्यका विस्तारित आयाम विषयमा कार्यक्रममा उहाँले भुटेकोसीको हालैको बाढीले नेपाल र चीन बीचको सीमा केवल राजनीतिक सीमारेखा नभई साझा पर्यावरणीय नीतिमा जोड्ने क्षेत्र भएको स्पष्ट पार्नुभएको छ। यही भदौ 10 गते भुटेकोसी बाढीलाई हिमालयन सुनामीको संज्ञा दिँदै परराष्ट्र मन्त्रीले विपदपछिको उद्धारमा चीन सरकारले उपलब्ध गराएको आकस्मिक सहयोग प्राविधिक सहायता तथा जल विज्ञान सम्बन्धी समन्वयप्रति आभार व्यक्त गर्नुभयो। बागमती प्रदेश सरकारले रसुवाको भोटेकोसी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि 16 मनोपरामर्शदाता परिचालन गरेको जनाएको छ। नेपाल प्रेस सोसाइटी सूर्य विनायक भक्तपुरले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढी प्रभावित क्षेत्रमा मनोपरामर्शदाता खटाइएको जानकारी दिनुभएको हो। उहाँका अनुसार बाढी पहिरोबाट 7,000 भन्दा बढी मानिस प्रभावित भएका छन्। मुख्यमन्त्री थापा मगरले बाढीका कारण अभिभावक गुमाएका बालबालिकाका लागि कक्षा 12 शिक्षा सुनिश्चित गरिने बताउनुभयो। आवश्यकता अनुसार त्यस्ता बालबालिकाका लागि तत्काल आवासीय विद्यालयको व्यवस्था गरिने उहाँको भनाइ छ। मध्य प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र कामकाजमा नकठाउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश अन्तर्गतका स्वास्थ्य निकायलाई पत्रचार गर्दै आर्थिक वर्ष 2083-84 लागि अस्थायी दरबन्दी स्वीकृत नभएसम्म गत आर्थिक वर्षमा अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउने वा अन्य कार्यालयमा हाजिर गराउने कार्य नगर्न भनेको हो। मन्त्रालयका अधिकृत 7 बच्चेलाल शाह तेलीले हस्ताक्षरण गरेको पत्रमा 2083 असार मसान्तसम्म अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउन तथा कार्यालयमा हाजिर गराउन रोक लगाएको उल्लेख छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: को पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा बाँकी खबरहरू। विद्युत नियमन आयोगले विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुल्ला पहुँच कार्यान्वयनका लागि थप 2 निर्देशिकाको मसौदा सार्वजनिक गरेको छ। आयोगले मिटर जडान तथा सञ्चालन सम्बन्धी निर्देशिका 2083 र डेभिएसन सेटलमेन्ट मेकानिजम तथा सम्बन्धित विषय सम्बन्धी निर्देशिका 2083 मसौदा सरकारवाला तथा सर्वसाधारणको राय, सुझाव र टिप्पणीका लागि सार्वजनिक गरेको हो। स्रोत नखुलेको भारतीय मुद्रा सहित एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर मल्लका अनुसार भारु 4,50,000 सहितको भारतको मोतिहारी पलावन वा थान 10 55 वर्षे अशोक कुमारलाई आज पक्राउ गरिएको हो। नियमित गस्तीमा रहेको प्रहरी टोलीले मोटरसाइकलको डिक्कीमा लुकाइएका 500 दरका 891 थान 200 दरका नोट नोट र 100 दरका 43 थान नोट बरामद गरेको जानकारी दिनुभयो। निजलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ। र प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला संक्रमितको संख्या 7,000 नागेको छ भने यसबाट मृत्यु हुनेको संख्या करिब 3,400 पुगेको छ। शुक्रबार सार्वजनिक गरिएको सरकारी स्वास्थ्य अवस्था सम्बन्धी पछिल्लो विवरण अनुसार सेप्टेम्बर 10 7,022 जनामा संक्रमण पुष्टि भएको छ। संक्रमणका कारण 3,398 जनाको मृत्यु भएको छ भने 1,671 जना उपचारपछि निको भएका छन्। हालको तथ्याङ्क अनुसार संक्रमण मध्ये मृत्यु हुने दर 48.4% रहेको छ। इबोलाको प्रकोप कङ्गोका 7 प्रान्तका 62 स्वास्थ्य क्षेत्रमा फैलिएको छ। स्थानीय अधिकारीहरूका अनुसार सुद उब्बाङ्गी प्रान्तमा पनि एकजनामा संक्रमण पुष्टि भएपछि उक्त प्रान्त पछिल्लो प्रभावित क्षेत्र बनेको छ। सुद उबाङ्गीमा पुष्टि भएको संक्रमण दक्षिण किभु प्रान्तबाट यात्रा गरेर आएका 23 वर्षीय पुरुषमा देखिएको थियो। ती संक्रमितको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन्। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 90.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: बैंकिङ सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
2: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो युट्युब हिट्स।

0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो युट्युब हिट्स।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।

0: Bank Limited. Access to all.
1: Radio NRN 99.1 MHz.
2: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो युट्युब हिट्स।

0: हरि शरण। म लक्ष्मी भुसाल सुनिरहेछु रेडियो एनआरएन 99.1।
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
2: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: रेडियो एनआरएन 99.1
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो युट्युब हिट्स

0: लामखुट्टेको टोकाइबाट हुने डेङ्गीबाट बच्नका लागि
1: पुरा बाहुला भएका लुगा लगाउने,
0: झुलभित्र मात्र सुत्ने,
1: घरको झ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने,
0: लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टे भगाउने धुप बाल्ने वा मलहमको प्रयोग गर्ने,
1: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
0: खाल्डाखुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
1: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
0: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
1: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
0: डेङ्गी रोग बारे सचेत बनाऊ।
2: नेपाल रेड क्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा।

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अहिले पनि जारी, शव व्यवस्थापन र डीएनए परीक्षणलाई तीव्रता। बाढ़ी प्रभावित क्षेत्रमा 16 मनोपरामर्शदाता परिचालन। नेपाल चीन सहकारीको केन्द्रमा जलवायु र पर्यावरण रहेको परराष्ट्र मन्त्रीको भनाई। सड़क बासिएपछि अवरूद्ध कृष्णभीरमा 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी। सल्यानमा जीप दुर्घटना, 3 जनाको ज्यान गयो, 3 घाइते। मधेसमा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन। प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै हालसम्म 13.5 अर्ब मौजदात। रसुवा बाढ़ीले विभिन्न बैंकहरूमा 17 वटा शाखा प्रभावित। सबैभन्दा बढ़ी क्षति कृषि विकास बैंकमा। ब्रिक्स शिखर सम्मेलनमा भाग लिन चीनका राष्ट्रपति सी जिनपिङ भारतको नयाँ दिल्लीमा। इराक र साउदीका विदेश मन्त्री बीच फोन वार्ता। हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताहरूबीच छलफल। र आसिफ शेखको शतक र गुलशन झाको अर्धशतकमा नेपालद्वारा एसिसी प्रिमियर कपको फाइनलमा युए सामु 314 रनको लक्ष्य प्रस्तुत।

0: एलजीले आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। शव व्यवस्थापन र डीएनए परीक्षणलाई तीव्रता सम्बन्धी खबरबाट, नेपाल प्रहरीको टिम्बुरे 2 त्रिवेणी विशेष अपरेशन अन्तर्गत बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, डीएनए प्रोफाइलिङ, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय प्रहरी साझेदारी लगायतका कार्यक्रम सञ्चालन भइरहेका छन्। अपरेशन अन्तर्गत प्रहरी मुख्यालयबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटको समन्वयमा अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनस्थापना, ट्राफिक व्यवस्थापन जस्ता काम गरिरहेको छ। कमाण्ड टोलीले तालिमप्राप्त कुकुरको प्रयोग गरेर खोजी गरिरहेको छ। अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विनोद सिलवालका अनुसार अभियान अन्तर्गत यही भदौ 19 गतेदेखि हालसम्म 65 सब व्यवस्थापन भएका छन्। 46 नेपाली र एक भारतीय गरी 47 सबको डीएनए परीक्षण गरिएको छ। यसमध्ये 8 महिला, 1 बालक, 7 बालिका छन्। संकलन गरिएका मध्ये 37 डीएनए नमूना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र 10 नमूना पठाउन बाँकी छ। प्रहरीको लेभल 1 अस्पतालमा डीएनए नमूना संकलन गरिएको छ। प्रहरीले बाढ़ी प्रभावित क्षेत्रबाट उद्धार गरिएका सबको व्यवस्थापनसँगै बेपत्ताको खोजीलाई निरन्तरता दिइएको छ। टोलीले रसुवा जिल्लामा आवश्यक सामान पठाउन सहजीकरण गर्नुका साथै रसुवाबाट नुवाकोट ल्याइएका सबको व्यवस्थापनमा समेत सहजीकरण गरिएको छ। अपरेशनका क्रममा बाढ़ीले पुरिएका घर तथा विभिन्न संरचनाबाट महत्वपूर्ण एवं अत्यावश्यक धनमाल र वस्तु निकाल्ने कार्य पनि भइरहेको एसएसपी सिलवालले जानकारी दिनुभयो। विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा प्रभावित क्षेत्रको अवस्थाबारे समन्वय गर्ने काम समेत भइरहेको छ। बाढ़ीका कारण बटेकोशी र त्रिशुलीका तटीय क्षेत्रका विभिन्न स्थानमा हराइरहेकाको उद्धार तथा खोजीलाई प्राथमिकतामा राखेर काम गर्न प्रहरीले मातहतका युनिट

0: निर्देशन दिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा नेपाली सेना अहिले सुरुङ लगायत जोखिमयुक्त स्थानमा उद्धार, सड़क सञ्जाल, सम्पर्क विच्छेद भएका, अत्यावश्यक पूर्वाधार निर्माण, पीड़ितका आफन्तलाई बाढ़ी क्षेत्रमा लाने ल्याउने आदि काममा केन्द्रित भएको प्रहरीले समुदाय केन्द्रित कामलाई जोड़ दिएको छ। रसुवाको बोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध भएको चितवनको कृष्णवीर खण्डमा तीन दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ। भाँसिएको स्थानमा भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भइसकेको नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डका प्रमुख सजना अधिकारीले जानकारी दिनुभयो। अहिले नयाँ ट्र्याकलाई ग्रेन डाउन गरी सबग्रेड तयार गर्ने काम भइरहेको छ। आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी काम तीव्र गतिमा अघि बढ़ाइएको छ। प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्म कोषको खातामा 13,54,03,117 छ। कार्यालयका अनुसार भदौ 26 गते साँझ 5 बजेपछि मात्रै 28,20,14,366 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 बैंकमा रहेको छ। सरकारले यसअघि उक्त कोषबाट बाढ़ी पीड़ितका नाममा राष्ट्रिय विपद जोखिम निर्णीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिसकेको छ। यस्तै कोषका 2 बैंकका डलर खातामा पनि रकम बढ़ने क्रम जारी छ। बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढ़ीबाट प्रभावित नागरिकका लागि 16 मनोपरामर्शदाता परिचालन गरेको जनाएको छ। नेपाल प्रेस सोसाइटी सूर्य विनायक भक्तपुरले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढ़ी प्रभावित क्षेत्रमा मनोपरामर्शदाता खटाइएको जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ी पहिरोबाट 7,000 भन्दा बढ़ी मानिस प्रभावित भएका छन्। मुख्यमन्त्री थापा मगरले बाढ़ीका कारण अभिभावक गुमाएका बालबालिकालाई कक्षा 12 शिक्षा सुनिश्चित गरिने बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास ब्याङ्क लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहकवर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुःखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513 17966, गजुरी शाखा सम्पर्क 98513 18367, धुन्चे शाखा सम्पर्क 98513 17866, कल सेन्टर 015 7 21 165, टोल फ्री नम्बर 16601 1110, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास ब्याङ्क लिमिटेड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट माथि उठाउँदै पर्यावरणीय सहकार्य, जलवायु सुरक्षा, प्रविधि, व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। फाउण्डेशन फर पीस डेभलपमेन्ट एण्ड सोशलिजमद्वारा आयोजित काष्ठ मण्डप सम्वाद श्रृंखला अन्तर्गत नेपाल चीन सम्बन्ध सहकारीका विस्तारित आयाम विषय कार्यक्रममा उहाँले भोटेकोशीको हालैको बाढ़ीले नेपाल र चीनबीचको सीमा केवल राजनीतिक सीमा रेखा नभई साझा पर्यावरणीय नीतिमा जोड्ने क्षेत्र भएको स्पष्ट पारेको बताउनुभयो। सल्यानको त्रिवेणी गाउँपालिका 5 सिम्कमा भएको बलेरो जीप दुर्घटनामा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अरू 3 जना घाइते भएका छन्। आज बिहान सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु प्र 02-001-005 नम्बरको बलेरो आफै अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेर दुर्घटनामा परेको थियो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको उपचार जारी छ। मध्य प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र कामकाजमा नखटाउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अन्तर्गतका स्वास्थ्य निकायलाई पत्रचार गर्दै आर्थिक वर्ष 83-84 लागि अस्थायी दरबन्दी स्वीकृत नभएसम्म गत आर्थिक वर्षमा अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउने वा अन्य कार्यालयमा हाजिर गराउने कार्य नगर्न भनेको हो। रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण 12 ब्याङ्कका 17 शाखा प्रभावित भएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्यांकन प्रतिवेदन अनुसार 7 अर्ब 24 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। जसमध्ये सबैभन्दा बढ़ी क्षति कृषि विकास बैंकमा भएको छ। बैंकको एउटा शाखाबाट 65 करोड़ बराबरको क्षति भएको छ। प्राधिकरणका अनुसार सिटिजन बैंकको एउटा शाखा प्रभावित हुँदा 1,56,00,000 रूपियाँ क्षति भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: एकमात्र डीटीएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। चीनका राष्ट्रपति शी जिनपिङ भारतको नयाँ दिल्ली पुगेका छन्। ब्रिक्स शिखर सम्मेलन 2026 भाग लिन उनी आज दिउँसो नयाँ दिल्ली आइपुगेका हुन्। राष्ट्रपति शीको विमान दिल्लीको पालम एयरबेसमा अवतरण भएको बीबीसी हिन्दीको अनलाइन संस्करणले जनाएको छ। यससँगै शी सन् 2019 भारत आएका थिए। तत्कालीन समयमा चेन्नईको पास मामल्लापुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक शिखर वार्ता भएको थियो। यता इराकका विदेश मन्त्री फुआद हुसेन र साउदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरान अल सौदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट साउदीको इस्ट वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीले आपतकालीन संवाद गरेका हुन्। र खेल खबर। आसिफ शेखको शतक र गुलशन कुमार झाको अर्धशतकमा नेपालले प्रिमियर कपको फाइनलमा युएई सामु 314 रनको लक्ष्य प्रस्तुत गरेको छ। आज मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको हो। नेपालका आसिफले सर्वाधिक 102 रनको योगदान गरे। यसै गरी उनले 106 बलमा 8 चौका र 4 छक्का प्रहार गरेका हुन्। गुलशनले 38 बलमा 4 छक्का र 3 चौका सहित 52, अर्जुन कुमारले 43, रोहित कुमार पौडेलले 40, दिपेन्द्र सिंह ऐरीले 18, बसीर अहमदले अभिजित 15 र ईशान पाण्डेले 13 रन जोडेका थिए। पहिलो विकेटका निम्ति आसिफ र अर्जुनले 97 रनको साझेदारी गर्दै नेपाललाई शानदार शुरूआत गराएका थिए। यसै गरी अहिले पछिल्लो अपडेट अनुसार अहिलेसम्म 48.2 ओभरको खेल सकिँदा युएईले 267 रन बनाएको छ र 9 विकेटको क्षति भएको छ। अब युएईका लागि उसले जितका लागि 47 रनको आवश्यकता परेको छ। मात्र 9 बल मात्रै बाँकी छ र यो पछिल्लो अवस्था हेर्दाखेरि नेपालको अब जित हुने सम्भावना पनि देखिएको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अहिले पनि जारी। शव व्यवस्थापन र डीएनए परीक्षणलाई तीव्रता। बाढ़ी प्रभावित क्षेत्रमा 16 मनोपरामर्शदाता परिचालन। नेपाल चीन सहकारीको केन्द्रमा जलवायु र पर्यावरण रहेको परराष्ट्र मन्त्रीको भनाई। सड़क भाँसिएपछि अवरूद्ध कृष्णवीर खण्डमा 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी। सल्यानमा जीप दुर्घटना, 3 जनाको मृत्यु, 3 घाइते। मधेसमा अस्थायी स्वास्थ्य कर्मीलाई कामकाजमा नखटाउन निर्देशन। प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै हालसम्म 13.5 अर्ब मौजदात। रसुवा बाढ़ीले विभिन्न ब्याङ्कहरूका 17 शाखा प्रभावित। सबैभन्दा बढ़ी क्षति कृषि विकास ब्याङ्कमा। ब्रिक्स शिखर सम्मेलनमा भाग लिन चीनका राष्ट्रपति शी जिनपिङ भारतको नयाँ दिल्लीमा। इराक र साउदीका विदेश मन्त्री बीच फोन वार्ता। हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताहरूबीच छलफल। र आसिफ शेखको शतक र गुलशन झाको अर्धशतकमा नेपालद्वारा एसीसी प्रिमियर कपको फाइनलमा युएई सामु 314 रनको लक्ष्य प्रस्तुत। हवस्त, अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो मज्जाको म्युजिक।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्,

0: यसमा ब्याङ्किङ।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
2: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो मज्जाको म्युजिक।

0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो मज्जाको म्युजिक।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।

सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौँ।

0: वेब सर्फर अब घर घरमा फास्ट इन्टरनेट।
1: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
2: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रोटेकको उत्पादन।

रेडियो एनआरएन 99.1 समयको ख्याल राखौ। 4 बज्यो।

कपको उपाधि जितेको हो। योसँगै नेपाली टोलीले सन् 2027 बङ्गलादेशमा आयोजना हुने एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले दोस्रो पटक एसिया कपमा स्थान बनाएको हो। गत संस्करणको विजेता बनेको युवै भने एसिया कप 2027 स्थान बनाउन वञ्चित भयो। फाइनलमा खेलमा नेपालले दिएको 314 रनको लक्ष्य पन्छाएको युवै 49.1 ओभरमा 269 रनमा अल आउट भयो। उसका लागि राहुल चोपडाले 105 बलमा 3 चौका र 4 छक्कासहित अभिजित 100 रनको पारी खेल पनि जितेका लागि पर्याप्त भएन। नेपालका लागि बलिङतर्फ करण केसीले 3, ललित नारायण राजवंशीले 2, कप्तान सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल र कुलशरण कुमार झाले 1-1 विकेट लिए। त्यसअघि मलेसियाको क्वालामपुरस्थित बायोमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा नै 9 विकेट गुमाएर 313 रन बनाएको थियो। नेपालका लागि ओपनर तथा विकेट किपर आसिफ शेखले शतकीय इनिङ खेले। उनले 106 बलमा 8 चौका र 4 छक्कासहित 102 रनको इनिङ खेलेका हुन्। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो दोस्रो शतक हो। यस्तै आज गुलशन कुमार झाले अर्धशतकीय पारी खेले। उनले 38 बलमा 4 छक्का र 3 चौकाको मद्दतमा 52 रनको पारी खेलेका हुन्। एक दिवसीय अन्तर्राष्ट्रिय गुलसनको यो छैटौँ अर्धशतक हो। यस्तै अर्जुन कुमारले 43, रोहित कुमार पौडेलले 40, दिपेन्द्र सिंह ऐरीले 18, बसिर अहमदले अभिजित 15 र इशान पाण्डेले 13 रन जोडे। युवाईका लागि बलिङमा इब्रान अहमदले 4, खुजैमा तरबीले 2 तथा हैदर अली अबिर उम्मानीले 1-1 विकेट लिएका थिए। नौ दलीय अग्रगामी मोर्चाको मधेस प्रदेश समन्वय समितिले जनकपुरमा सङ्घर्षका लागि एकता, समानता, स्वतन्त्रता, स्वाधीनता र सामाजिक न्यायका लागि सङ्घर्ष भन्ने नाराका साथ विरोध कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। जनकपुर उद्योग वाणिज्य सङ्घको हलमा आयोजित कार्यक्रममा मधेस प्रदेशका 5 जिल्लाबाट महिला तथा पुरुष कार्यकर्ताको उल्लेखनीय उपस्थित रहेको छ। मोर्चाको मधेस प्रदेश स्तरीय बैठकले गठन विस्तार र जनपरिचालनका लागि क्षेत्रीय भेला गर्ने निर्णय गरे अनुसार जनकपुरमा कार्यक्रम आयोजना गरिएको हो। अभिमुखीकरणमा सप्तरी, सिरा, धनुषा, महोत्तरी र सर्लाईका नेता तथा कार्यकर्ताहरू सहभागी थिए। कार्यक्रममा उपेन्द्र यादव, डाक्टर सिके राउत, प्रभु शाह, जनार्दन शर्मा, रेशम चौधरी लगायतका मोर्चाका शीर्ष नेताहरू उपस्थित हुनुहुन्थ्यो। सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले बजेटको पुनरावलोकन तथा परिमार्जनसहित पुनर्लेखनका लागि तत्काल प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन तथा वन वातावरण मन्त्री प्रकाश रावलले बजेट निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक प्रक्रिया अगाडि बढाउन आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार बजेट होलिडेको अवस्था रहेकाले नवगठित सरकारका नीतिगत प्राथमिकताका आधारमा बजेट निर्माणको काम तत्काल अगाडि बढाउने निर्णय भएको छ। यस प्रक्रियालाई प्रभावकारी र व्यवस्थित रूपमा अघि बढाउँदै आवश्यक संशोधन तथा परिमार्जन गरी अन्तिम रूप दिने प्रक्रिया तीव्र बनाउने र त्यसको अधिकार आन्तरिक मामिला मन्त्रालयलाई दिने निर्णय भएको छ। भोटेकोशी नदीमा आएको बाढी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महारागंज नुवाकोटमा 5 सयको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढीले त्रिशुली अस्पतालसँगको सम्बन्ध विच्छेद भइरहेको समयमा बाढी पश्चात फैलन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 5 सयको लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो। अस्पतालबाट विशेष चिकित्सक मार्फत 24 घण्टा आकस्मिक सेवासहित ओपिडी, वार्ड, प्रयोगशाला, औषधि लगायत सुविधा आम सर्वसाधारणले निशुल्क पाउने व्यवस्था मिलाइएको प्रहरी अस्पतालका कार्यरत प्रहरी नायब महानिरीक्षक दामोदर पौडेलले जानकारी दिनुभयो। बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी 5 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ। सरकारले 5 वर्षभित्र आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिए अनुसार पछिल्लो समय सिक्टा सिँचाइको काम द्रुत गतिमा भइरहेको आयोजनाका निर्देशक राजु आचार्यले बताउनुभयो। बजेट र जनशक्तिको अभाव नभए अबको 5 वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म आयोजनाको 51% निर्माणको भौतिक प्रगति भएको छ।
यो अवधिमा पूर्वाधार निर्माण

तर्फ करिब 24 अर्ब रुपियाँ खर्च भइसकेको छ। मर्मत सम्भारको काम नियमित रूपमा चल्ने भए पनि आयोजना निर्माणको बाँकी काम 5 वर्षमा सक्ने गरी अहिले काम भइरहेको छ। आर्थिक वर्ष 2062-63 सुरु भएको यो आयोजना अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका अगैया स्थित राप्ती नदीमा 317 मिटर क्षेत्रफलमा ब्यारेज निर्माण गरी 42,766 हेक्टर भूमिमा सिंचाई सुविधा पुर्याउने लक्ष्य राखिएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: को पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण सडक भाँसिएपछि अवरुद्ध भएको चितवनको कृष्णवीर खण्डमा 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ। भाँसिएको स्थानमा भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भइसकेको नागडुङ्गा मुङलिङ सडक आयोजनाकी प्रमुख सजना अधिकारीले जानकारी दिनुभयो। अहिले नयाँ ट्र्याकलाई ग्रेड डाउन गरी सब ग्रेड तयार गर्ने काम भइरहेको छ। आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी काम तीव्र गतिमा अघि बढाएको उहाँको भनाइ छ। कामको आवश्यकता अनुसार दैनिक उपकरणको संख्या घटबढ हुने गरेको छ। केही दिन 12 वटासम्म उपकरण परिचालन गरिएको थियो। शनिबार भदौ 27 कटिङको काम लगभग सकिएपछि ग्रेड सुधारका निम्ति 2 बुलडोजर र 2 एक्सकाभेटर प्रयोग भइरहेको उहाँले जानकारी दिनुभयो। ग्रेडको काम सम्पन्न भएपछि रोलर थप गरी रोलिङको काम थालिनेछ। ग्रेड मिलाइसकेपछि रोलर थपेर रनिङको काम सुरु गरिनेछ। सब ग्रेड तयार भएपछि ग्राभेल बिछ्याउन थप 2-3 दिन लाग्ने अनुमान छ। 2-3 दिनभित्र कृष्णवीर सडकमा यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ। तीजको तयारी स्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सरसफाई गरिएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठ, कोषाध्यक्ष मीना कुमारी श्रेष्ठ लगायत कोषा सञ्चालक परिषद सदस्य सहित कर्मचारी, स्थानीय वासी र भक्तजनहरूको उपस्थितिमा पशुपति क्षेत्रमा बागमती पारीको 15 शिवालय, मृगस्थली, किरातेश्वर, गौरीघाट, उपाकुण्ड, दक्षिणमूर्ति, भुवनेश्वरी लगायतका मुख्य क्षेत्रमा सफाई गरिएको हो। त्यस क्षेत्रका अव्यवस्थित संरचनालाई पनि व्यवस्थित गरिएको छ। हस्त, नेपाली खबर अहिलेलाई यति नै। 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौँ।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना
3: कार्यक्रम संगीत चौतारी।

0: को पैसा सिधे खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौं।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1, सबैका लागि सूचना
5: कार्यक्रम संगीत चौतारी।

0: बैंकिंग।
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल ऑफर
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: Radio NRN 99.1 megahertz
5: कार्यक्रम संगीत चौतारी

0: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
1: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
0: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गइयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: लामखुट्टेको टोकाइबाट हुने डेङ्गीबाट बच्नका लागि
5: पुरा बाहुला भएका लुगा लगाउने,
4: झुलभित्र मात्र सुत्ने,
5: घरको झ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने,
4: लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टे भगाउने धुप बाल्ने वा मलहमको प्रयोग गर्ने,
5: घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
4: खाल्डा खुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
5: गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
4: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
5: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
4: डेङ्गी रोग बारे सचेत बनाऊ।
0: नेपाल रेड क्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखा।

रेडियो एनआरएन 99.1 समयको ख्याल राखौ। 5 बज्यो।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा नरेन्द्र ग्याउलीको नमस्कार। खाना पकाउने ग्यास आपूर्ति सहज गर्नुपर्ने माग राख्दै नेकपा बहुमतले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ। सरकारले खाना पकाउने ग्यास वितरण गर्न नसकेर आफ्ना असक्षमता

आम सर्वसाधारणले निशुल्क पाउने व्यवस्था मिलाएको प्रहरी अस्पतालमा कार्यरत प्रहरी नायब महानिरीक्षक दामोदर पौडेलले जानकारी दिनुभयो। गत भदौ 10 गते भोटेकोसीमा आएको विनाशकारी बाढीले रसुवा नुवाकोट धादिङ लगायत जिल्लाका विशेष गरी ग्रामीण समुदायमा गम्भीर क्षति पुर्याएको छ। संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठन एफएओका अनुसार बाढीले करिब 1,800 हेक्टर कृषि योग्य जमिन नष्ट गरेको छ भने हजारौं पशुपन्छी मरेका छन्। एफएओकी उपमहानिर्देशक बेथ बेचोडले बाढीले किसान र पशु पालकहरूमा पारेको प्रभाव तत्काल आवश्यक कृषि सहायता र आगामी खेतीको याम अगावै उत्पादन पुनस्थापना गर्नुपर्ने आवश्यकताका विषयमा आफ्नो धारणा व्यक्त गर्नुभएको हो। एफओको प्रारम्भिक मूल्याङ्कन अनुसार कृषि योग्य जमिन माछा पोखरी खाद्य भण्डार तथा कृषि पूर्वाधारमा पुगेको क्षतिले प्रभावित क्षेत्रका किसान परिवारको खाद्य सुरक्षा र आमदानीमा दीर्घकालीन असर पर्ने चिन्ता बढाएको छ। रसुवाको भोटेकोसीमा आएको बाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार आगामी असोज 1 गते घोषणा हुने भएको छ। करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेट मार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको थियो। साउन 1 गतेदेखि सुचारू रहेको कार्यक्रम अन्तर्गत भदौ 16 गते पुरस्कार घोषणा गर्ने भनिएको थियो, तर भोटेकोसी बाढीका कारण देशमा विपत्ति आएपछि उक्त कार्यक्रम स्थगित गरिएको थियो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। नेपाल पञ्चाङ निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ। इन्द्रजात्रा पर्वको प्रक्रिया भाद्रपद शुक्ल तृतीयादेखि सुरु हुन्छ। यी इन्द्रजात्राको लिङ्गोड उठाउन, रुख काट्न जानका लागि वन यात्रा गर्न जाने साइत 28 भदौ आइतबारको बिहान 9:53 रहेको समितिका अध्यक्ष एवं प्रा डाक्टर पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो। रुख काट्ने साइत राति 8:47 रहेको छ। भक्तपुरको चित्तपोल वनबाट इन्द्र ध्वजाको लिङ्गोड उठाउन रुख काट्ने परम्परा रहिआएको उहाँले जानकारी दिनुभयो। लिङ्गो नगर प्रवेश गराउने साइत 3 असोजको बिहान 8:05 रहेको समितिले जनाएको छ। तेर्सो संस्करण एसएससी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ। आज मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स युएलाई 44 रनले हराउँदै नेपालले दोस्रो पटक प्रिमियर कपको उपाधि जितेको हो। यो सँगै नेपाली टोली सन् 2027 बङ्गलादेशमा आयोजना हुने एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले दोस्रो पटक एसिया कपमा स्थान बनाएको हो। गत संस्करणको विजेता बनेको युए भने एसिया कप 2027 स्थान बनाउन वञ्चित भयो। खेलमा नेपालले दिएको 314 रनको लक्ष्य पन्छाएकी युवाई 49.1 ओभरमा 269 रनमा अल आउट भयो। उसका लागि गुहल चोपाराले 105 बलमा 3 चौका र 4 छक्कासहित अभिजित 100 रनको पारी खेल पनि जितका लागि पर्याप्त भएन। नेपालका लागि बलिङतर्फ करण केसीले 3, ललित नारायण राजवंशीले 2, कप्तान सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, कुलसन कुमार झाले 1-1 विकेट लिए। त्यसअघि मलेसियाको क्वालामपुर स्थित बायोमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको थियो। नेपालका लागि ओपनर तथा विकेट किपर आसिफ शेखले शतकीय इनिङ खेले। उनले 106 बलमा 8 चौका र 4 छक्कासहित 102 रनको इनिङ खेलेका हुन्। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो दोस्रो शतक हो। यस्तै आज गुलशन कुमार झाले अर्धशतकीय पारी खेले। उनले

38 बलमा 4 छक्का र 3 चौकाको मद्दतमा 52 रन पारी खेलेका हुन्। एक दिवसीय अन्तर्राष्ट्रिय कुलसनको यो छैटौँ अर्धशतक हो। यस्तै अर्जुन कुमारले 43, रोहित कुमारले पौडेलले 40, दिपेन्द्र सिंह ऐरीले 18, बसिर अहमदले अहमरले अभिजित 15 र इशान पाण्डेले 13 रन जोडे। युवाईका लागि बलिङमा इम्रार अहमदले 4, खुजैमा तबवीरले 2 तथा हैदर अली अबीर उस्मानीले एक एक विकेट लिएका थिए। हस्त, नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: रेडियो एनआरएन 99.1। तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1, सबैका लागि सूचना।
2: रेडियो NRN 99.1 मा यो हो रमाइलो गीत।

0: वेब सर्फर अब घर घरमा फास्ट इन्टरनेट।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना।

0: ब्याङ्किङ
1: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना
4: रेडियो NRN 99.1 मा यो हो रमाइलो गीत

0: को पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।

0: वेब सर्फर अब घर घरमा फास्ट इन्टरनेट।
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, Wi-Fi 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: तपाईँ च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
3: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी, बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
2: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, NCA ग्रुटेकको उत्पादन।
4: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
5: लामखुट्टेको टोकाइबाट हुने डेङ्गीबाट बच्नका लागि
6: पुरा बाहुला भएका लुगा लगाउने,
5: झुलभित्र मात्र सुत्ने,
6: घरको झ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने,
5: लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टे भगाउने धुप बाल्ने वा मलहमको प्रयोग गर्ने,
6: घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
5: खाल्डाखुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
6: गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
5: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
6: साँझ र बिहान करेसा बारी, चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
5: डेङ्गी रोग बारे सचेत बनाऊ।
2: नेपाल रेड क्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखा।

रेडियो एनआरएन 99.1 समयको ख्याल राखौ। 6 बज्यो।

0: नेपाली रेडियो नेटवर्कको साँझ 6 बजेको नेपाली खबरमा खबर सहयात्री उषा किरणसँगै माधव दुलालको नमस्कार।
1: रसुवा बाढीले 1800 हेक्टर खेतीयोग्य जमिन नष्ट, हजारौं पशु पंक्षीको मृत्यु। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य लगातार जारी। शव व्यवस्थापन र डीएनए परीक्षणलाई तीव्रता। प्रभावित क्षेत्रमा मनोपरामर्शदाता परिचालन।
0: नेपाल चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण रहेको परराष्ट्र मन्त्रीको भनाई। अवरूद्ध कृष्णवीर सड़क खण्डमा 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी। प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म 13.5 अर्ब जम्बा।
1: बाढी प्रभावित क्षेत्रमा प्रहरीले सञ्चालन गर्यो अस्थायी अस्पताल। विपदपछि गर्नुपर्ने काममा सरकार सुक्दा धेरै मानवीय क्षति भएको कुलमान घिसिङको भनाई। इन्द्र जात्राको सायद सार्वजनिक

0: सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
2: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो नेपाली रेडियो,
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
8: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। रसुवाबारीमा 1800 हेक्टर खेतीयोग्य जमिन नष्ट सम्बन्धी खबरबाट, गत भदौ 10 गते भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका विशेष गरी ग्रामीण समुदायमा गम्भीर क्षति पुर्याएको छ। संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनका अनुसार बाढ़ीले करिब 1800 हेक्टर कृषि योग्य जमिन नष्ट गरेको छ भने हजारौं पशुपंक्षी मरेका छन्। एफएओकी उपमहानिर्देशक बेथ बेचडो

0: पर्याप्त कुकुरको प्रयोग पनि प्रयोग गरेर खोजी गरिरहेको छ। अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ परीक्षक एसएसपी विनोद सिलवालका अनुसार अभियान अन्तर्गत भदौ 19 गतेदेखि हालसम्म 65 शव व्यवस्थापन गरिएको छ। 46 नेपाली र एक भारतीय गरी 47 शवको डीएनए परीक्षण गरिएको छ। यसमध्ये 8 महिला, 1 बालक, 7 बालिका छन्। संकलन गरिएका मध्ये 37 डीएनए नमुना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र 10 नमुना पठाउन बाँकी छ। प्रहरीको लेभल 1 अस्पतालमा डीएनए नमुना संकलन गरिएको छ। प्रहरीले बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका शवको व्यवस्थापनसँगै बेपत्ताको खोजीलाई निरन्तरता दिएको छ। टोलीले रसुवा जिल्लामा आवश्यक सामान पठाउन सहजीकरण गर्नका साथै रसुवाबाट नुवाकोट ल्याइएका शवको व्यवस्थापनमा समेत सहजीकरण गरेको जनाएको छ। अपरेशनका क्रममा बाढीले पुरिएका घर तथा विभिन्न संरचनामा महत्वपूर्ण एवं अत्यावश्यक धनमाल र वस्तु निकाल्ने कार्य पनि भइरहेको एसएसपी सिलवालले जानकारी दिनुभयो। फेला परेका शव वा शरीरका अङ्गका मुसुल्का लगायत कानूनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न प्रभावित क्षेत्रमा नागरिकका धनमाल, नगद, सुनचाँदी, बैङ्क कार्ड तथा महत्वपूर्ण सरकारी वा व्यक्तिगत कागजात फेला परेको अवस्थामा सम्बन्धित धनीलाई हस्तान्तरण गर्न टोलीले सहजीकरण गरिरहेको जनाएको छ।
1: प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार बिहान 9 बजेसम्म कोषको खातामा 13,54,09,3,117 मौज्दात छ। कार्यालयका अनुसार भदौ 26 गते साँझ 5 बजेपछि मातै 28,20,14,366 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 ब्याङ्कमा रहेको छ। सरकारले यसअघि उक्त कोषबाट बाढ़ी पीड़ितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिसकेको छ।
0: बागमती प्रदेश सरकारले रसुवाको भुटेकोशी क्षेत्रमा बाढ़ीबाट प्रभावित नागरिकका लागि 16 मनोपरामर्शदाता परिचालन गरेको जनाएको छ। नेपाल प्रेस सोसाइटी सूर्य विनायक भक्तपुरले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढ़ी प्रभावित क्षेत्रमा मनोपरामर्शदाता खटाइएको जानकारी दिनुभएको हो। उहाँका अनुसार बाढ़ी पहिरोबाट 7,000 भन्दा बढी मानिस

0: प्रभावित भएका छन्। मुख्यमन्त्री थापा मगरले बाढीका कारण अभिभावक गुमाएका बाल बालिकालाई कक्षा 12 सम्मको शिक्षा सुनिश्चित गरिने बताउनुभयो। आवश्यकता अनुसार त्यस्ता बाल बालिकाका लागि तत्काल आवश्यक विद्यालयको व्यवस्था गरिने उहाँको भनाइ छ।
1: भोटेकोशी नदीमा आएको बाढी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 500 अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढी पश्चात फैलिन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 500 लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो। अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत 24 घण्टा आकस्मिक सेवासहित ओपीडी, वार्ड, प्रयोगशाला, औषधि लगायत सुविधा आम सर्वसाधारणले निशुल्क पाउने व्यवस्था मिलाइएको छ।
0: परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट माथि उठाउँदै पर्यावरणीय सहकार्य, जलवायु सुरक्षा, प्रविधि, व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। फाउन्डेशन फर पीस डेभलपमेन्ट एण्ड सोसलिजमद्वारा आज आयोजित काष्ठमण्डप संवाद श्रृङ्खला अन्तर्गत नेपाल चीन सम्बन्ध सहकार्यका विस्तारित आयाम विषय कार्यक्रममा उहाँले भुटेकोशीको हालैको बाढीले नेपाल र चीन बीचको सीमा केवल राजनैतिक सीमारेखा नभई साझा पर्यावरणीय नियतिमा जोड्ने क्षेत्र भएको बताउनुभयो। भदौ 10 गतेको भुटेकोशी बाढीलाई हिमालयन सुनामीको संज्ञा दिँदै परराष्ट्र मन्त्रीले विपद पछिको उद्धारमा चीन सरकारले उपलब्ध गराएको आकस्मिक सहयोग, प्राविधिक सहायता तथा जल विज्ञान सम्बन्धी समन्वयप्रति आभार व्यक्त गर्नुभएको छ।
1: रसुवाको भुटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण सड़क भाँसिएपछि अवरूद्ध भएको चितवनको कृष्ण भीर खण्डमा 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ। भाँसिएको स्थानमा भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भइसक्यो को नागढुङ्गा मुगलिन सड़क योजनाका प्रमुख सजना अधिकारीले जानकारी दिनुभयो। अहिले नयाँ ट्र्याकलाई ग्रेड डाउन गरी सब ग्रेड तयार गर्ने काम भइरहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपदको शुरूवाती चरणमै गर्नुपर्ने पूर्व तयारी र व्यवस्थापन गर्न नसकेका कारण धेरै मानवीय क्षति भएको टिप्पणी गर्नुभएको छ। घिसिङले आज ललितपुरमा आयोजित कार्यक्रममा सरकारले विपदको शुरूवाती चरणमै गर्नुपर्ने पूर्व तयारी र व्यवस्थापन गर्न नसकेको तथा समयमै प्रभावकारी कदम चालेको भए धेरै मानवीय क्षति रोक्न सकिने उहाँको विश्वास छ। उहाँले देशमा आइपरेको ठूलो प्राकृतिक विपदको सामना सबै मिलेर एकजुट भई गर्नुपर्ने धारणा राख्नुभयो। घिसिङले जेएनजी आन्दोलनपछि अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको, युवामा निराशा बढेको र विदेशिनी दर झन दुप्पर भएको टिप्पणी पनि गर्नुभएको छ।
3: पाठ्यक्रम प्रारूप परिमार्जनका लागि मधेस प्रदेश सरकार तथा सरकारवालाहरूबीच भएको छलफलमा तनाव भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी आजको कार्यक्रममा तनाव भएको हो। शिक्षा मन्त्री पोखरेल तनाव भएपछि कार्यक्रम छोडेर भाग्नु भएको छ। उहाँलाई सुरक्षाकर्मीले जोगाएर बाहिर निकालेका छन्। कार्यक्रम स्थलमा तनाव भएको भिडियो सार्वजनिक भएको छ।
2: सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने निर्णय गरेको छ। आज बसेको मन्त्रीपरिषद बैठकले बजेटको पुनरावलोकन तथा परिमार्जन सहित पुनर्लेखनका लागि तत्काल प्रक्रिया अगाडि बढाउने भएको हो। सरकारका प्रवक्ता एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावलले बजेट निर्माणका लागि आवश्यक नीतिगत कानूनी तथा प्राविधिक प्रक्रिया अगाडि बढाउन आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार बजेट होलिडेको अवस्थामा रहेकाले नवगठित सरकारका नीतिगत प्राथमिकताका आधारमा बजेट निर्माणको काम तत्काल अगाडि बढाउने निर्णय भएको छ।
3: सल्यानको त्रिवेणी गाउँपालिका 5 सिङ्कम्पा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अरू 3 जना घाइते भएका छन्। आज बिहान सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु PR02001J0005 नम्बरको बोलेरो आफै अनियन्त्रित भई सडकबाट करिब 90 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय दिल्लीबहादुर ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ। रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्लीबहादुरको पसरका क्रममा दाङमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये चालक त्रिवेणी गाउँपालिका 5 सिमका 24 वर्षीय भूपाल पुनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूमा त्रिवेणी 5 29 वर्षीय पारस बोहरा र त्रिवेणी 6 करिब 42 वर्षीय लालमती बुढाथोकी रहेका छन्। प्रहरीका अनुसार उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको छ।
2: मधेस प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र कामकाजमा नखटाउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अन्तर्गतका स्वास्थ्य निकायलाई पत्रसार गर्दै आर्थिक वर्ष 83-84 लागि अस्थायी दरबन्दी स्वीकृत नभएसम्म गत आर्थिक वर्षमा अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउने अथवा कार्यालयमा हाजिर गराउने कार्य नगर्न भनेको हो। मन्त्रालयका अधिकृत 7 बच्चेलाल शाह तेलीले हस्ताक्षर गरेको पत्रमा 83 असार मसान्तसम्म अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउन तथा कार्यालयमा हाजिर गराउन रोक लगाइएको छ।
3: नौदलीय अग्रगामी मोर्चाको मधेस प्रदेश समन्वय समितिले जनकपुरमा संघर्षका लागि एकता, समानता, स्वतन्त्रता, स्वाधीनता र सामाजिक न्यायका लागि संघर्ष भन्ने नाराका साथ वृहत कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। जनकपुर उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा मध्य प्रदेशका 5 जिल्लाबाट महिला तथा पुरूष कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको छ। मोर्चाको मध्य प्रदेश स्तरीय बैठकले संगठन विस्तार र जनपरिचयनका लागि क्षेत्रीय भेला गर्ने निर्णय गरे अनुसार जनकपुरमा कार्यक्रम आयोजना गरिएको हो। अभिमुखीकरणमा सप्तरी, सिरा, धनुषा, महोत्तरी र सर्लाईका नेता तथा कार्यकर्ता सहभागी छन्। कार्यक्रममा उपेन्द्र यादव, डाक्टर सिके राउत, प्रभु शाह, जनार्दन शर्मा, रेशम चौधरी लगायत मोर्चाका शीर्ष नेताहरूको उपस्थिति छ।
2: नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षीदरले 15 महाधिवेशनका लागि जिल्ला जिल्लामा प्रतिनिधि पठाएको छ। देउवा समूहले पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको संयोजकतामा गठन गरेको 15 केन्द्रीय महाधिवेशन तयारी समितिले शनिबार केन्द्रीय प्रतिनिधि खटाएको हो। जिल्लादेखि वडासम्मका विभिन्न 6 तहका अधिवेशनका लागि 3 असोजभित्र तयारी समिति गठन गर्ने गरी केन्द्रीय प्रतिनिधि खटाइएको सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद कुइकेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
3: नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्र जात्राको साइत सार्वजनिक गरेको छ। इन्द्र जात्रा पर्वको भाद्रपद शुक्ल द्वितीयदेखि शुरू हुन्छ। इन्द्र जात्राको लिङ्गो उठाउन, रुख काट्न जानका लागि वनयात्रा गर्न जाने साइत भोलि 28 गते आइतबारको बिहान 9:53 साइत रहेको समितिका अध्यक्ष एवं सह प्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईले जानकारी दिनुभयो। रुख काट्ने साइत राति 8:47 रहेको छ। भक्तपुरको चित्तपोल वनबाट इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काट्ने परम्परा रहिआएको उहाँले जानकारी दिनुभयो। लिङ्गो नगर प्रवेश गराइने साइत असोज 3 बिहान 8:05 रहेको समितिले जनाएको छ।
2: रसुवाको भट्टेकोशी नदीको बाढ़ीले बगाएको गरगाना फेला पारेर नियतवश लुकाएर राखेको आरोपमा एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पक्राउ पर्नेमा धादिङको गजरी गाउँपालिका 6 बच्छेटारका 35 रामबहादुर तामाङ छन्। 10 पदौको बाढ़ीमा नुवाकोटको बितुर नगरपालिका 1 तिर्सुली बजारमा लीला बहादुर बोगटीको घर बगाउने क्रममा बगेका गरगहना पदौ 11 तामाङले फेला पारेको र नियतवश लुकाउन खोजेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सो कुरा गहना धनी गटीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: आएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।

0: एसोस एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी, लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी 5 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ। सरकारले 5 वर्षभित्र आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिए अनुसार पछिल्लो समय सिक्टा सिँचाइको काम द्रुत गतिमा भइरहेको आयोजनाका निर्देशक राजु आचार्यले बताउनु भएको छ। बजेट र जनशक्तिको अभाव नभए अबको 5 वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उहाँले जानकारी दिनुभएको छ। उहाँका अनुसार हालसम्म योजनाको 51% निर्माणको भौतिक प्रगति भएको छ भने यो अवधिमा पूर्वाधार निर्माणतर्फ करिब 24 अर्ब रूपियाँ खर्च भएको छ।
3: रसुवाको भुटेकोसीमा आएको बाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार आगामी असोज 1 गते घोषणा हुनु भएको छ। करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेट मार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको थियो। साउन 1 गतेदेखि सुचारू रहेको कार्यक्रम अन्तर्गत भदौ 16 गते पुरस्कार घोषणा गर्ने भनिएको थियो, तर भुटेकोसी बाढीका कारण देशमा विपत्ति आएपछि उक्त कार्यक्रम स्थगित गरिएको थियो।
2: रसुवाको भोटेकोसीमा आएको बाढीका कारण 12 ब्याङ्कका 17 शाखा प्रभावित भएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्याङ्कन प्रतिवेदन अनुसार 7 अर्ब 24 करोड रुपियाँ बराबरको क्षति भएको हो।
3: अब विदेशका खबर। भारतको राजधानी नयाँ दिल्लीमा वार्षिक ब्रिक्स शिखर सम्मेलन शुरू भएको छ। सम्मेलनमा चिनिया राष्ट्रपति शी जिनफिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसूद पेजेस्कियान लगायत नेताहरू सहभागी छन्। भारतले ब्रिक्स शिखर सम्मेलन आयोजना गरेको यो 4 पटक हो। पश्चिम एसिया र युक्रेनमा जारी युद्धले ऊर्जा आपूर्ति तथा जल यातायातमा बाधा पुर्याइरहेको, ट्यारिफको दबाव बढ़िरहेको चुनौतीका सामना गर्ने विषयमा सदस्यहरूबीच मतभेद रहेको अवस्थामा ब्रिक्सको शिखर सम्मेलन भइरहेको छ। बिना डलर सीमापार भुक्तानी प्रणालीको विस्तार तथा कृत्रिम बुद्धिमत्तामा सहकार्य पनि सम्मेलनका प्रमुख एजेन्डा छन्। दुई एसियाली शक्ति बीचको सम्बन्ध सुधार गर्ने प्रयास स्वरूप चिनिया राष्ट्रपति शी आज बिहान भारतको राजधानी नयाँ दिल्ली पुग्नु भएको छ। सन् 2019 यो उहाँको पहिलो भारत भ्रमण हो। उहाँको विमान दिल्लीस्थित पालम एयरबेसमा अवतरण गरेको थियो। सी यसअघि सन् 2019 भारत जानुभएको थियो। त्यसक्रममा चेन्नई नजिकैको मामलापुरमा सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच अनौपचारिक शिखर वार्ता भएको थियो। सी नयाँ दिल्ली पुग्न अघि चाइना सर्दन एयरलाइन्सले 6 वर्षपछि भारत र चीनबीच सिधा उडान सेवा पुनः शुरू गर्ने घोषणा गरेको छ।
2: साउदी अरबले बिहिबार भएको ड्रोन आक्रमणपछि पूर्व पश्चिम तेल पाइपलाइन बन्द गरेको छ, जसका कारण पम्पिङ स्टेशनमा आग लागेर केही व्यक्ति घाइते भएका छन्। साउदी ऊर्जा मन्त्रालयले पाइपलाइनमा धेरै पटक आक्रमण भएको बताएको छ, तर अहिलेसम्म कुनै देश वा समूहले जिम्मा लिएको छैन। साउदीले ड्रोन इराकबाट आएको दावी गर्दै तत्काल जवाफी कार्यवाही नगर्ने निर्णय गरेको छ।
3: अब खेल खबर। तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ। आज मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स युएलाई 44 रनले हराउँदै नेपालले दोस्रो पटक प्रिमियर कपको उपाधि जितेको हो। यससँगै नेपाली टोली सन् 2027 बङ्गलादेशमा आयोजना हुने एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले दोस्रो पटक एसिया कपमा स्थान बनाएको हो। गत संस्करणको विजेता बनेको यही भने एसिया कप 2027 स्थान बनाउन वञ्चित भयो। फाइनल खेलमा नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको यही 49.1 ओभरमा 269 रनमा अलआउट भयो। उसका लागि राहुल चोपराले 105 बलमा 3 चौका र 4 छक्का सहित अभिजित 100 रनको पारी खेले पनि जितका लागि पर्याप्त भएन। नेपालका लागि बलिङतर्फ करण केसीले 3, ललित नारायण राजवंशीले 2, कप्तान सन्दीप लामिछाने, दिपेन्द्र सिंह हेरी रोहित कुमार पौडेल र गुलशन कुमार झाले एक एक विकेट लिए। त्यसअघि मलेसियाको क्वालालम्पुर स्थित बाइमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको थियो। नेपालका लागि ओपनर तथा विकेट किपर आसिफ शेखले शतकीय इनिङ्स खेले। उनले 106 बलमा 8 चौका र 4 छक्का सहित 102 रनको इनिङ खेलेका हुन्। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो दोस्रो शतक हो। यस्तै आज गुलशन कुमार झाले अर्धशतकीय पारी खेले। उनले 38 बलमा 4 छक्का र 3 चौकाको मद्दतमा 52 रनको पारी खेले। एक दिवसीय अन्तर्राष्ट्रियमा गुलशनको यो छैटौँ अर्धशतक हो। यस्तै अर्जुन कुमारले 43, रोहित कुमार पौडेलले 40, दिपेन्द्र सिंह एरीले 18, बसिर अहमदले अभिजित 15, रैसान पानेले 13 रन जोडे।
2: एसिसी प्रिमियर कपको फाइनलमा उत्कृष्ट शतक बनाएका आसिफ शेख आज प्लेयर अफ द म्याच बने। उनले नेपाललाई गतिलो शुरूआत दिँदै 106 बलमा 102 रन बनाए। आसिफले एक दिवसीयमा दोस्रो शतक हानेका हुन्। यस्तै प्रतियोगितामा सर्वाधिक विकेट लिएका नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ द टुर्नामेन्ट बनेका छन्। उनले प्रतियोगिताभरि 17 विकेट लिए, तर आजको फाइनलमा भने उनले एकमात्र विकेट हात पारेका थिए। जाँदा जाँदै नेपाली खबरमा मुख्य मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
3: रसुवा बाढीले 1800 हेक्टर खेतीयोग्य जमिन नष्ट, हजारौं पशु पंक्षीको मृत्यु। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य लगातार जारी। सब व्यवस्थापन र डीएनए परीक्षणलाई तीव्रता। प्रभावित क्षेत्रमा मनोपरामर्शदाता परिचालन।
2: नेपाल चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण रहेको परराष्ट्र मन्त्रीको भनाई। अवरुद्ध कृष्णवीर सड़क खण्डमा 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी। प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै हालसम्म 13.5 अरब जम्मा।
3: बाढी प्रभावित क्षेत्रमा प्रहरीले सञ्चालन गर्यो अस्थायी अस्पताल। विपदपछि गर्नुपर्ने काममा सरकार चुक्दा धेरै मानवीय क्षति भएको कुलमान घिसिङको भनाई। मधेस प्रदेशमा सहभागी शिक्षा मन्त्री तनाव भएपछि बाहिरिए। इन्द्रजात्राको साइत सार्वजनिक, आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काटिने।
2: युक्रेन र मध्यपूर्व युद्ध साथै विश्वव्यापी तनावबीच भारतमा ब्रिक्स नेताहरूको बैठक शुरू। ड्रोन आक्रमणपछि साउदीले बन्द गर्यो तेल पाइपलाइन, हर्मोजको विकल्प पनि बन्द।
3: र युए विरुद्ध 44 रनको जित निकाल्दै नेपाल बन्यो एसिसी प्रिमियर कपको च्याम्पियन। नेपालले बनाए दोस्रो पटक एसिया कपमा स्थान। सन्दीप बने प्लेयर अफ द टुर्नामेन्ट, आसिफ शेख प्लेयर अफ द म्याच।
2: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार।

0: रेडियो एनआरएन 99.1 मेगाहर्ज।
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो साँझ पख।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
2: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: रेडियो NRN 99.1 मेगाहर्ज।
0: नेपाली रेडियो नेटवर्क रेडियो NRN 99.1 मा यो हो साँझ पख।

0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो साँझ पख।
1: के भयो तलाई? निकै तनावमा देखिन्छस् त।
2: साथी भाइलाई दुःख पर्दा सहयोग गरे, उल्टै आफूलाई अप्ठ्यारो पारे।

0: वेब सर्फर अब घर घरमा फास्ट इन्टरनेट।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
2: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो साझ पख।

0: सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गइयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

रेडियो एनआरएन 99.1 समयको ख्याल राखौ। 8 बज्यो।

नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। शिक्षा मन्त्री सहभागी कार्यक्रममा भाँड भैलो बोल्दै गर्दा भनाभन र विवाद, मन्त्री लखटिएपछि तनाव, विपक्षीले विवाद गरेको रासोपाको आरोप, रासोपा नै संलग्न रहेको आयोजकको दावी। बाढी प्रभावित क्षेत्रमा प्रहरीले सञ्चालन गर्यो अस्थायी अस्पताल, बाढीले 1800 हेक्टर खेतीयोग्य जमिन नष्ट, हजारौं पशु पन्छीको मृत्यु, खोज तथा उद्धार कार्य जारी, सब व्यवस्थापन र डीएनए परीक्षणलाई तीव्रता। प्रधानमन्त्री बालेन्द्र शाहको एकल काँटे प्रवृत्ति राष्ट्रिय समस्या बनेको प्रचण्डको आरोप, विपदपछि गर्नुपर्ने काममा सरकार चुक्दा धेरै मानवीय क्षति भएको कुलमान घिसिङको भनाई, अवरुद्ध कृष्णवीर सड़क खण्डमा 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी। साथमा प्रमुख खबर संक्षेप नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: 1765 टोल फ्री नम्बर 1660011110 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि मध्य प्रदेशमा भएको छलफलमा तनाव भएको छ। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेल सहभागी कार्यक्रममा भनाभनपछि तनाव भएको हो। सिराको औरही गाउँपालिका कार्यालयमा भएको अन्तर्क्रिया कार्यक्रममा शिक्षा मन्त्री पोखरेल बोल्दै गर्दा विवाद भएपछि बाहिरिनु परेको छ। बिहान 10 बजेदेखि शुरू भएको कार्यक्रममा मन्त्री पोखरेल ढल्कदै ढल्कदै 12 बजे मात्रै पुग्नु भएको थियो। ढिलो पुग्नुभएका मन्त्री पोखरेल बोल्ने वक्ताहरू बाँकी हुँदै हतार हतार गरेर बोल्न लाग्दा विवाद भएको हो। राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सरकारवालाको पृष्ठपोषण संकलन कार्यक्रममा मन्त्री पोखरेल बोल्दै गर्दा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकै कार्यकर्ता बीचको भनाभनले विवाद भएको भनिएको छ। जिल्ला समन्वय समिति सिराका सभापति दिनेश यादवले स्थानीय सुझाव राख्न खोज्नु भएको थियो, तर उहाँलाई समय नभएको भन्दै मन्त्रीलाई बोल्न दिएपछि मन्त्रीसँगै गएका र स्थानीय रासोपा कार्यकर्ता आफू आफैमा विवाद गर्दा तनाव भएको जिल्ला समन्वय समिति सिराहाका सभापति यादवले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो।
3: यो स्थानीय तहबाट त्यो सरकारवालाहरू राखेर होइन कस्तो त्यो निर्माण गर्दाखेरि कुन कुन विषय राख्ने के कसो होइन त्यो चाहिँ कार्यक्रम थियो। त्यो कार्यक्रममा मन्त्री अलिकति ढिलो आउनुभयो होइन, 10 बजेदेखि नै थियो उहाँको कता कता विद्यालयहरू अनुगमन के के थियो। अनि आएपछि अब मन्त्री आउनुभन्दा पहिला नै मन्त्रीजी आउनुभन्दा पहिला नै त्यो कार्यक्रम सुरु भएको हो। सुरु भएपछि त्यहाँ अन्तर्क्रिया कार्यक्रममा धेरै त्यो अगाडि बढिसकेको थियो होइन। मन्त्रीजी आएपछि एक दुईजना विद्यार्थीको कुरो सुन्नुभयो र एकैपल्ट होइन भयो भयो मन्त्रीजी बोल्नुहुन्छ भन्ने कुरो मन्त्रीजीले खासै होइन, उहाँसँग एक दुईजना हुनुहुन्थ्यो कि उहाँले होइन अब भयो मन्त्रीजी बोल्नुहुन्छ समय छैन यो छैन त्यो छैन भन्नुभयो।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भने आफ्ना कार्यकर्ताबाट कुनै विवाद नभएको दावी गरेको छ। मन्त्री पोखरेलसँगै कार्यक्रमका लागि सिरा पुग्नुभएका रासोपा सांसद बब्लु गुप्ताले विपक्षी पार्टीका व्यक्तिहरूले विवाद गरेको बताउनुभयो। पाठ्यक्रम परिमार्जनको सुझाव संकलनमा मन्त्रीलाई विपक्षी दलका कार्यकर्ताले बोल्दै गर्दा भ्रमण भएको सांसद गुप्ताले सुनाउनुभयो।
4: विपक्षीहरू पनि त्यहाँ थियो कारणले कुनै बातको कारणले विवाद अलिक गरे त अनि सल्टाई हो सल्टाई हो केही फरक परे त्यसमा के छैन त्यस्तो
2: भनेको आफ्नै पार्टीबाट कि आफ्नै पार्टीभन्दा बाहिरको पार्टीहरूले के
4: बाहिरको कोही मान्छे यस्तो थियो यो बिचमा बोल्ने बेलामा यस्तो कुरा भन्यो क्या त्यसले गल्ती कुरा गरौँ त्यही भएर कार्यक्रम भइरहेको थियो क्या त्यही बिचमा बोल्दाखेरि मन्त्रीजीले बोल्नु भएको रहेछ कोही के वर्डहरू बिचमा विपक्षीले केही बोलेको छ क्या।
2: कार्यक्रम 3 घण्टाको थियो। सिराको औरही गाउँपालिकाले पाठ्यक्रम विकास केन्द्रको छलफलका लागि सभा उपलब्ध गराएको थियो। कार्यक्रम सञ्चालक उद्घोषक परिवर्तन हुँदा विवाद निम्तिएको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो।
5: त्यति राम्ररी त चिन्न सकेन मन्त्रीजीको सुकेपछि त्यो एकदम हतार हतार गरिरहेको थियो। मैले 4 मिनटमा कुरा समापन गरेर मैले छाड्दिएँ। कुरा यसमा के हो पहिला कार्यक्रम सञ्चालनमा हाम्रो गाउँपालिकाको शिक्षा प्रमुख मतलब सन्तोष यादवजी त्यो मञ्च सञ्चालक उद्घोषकको रूपमा थियो। अनि मन्त्रीजी आउनुभयो भने फेरि त्यो मञ्चको उद्घोषक चाहिँ चेन्ज भयो सर, क्या अब त्यो चाहिँ

0: पूर्व डिजी जी थियो, सचिव थियो, त्यो पाठ्य पुस्तकरणको मतलब एक कुनै अफसर थियो, उहाँले नै त्यही गरे। अब बाहिरको मान्छे, अब लोकल मान्छे चिन्न सकेन। त्यसै मञ्चमा हाम्रो जिल्ला समन्वय समितिको सभापति जुन हुनुहुन्थ्यो, त्यसै कार्यक्रममा आउनु भएको थियो आमन्त्रणामा, उहाँलाई चाहिँ बोल्ने मौका दिएन। उसले रिक्वेस्ट गरे 200 मलाई पनि राख्न दिने राम्रो हुन्थ्यो, म पनि 2 घन्टादेखि बस्या हो। अनि फेरि अब कुरा भयो, मन्त्रीजीले माइक समायो, अब मन्त्रीजीले भन्न लाग्यो, अब छोरी मैले धेरै सम्झायो सभापतिजीलाई, अब छोड्नु के गर्ने, मन्त्रीजी बोल्नु लाग्यो, टाइम कम छ, फेरि उहाँले मानिसक्यो।
1: खास विवाद रासोपा कार्यकर्ताले नै निकालेका थिए। पत्रकार समेत रहेका रासोपाका औरही गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार यादवले तस्विर कैद गर्दा त्यही समूहबाट तस्विर नलिन भनिएको थियो। फोटो किन नलिने, रासोपाकै कार्यकर्ताबीच भनाभन भयो। विवाद सुरु भएको कारण खुलाउँदै औरही गाउँपालिकाका अध्यक्ष यादवले तस्विर लिने क्रममा विवाद भएको जानकारी दिनुभयो।
0: अर्कै एउटा हाम्रो राष्ट्रपति पार्टीका गाउँपालिका सभापति हुनुहुन्छ, पत्रकार पनि छ, सन्तोष कुमार यादव। अब उहाँले फोटो सोटो तानिरहेको थियो त्यतिकैमा, त्यसै ग्रुपबाट त्यो केटालाई म चिनेन, नाम पनि म बुझिरहेको छैन, त्यो दुवैको बिचमा भयो। उसले फोटो तान्न मना गरे, न फोटो नलिनुहोस् भने, त्यो सन्तोषजीले भने फोटो किन नलिने, के छ फोटो लिनमा मेरो आपत्ति। त्यही कुरामा अलिकति त्यो दुवैको मतलब भयो, किन लिन दिँदैन, उसले लिन दिँदैन, त्यतिकै कुरा भयो। फेरि हाम्रो मन्त्रीजी बोल्दै हुनुहुन्थ्यो, सुरक्षा कर्मीको साथी थिए, त्यो लिएर मन्त्रीलाई बाहिर निस्कियो, त्यतिकै भयो।
1: वक्ताहरूले बोल्ने क्रममा बोल्न नदिएको विषयलाई लिएर भएको विवाद हो त्यसो भाइ।
0: त्यो कुरा मतलब फेरि सभापतिलाई मैले, मसँगै बसेको मैले सम्झाएँ, छोडिदिनु भयो, मन्त्रीजी बोल्न लागे, के हुन्छ छोडिदिनुहोस्, तपाईँले त कतिपय मन्त्रीहरू छ, त्यो पनि मतलब चुप लागे। अनि त्यो फोटो तान्नेको क्रममा फेरि मतलब त्यो हल्ला भयो सर,
1: भनेको मन्त्रीको स्वकीय र त्यहाँको रासोपाको आफ्नै आफ्नै बीच चाहिँ विवाद भएको हो, अरू
0: केही छैन।
1: बाहिरी मान्छेहरू, बाहिरी राजनीतिक दलहरूले विवाद गरेको हो भन्ने छ नि रासोपाको आरोप त
0: होइन। हजुर, होइन होइन, कसैले केही बोलेको छैन, त्यही दुईको बिचमा मात्रै त्यही फोटो तान्न नतान्न त्यही कुरामा अलि उहाँसँगै मतलब भनाभन भयो, अरू कुनै हातपात यताउता केही भएन।
1: सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेल सहभागी कार्यक्रममा विवाद हुनु राम्रो संकेत भने होइन, त्यो पनि विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन सम्बन्धी छलफलमा जहाँ अभिभावक र शिक्षक मात्रै थिएनन्, विद्यार्थी समेत सहभागी थिए कार्यक्रममा। विवादका पाठ्यक्रमको नभएको भए पनि तिनै पाठ्यक्रम अध्ययन गर्ने विद्यार्थीहरूमा यो विवाद र भनाभनले कस्तो सन्देश जाने हो भन्ने चिन्ता भने थपिएको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप, साथमा खबर सहयात्री उषा किरण।
2: गत भदौ 10 गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका विशेष गरी ग्रामीण समुदायमा गम्भीर क्षति पुर्याएको छ। संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनका अनुसार बाढीले करिब 1800 हेक्टर कृषि योग्य जमीन नष्ट पारेको छ भने हजारौं पशुपक्षी मरेका छन्। एफएओकी उपमहानिर्देशक बेथ बेचोडले बाढीले किसान र पशुपालकहरूमा पारेको प्रभाव, तत्काल आवश्यक कृषि सहायता र आगामी खेतीको याम अगावै उत्पादन पुनस्थापना गर्नुपर्ने आवश्यकताका विषयमा आफ्नो धारणा व्यक्त गर्नुभएको हो। नेपाल प्रहरीको टिम्बोरे टू त्रिवेणी विशेष अपरेशन अन्तर्गत बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, डीएनए प्रोफाइलिङ, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय प्रहरी साझेदारी लगायत कार्यक्रम सञ्चालन भइरहेका छन्। अपरेशन अन्तर्गत प्रहरी मुख्यालयबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटको समन्वयमा अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनस्थापना, ट्राफिक व्यवस्थापन जस्ता काम पनि गरिरहेको छ। कमाण्ड टोलीले तालिम प्राप्त कुकुरको प्रयोग गरेर खोजी गरिरहेको छ। अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक विनोद सिलवालका अनुसार अभियान अन्तर्गत यही भदौ 19 गतेदेखि हालसम्म 65 शव व्यवस्थापन गरिएको छ। भोटेकोशी नदीमा आएको बाढ़ी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 500 को अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढ़ीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढ़ी पश्चात फैलिन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 500 को लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट माथि उठाउँदै पर्यावरणीय सहकार्य, जलवायु सुरक्षा, प्रविधि

0: मात्र 0.5%। रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्ष सम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
2: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
0: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री उषा किरण।
7: भारतद्वारा नेपाललाई उपेक्षा, टाढाकालाई बोलाउँदा पनि नेपाललाई बोलाइएन। छिमेकी मुलुक भारतको प्राथमिकतामा नेपाल नरहेको प्रमाणित भएको छ। भारतको राजधानी नयाँ दिल्ली स्थित भारत मण्डपमा ब्रिक्सको 18 शिखर सम्मेलन भइरहँदा नेपाललाई नबोलाएकाले नेपाललाई बेवास्ता गरेको प्रमाणित भएको हो। आयोजक भारतले ब्रिक्सको सदस्य नरहेका बेलारूस, कजाकस्तान, मलेसिया, थाइल्याण्ड, क्युबा, नाइजेरिया, उज्बेकिस्तान र युगाण्डा जस्ता टाढा टाढाका दर्जनौ मुलुकलाई बोलाए पनि नेपाललाई नबोलाएको हो। विश्वका उदयमान अर्थतन्त्रहरूको शक्तिशाली मञ्च ब्रिक्सको सम्मेलनमा उनीहरूलाई ब्रिक्स आउटरिचको रूपमा निम्तो दिएर मञ्चमा सम्मानका साथ राखिएको छ। छिमेकमै रहेको र हाल तिक्त सम्बन्धबाट गुज्रिरहेको बंगलादेशलाई समेत कूटनीतिक औपचारिकता सहित आमन्त्रण गरेको भारतले नेपाललाई भने पूरै व्यवस्था गर्नु गम्भीर विषय हो। रूस, भारत, चीन, ब्राजिल, दक्षिण अफ्रिकादेखि इजिप्ट, इरान, युएई र इण्डोनेसिया जस्ता विश्व राजनीतिका प्रभावशाली खेलाड़ीहरू भेला भएको ठाउँमा नेपाल पनि उपस्थित हुँदा ती देशसँग नेपालले लाभ लिन सक्ने थियो। ब्रिक्स सम्मेलनको यो मञ्च नेपालका लागि भारतसँगको सम्बन्धमा मात्र नभई मञ्चमा सहभागी चिनिया राष्ट्रपति शी जिनपिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायत विश्वका दर्जनौं राष्ट्र प्रमुखहरूसँग साइडलाइन वार्ता गर्ने एक दुर्लभ कूटनीतिक अवसर हुन सक्थ्यो। नेपालले आफ्ना विकासका आवश्यकता, आर्थिक संकट र भू राजनैतिक सन्तुलनबारे विश्व मञ्चलाई आश्वस्त पार्न सक्ने ढोका खुल्न सक्थ्यो। काठमाडौँबाट हवाई मार्गमा जम्मा 1 घण्टा 25 मिनटको दूरीमा रहेको र भारतसँग खुला सिमाना तथा ऐतिहासिक भू राजनैतिक सम्बन्ध गाँसिएको नेपाललाई नबोलाइनुले अन्तर्राष्ट्रिय जगतमै नकारात्मक सन्देश जाने भएको छ। गत सन् 2016 भारतकै गोवामा सम्पन्न ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगेर चिनिया राष्ट्रपति शी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग त्रिदेशीय संवादको कूटनीतिक इतिहास रचेको नेपाल आज आफ्नै छिमेकमा भएको महाकुम्भमा यति असान्दर्भिक र उपेक्षित बन्नु दुर्भाग्यपूर्ण हो। यो भारतले व्यवस्था गरेको विषय मात्र नभई प्रधानमन्त्री बालेन्द्र शाहको अविश्वसनीय, गैर कूटनीतिक र असंवेदनशील शासकीय कार्यशैलीले निम्ताएको अन्तर्राष्ट्रिय अयोग्यता पनि हो। कूटनीतिमा व्यक्तिगत अहंकार, फेसबुक स्टन्ट चल्दैन। कूटनीतिमा त निरन्तरको संवाद, विश्वसनीयता र राज्यको परिपक्व उपस्थितिको निरन्तरता आवश्यक हुन्छ। नेपाल ब्रिक्सको सदस्य नहुनु र पार्टनर नहुनु प्राविधिक सत्य हो। तर जब आयोजक राष्ट्रले अफ्रिका र ल्याटिन अमेरिकाका टाढाका देशहरूलाई आउटरिचका नाममा बोलाउन सक्छ भने सबैभन्दा नजिकको र रणनीतिक छिमेकी नेपाललाई नबोलाउनु सामान्य कुरा हुँदै होइन। नयाँ दिल्लीको कूटनीतिक वृत्तमा यति बेला नेपालको वर्तमान कार्यकारी नेतृत्वबारे अत्यन्तै नकारात्मक र अस्थिर सन्देश प्रभाव भइरहेको छ। संसदको रोस्टममा उभिएर नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भने बिना प्रमाण दिएको गैर जिम्मेवार अभिव्यक्ति होस् वा सीमा र नक्साको संवेदनशील विषयलाई सड़क र सामाजिक सञ्जालको खेलवाड़ बनाउने प्रवृत्ति। बालेन शाहले कूटनीतिक सम्बन्धलाई कहिल्यै गम्भीर राज्य सञ्चालनको विषय ठानेनन्। कूटनीतिमा राष्ट्र प्रमुख वा सरकार प्रमुखको पूर्वानुमान योग्यता सबैभन्दा महत्वपूर्ण कड़ी मानिन्छ। नयाँ दिल्लीले नेपाललाई बोलाउँदा पनि प्रधानमन्त्री आउँछन् कि आउँदैनन्, आए पनि कुन बेला के अप्रत्याशित स्टन्ट गरिदिने हुन् वा बहिष्कार गरेर हिँडिदिने हुन् भन्ने डर र संशय कूटनैतिक छलफलहरूमा परेको चर्चा छ। प्रधानमन्त्री बालन शाहको अत्यधिक मोडी एकलकाटे र औपचारिक

0: मञ्चहरूमा धैर्यपूर्वक बस्न नसक्ने स्वभावका कारण उनीहरूले विश्वास नगरेको हुन सक्ने विश्लेषण गरिएको छ। देशभित्रै आफ्नै दलको संसदीय दलको बैठकमा नजाने, संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाब नदिई पन्छिने र सर्वदलीय बैठक समेत बहिष्कार गर्ने नेतृत्वले अन्तर्राष्ट्रिय मञ्चहरूको घण्टौं लामो औपचारिक बैठक शिष्टाचार र प्रोटोकल कसरी धान्न सक्थ्यो भन्ने प्रश्न स्वाभाविक पनि हो। कुनै औपचारिक ठाउँमा आधा घण्टा धैर्यपूर्वक बस्न नसक्ने, मन्त्रालयको समन्वय भन्दा रिल र स्ट्याटसमा रमाउने व्यक्तिगत कमजोरीको मूल्य आज सिङ्गो देशले चुकाउनु परेको छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।

0: एकमात्र डीटीएच सेवा डिस होम,
1: डिस होम खुशीको कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: आजको जनता जान्न चाहन्छन्मा हामीसँग हुनुहुन्छ नेपाली काङ्ग्रेसका नेता रामहरि खतिवडा।
2: जनता जान्न चाहन्छन्,
4: जनता जान्न चाहन्छन्का साथमा
5: ग्लोबल आइमी बैंक, सबैका लागि बैंक।
6: दिस होम इन्टरनेट।
7: नेपाली काङ्ग्रेस पार्टी फुटाएर जाने कोही पक्षमा हुनुहुन्न र नेपाली काङ्ग्रेसलाई अहिलेको वर्तमान स्थितिमा झन् एकीकृत बनाउनु पर्ने आवश्यकता छ। देशको वर्तमान परिस्थिति, राष्ट्रियतामाथिको अहिलेको प्रहार, कानूनी राज्यमाथिको उपहास र संसदीय व्यवस्थामाथिको प्रहारलाई हेर्दाखेरि डेमोक्रेटिक शक्तित्व पनि नेपालको सबभन्दा पुरानो र जनताको प्रिय शक्ति एकताबद्ध नभई हुँदैन। त्यो एकताबद्ध हुनका लागि हामी सबैले प्रयास र यत्न गर्नुपर्छ। सधैँ अदालतमा झगडा गरेर पनि यो पार्टी पहिलो र प्रिय बन्छ भन्ने मलाई लाग्दैन। त्यसैले हामी रुख र चार तारा भए ठाउँमा नेपाली काङ्ग्रेस एक ठाउँमा रहनुपर्छ भन्ने मेरो धारणा छ। यो मैले निर्वाचन आयोगको निर्णयदेखि भनेको छु। सबै नेताप्रति मेरो सम्मान छ, तर पार्टीको आधिकारिकताको विषयमा पार्टी भन्दा बाहिर बस्न सकिँदैन।
8: अनि त्यसो भए पूर्णबहादुर खड्काले दर्ता गर्नुभएको मुद्दा पनि फिर्ता हुने हो? अब
7: त्यो उहाँलाई एउटा नैतिक संकट छ, उहाँले मुद्दा दर्ता गर्नुभयो। दर्ता गरिसकेपछि अदालतले पहिला तपाईँको उहाँलाई अब चाहिँ पार्टी चाहिँ गगन थापाको निर्वाचन आयोगले दिएकै सदर हो भन्यो, पछिबाट निशा प्राप्त भयो। निशा प्राप्त भइसकेपछि पार्टीका दुवै सबै पक्षका गतिविधि रोक्नु भनेर अदालतले आदेश गर्नु पर्थ्यो जस्तो लाग्ने हो, तर नदिइसकेपछि अब मुद्दा विचाराधीन छ। विचाराधीन हुन्जेल उहाँ के गर्नुहुन्छ त्यो उहाँलाई नै सोध्नु होला। तर हाम्रो चाहिँ कुरा के हो भनेदेखि पार्टी विभाजन गरेर जानु हुँदैन भन्ने हाम्रो धारणा। हाम्रो सबैको चाहना, नेपाली काङ्ग्रेसका एउटा गाउँका सबै कार्यकर्ताको चाहना, पार्टी एकताबद्ध भएर महाधिवेशन गर्नुपर्छ भन्ने छ।
8: यो खास गरेर असन्तुष्ट पक्षलाई पनि एक ठाउँमा ल्याउने कुरामा, अर्थात् चाहिँ जुन आधिकारिक पायो अदालतले र चाहिँ निर्वाचन आयोग, त्योसँग मिलेर जानुपर्छ भन्ने कुरामा रामहरि खतिवडाज्यूले चाहिँ धेरै लामो समय मेहनत गरिरहनु भयो सुरुदेखि नै। अहिले शेखर कोइरालालाई पनि ल्याउनु पर्छ, आउनु पर्छ भनेर पछिल्लो समयमा एक खालको सकारात्मक सूचनाहरू आइरहेको थियो, अहिले फेरि उहाँ पछाडि हट्नु भएको हो कि?
7: हामीले धेरै पटक छलफल गर्यौं, केही साथीहरूलाई आपत्ति पनि भयो होला यिनीहरू गगनमा मिले भनेर। गगन होइन, पार्टी भित्रको कुरा हो, गगन थापाको कुरा होइन, पार्टी नेपाली काङ्ग्रेसको कुरा हो। हामीले शेखर कोइरालासँग पनि धेरै चोटि कुरा गर्यौं, पूर्णबहादुर खड्कासँग पनि कुरा गर्यौं। मैले पूर्व सभापति आदरणीय नेता शेरबहादुर देउवासँग आएपछि नै भने भोलिपल्ट गएर हजुरले राष्ट्रिय राजनीतिको बारेमा कुरा गरिदिनु पर्यो, राष्ट्रिय नेता नै हजुर हुनु पर्यो, एमाले काङ्ग्रेस माओवादी सबैको, किनभने तपाईँ शीर्ष नेता हो, एउटा पार्टी भित्रको मात्र होइन भनेर मैले भने हुन्छ हुन्छ भन्नुभयो उहाँले। मैले गगन थापा लगायतका सबैसँग भेटेर यो नेपालको बिग्रेको राजनीतिलाई एक ठाउँमा ल्याउनुहोस् भनेर आग्रह र अनुरोध पनि गरे। अब यी कुराहरू छँदैछन्, अहिले पनि हाम्रो प्रयत्न सबै पार्टीका सबै साथीहरू, शेखर कोइराला, पूर्णबहादुर खड्कादेखि तपाईँको सबै पार्टीलाई एक बनाउन लागिदिनुहोस्। प्रजातन्त्रवादी शक्तिहरू कमजोर भयो भने नेपालको लोकतन्त्र, कानुनी राज्य, प्रेस स्वतन्त्रता र संविधान कमजोर हुन्छ, यो कुरा बुझिदिनुहोस् भनेर आग्रह गरेको थिएँ। कतिलाई यति भन्दा पीडा पनि हुँदो हो, आफूभित्र हिजो गगनलाई सहयोग गरेनन्, आज चाहिँ यिनीहरू फेरि भाग खान आएन। हामीलाई केही चाहिएको छैन, हामीलाई नेपाली काङ्ग्रेस डरो पार्टी चाहिएको छ, जनताको प्रिय पार्टी चाहिएको छ। पद भन्दा पनि पार्टी डरो हुनु पर्यो, पार्टी डरो भएपछि अपर्च्युनिटी डरा हुँदै जान्छ।
8: यो महाधिवेशनमा अरूलाई पनि समेट्ने कुरामा अब चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ संस्थापन पक्षले यहाँलाई?
7: अहिले गरिसकेको छैन, हिजो मेरो पार्टी सभापतिसँग हिजो संवाद सबै साथीहरू बसेर भएका थियौँ। उहाँले कार्य सम्पादन समितिको मिटिङ राखेर अझ एकताका लागि, बृहत्तर एकताका लागि सबैसँग संवाद गरौँ। सकिन्छ भने केही समय फेरि यो गगन थापाको मात्रै महाधिवेशन, गगन थापाले अथवा नेपाली काङ्ग्रेसले गरेको महाधिवेशन मात्रै पर सारौँ भनेको होइन, अरूसँग पनि संवाद गरौँ र अरूसँग पनि केही संवाद गरेर वातावरण बनाऊ भन्ने हाम्रो चाहना।
8: उहाँहरूको कुरा सुन्दाखेरिमा चाहिँ पूर्णबहादुर खड्का र शेरबहादुर देउवा दुवैजनाले मुद्दा फिर्ता लिनुभयो भने मात्रै सार्न सकिन्छ सकिन्छ भन्ने उहाँहरूको भनाइ सुनिन्छ संस्थापन पक्षको, के त्यो सम्भावना देख्नुहुन्छ यहाँले विभिन्न वार्ताहरूमा रहँदा?
7: मैले सेवा देवासँग पनि संवाद गरे, उहाँ अहिले त्यो पक्षमा अदालतको निर्णय पूर्ने पक्षमा हुनुहुन्छ। पूर्णबहादुर खड्का पूर्व कार्यवाहक सभापतिलाई पनि नैतिक संकट छ, उहाँले आफूले हालेको मुद्दा, अब त्यो मुद्दाको निर्णय नआउन्जेलसम्म म के गरौं, तथापि म रुख र चार तारा छोड्दिन भन्ने उहाँले हामीलाई वचन दिनुभएको छ। एउटा कुरा चाहिँ के हो भनेदेखि, पार्टी फुटेको पार्टीमा जान्न, रुख र चार तारा छोड्दिन भने उहाँले भन्नुभएको।
8: अनि आज खास गरेर शेरबहादुर देउवा पक्षले देशभरि विभिन्न ठाउँमा चाहिँ केन्द्रीय प्रतिनिधि भनेर आफ्नो तर्फबाट गर्ने महाधिवेशनका लागि प्रतिनिधि खटायो, यसले त वातावरण फेरि खलबल्याउने भयो नि त, बन्ने वातावरण भन्दा पनि।
7: म तपाईँका कुरासँग सहमत छु, अहिले दुईटा महाधिवेशन गर्नु हुँदैन भने हामीले आग्रह गरेका हौ, विनम्रतापूर्वक अनुरोध गर्छौ, पार्टी फुटाउने लाइनमा कोही पनि नलागौं, यति मेरो आग्रह।
4: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा
5: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक। दिस होम इन्टरनेट।
3: हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुने नै छौँ। आजलाई बिदा दिनुहोस्, नमस्कार।

0: रेडियो एनआरएन 99.1 समयको ख्याल राखौं। 9 बज्यो।
1: तपाईँ सुन्दै हुनुहुन्छ।

0: तपाईँ सुन्दै हुनुहुन्छ
1: नाइन ओक्लक।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: रेडियो एनआरएन 99.1 मेगाहर्ज।
0: तपाईँ सुन्दै हुनुहुन्छ

0: তাপায় সুন্দে হুনুন্ছ রেডিও এনআরএন 99.1 সবাইকা লাগি সূচনা।
1: তিন মহিনা তির্নুহোস, সাত মহিনা চলাউনুহোস। क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट 7 महीना को लागि मात्र रु 5700 मा साथै क्यारो टीवी एप मा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानलहरु वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक मा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरु लागू हुने छन्
0: तपाई सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना तपाई सुन्दै हुनुहुन्छ।

0: रेडियो एनआरएन 99.1 समयको ख्याल राखौ। 10 बज्यो।
1: नमस्कार, बिहान 5 बजेदेखि सुरु भएको नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 आजको प्रसारण यही सकिन्छ। हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। भोलि बिहान 5 बजेसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। शुभरात्री।

0: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
1: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
0: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।

0: आज विक्रम सम्वत 2083 साल भदौ 28 गते आइतबार भाद्र शुक्ल द्वितीय 13 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: संवैधानिक आयोगप्रति सरकारकै अविश्वास, जेन्जीका मुद्दा फिर्ता लिन कानूनी आधार खोजिँदै, संघीयता बिजाउने मधेसको खुद्रे बजेट, चट्टान ब्लास्टिङ गरेर खोरिँदै कृष्णवीर, नेपाल दोस्रो पटक एसिया कप क्रिकेटमा छनोट लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको मादल बजाउने सिप सिक्दै पाल्पाका महिला शीर्षकको शुभ समाचार।
0: पाल्पाका विभिन्न स्थानीय तहमा सञ्चालन गरिएका मादल बजाउने तालिमले महिलाहरूमा नयाँ उत्साह थपेको छ। परम्परागत रूपमा पुरूषको वर्चस्व मानिने मादल वादनमा अहिले महिलाहरूको उल्लेखनीय सहभागिता बढ्दै गएको हो। तालिमपछि उनीहरूले सांस्कृतिक कार्यक्रम, लोकदोहोरी, तीज, रत्यौली, भजन, देउसी, भैलो लगायत विभिन्न सामाजिक तथा सांस्कृतिक अवसरमा आत्मविश्वासका साथ आफ्नो प्रतिभा प्रस्तुत गर्न थालेका छन्। तानसेन नगरपालिका, माथागढ़ी गाउँपालिका र तिनाउ गाउँपालिकाका विभिन्न वडाले सञ्चालन गरेका तालिममा सहभागी महिलाहरूले छोटो समयमै मादल बजाउने सिप हासिल गरेका छन्। स्थानीय तह र सांस्कृतिक संस्थाको सहकार्यमा सञ्चालन भएका यस्ता तालिमले महिलाको क्षमता अभिवृद्धि गर्नुका साथै नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूको भनाइ छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुद्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो हो नेपाली रेडियो।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबर अब पहिलो पृष्ठका खबर। नेपाली क्रिकेटले शनिबार अर्को ठूलो फड्को पार गरेको छ। एसिसी प्रिमियर कपको उपाधि शनिबार जितेपछि नेपाल एसिया कपका लागि छनौट भएको छ। यससँगै नेपालले आगामी जून जुलाईमा बंगलादेशमा आयोजना हुने एसिया कपमा खेल्नेछ। जुन प्रतियोगिता आयोजक बंगलादेश सहित गत विजेता भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान जस्ता हेभीवेट क्रिकेट राष्ट्रको सहभागिता रहनेछ। नेपाल एसिया कपमा छनौट भएको यो दोस्रो पटक हो। सन् 2023 घरेलु मैदानमा भएको एसिसी प्रिमियर कपमा अपराजित यात्रा सहित फाइनल संयुक्त अरब इमिरेट्सलाई हराएर नेपालले पहिलो पटक एसिया कपमा स्थान बनाएको थियो। यद्यपि पछिल्लो संस्करणमा युएईसँगै सेमी फाइनलमा हारेपछि नेपाल लगातार एसिया कप खेल्नबाट वञ्चित भयो। नेपाल पुनः युएईलाई नै एसिसी प्रिमियर कपको फाइनलमा हराएर एसिया कपमा खेल्न योग्य बनेको छ। मलेसियाको क्वालालम्पुर स्थित बायुमास ओभल क्रिकेट मैदानमा भएको फाइनलमा नेपालले युएईलाई 44 रनले पराजित गर्यो। प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखको शतकीय पालीको सहयोगमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेटको क्षतिमा 313 रनको विशाल योगफल तयार पार्न सफल भयो। नेपालले युएई विरूद्ध बनाएको यो अहिलेसम्मकै सर्वाधिक स्कोर हो। युएई जवाफमा 5 बल अघि नै 269 रनमा अलआउट भयो। फाइनलमा कुल 582 रन बने, जुन नेपाल र युएई बीचको खेलमा बनेको सर्वाधिक रन भएको छ। नेपालले अब आगामी जून जुलाईमा बंगलादेशमा आयोजना हुने एसिया कपमा खेल्नेछ। त्यस प्रतियोगितामा आयोजक बंगलादेश सहित गत विजेता भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान जस्ता राष्ट्रको पनि सहभागिता रहनेछ।
0: गत बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अधिवक्ता समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि नेउपानेले जेन्जी आन्दोलनमा शरीक भएका मध्ये कतिपय युवा जेलमा रहेको विषय उठाए। जेन्जी विद्रोहका केही व्यक्तिहरू आज पनि थुनामा छन्, जेलमा छन्, आज पनि तारीख लिइरहेका छन्, अदालतको कठघरामा उभिरहेका छन्। उनले भने, त्यही जेन्जी विद्रोहको बलमा कोही हामी संसदमा छौं, कोही सरकारमा छौं, यो देशमा न्याय दुई खालको किन भन्ने आवाज उठिरहेको छ। यस्तो अवस्थालाई अन्त्य गर्न सरकारले जेन्जी विद्रोहलाई जनआन्दोलनको रूपमा घोषणा गर्नुपर्ने उनको आग्रह छ। जेन्जी विद्रोहीहरूलाई थुनामुक्त गराउने अवस्था सिर्जना गरोस् उनले सरकारलाई भने। सरकारले जेन्जी आन्दोलनलाई जनआन्दोलनको रूपमा ग्रहण गरेर यसलाई संस्थागत गर्नुपर्नेमा उनको जोड़ छ। यसो भयो भने जेन्जी आन्दोलनमा सहभागी भएकै कारण पक्राउ परेकाहरू जेलमुक्त गर्ने वातावरण खुल्ला हुने उनको विश्वास छ। तर सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड़, लुटपाट र हतियार लुटपाटमा संलग्न माथिको अनुसन्धान तथा अभियोजनलाई के गर्ने भन्ने प्रश्नमा भने उनी मौन रहे। आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेका युवालाई अपराधीको व्यवहार गर्न नहुने भन्दै प्रतिनिधि सभामा अन्य सांसदहरूले पनि तत्काल रिहाईको माग राख्दै आएका छन्। अनुत्तरित तीन प्रश्न। पहिलो, जेन्जी आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेकालाई कसरी छुट्याउने र उनीहरूलाई कहिले र कुन कानूनी आधारमा रिहा गर्ने। दोस्रो, आगजनी, तोडफोड, लुटपाट, हतियार लुटपाट जस्ता र हत्या जस्ता कसुरमा संलग्नलाई राजनीतिक आन्दोलनको नाममा उन्मुक्ति दिने कि नियमित फौजदारी कानून अनुसार अभियोजन गर्ने। तेस्रो, 23 र 24 पदौका सम्पूर्ण घटनालाई संक्रमणकालीन न्यायको विशेष प्रक्रियाबाट सम्बोधन गर्ने हो भने त्यसका लागि आवश्यक कानूनी संरचना के हुने। जेन्जीका मुद्दा फिर्ता लिन दबाव खोजिँदै कानूनी आधार शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
2: संघीयता भिजाउने मधेसको खुद्रे बजेट शीर्षकमा खबर छ। प्रदेशको प्राथमिकता क्षेत्रीय अर्थतन्त्रलाई गति दिने र विकासको नेतृत्व गर्ने हुनुपर्ने हो। तर मधेसमा ससाना योजनामा पनि बजेट छर्ने र राजनीतिक पहुँचका आधारमा बजेट स्वाहा गर्ने प्रवृत्ति मौलाउँदै गएको छ, जसका कारण न त्यस्ता योजनाबाट जनताले प्रतिफल पाएका छन् न त बजेटकै सही सदुपयोग भइरहेको छ। नियमनकारी निकायले पटक पटक गजगच्याउँदा पनि प्रदेशको बजेट वितरणमा सुधार नहुँदा प्रदेशको भूमिकामाथि नै प्रश्न समेत उठ्ने गरेका छन्। धनुषाको नगराइन नगरपालिका 8 अकौरा ठाकुर पोखरीको डिलमा 2 कोठे टहरो छ, जस्ता पाताको छानो, आल्मुनियमको झ्याल ढोका र प्लास्टर नगरिएको भित्ता। हेर्दा कुनै अस्थायी संरचना जस्तो देखिने यो भवनलाई वृद्धाश्रम भनिएको छ। असारमा हतार हतारमा यस्तो टहरा बनाएर अर्थात वृद्धाश्रम बनाएको रे। नजिकै चौतारोमा बसेका जगदीश शाहले भने, खसी बाख्रालाई पनि नहुने खोरमा वृद्ध वृद्धा कसरी बस्लान् उनले भनेका छन्। नगराइन 8 का वडा अध्यक्ष सञ्जय कुमार राउतका अनुसार उक्त अधुरो संरचना निर्माणका लागि मधेस प्रदेश सरकारले 20 लाख रुपियाँ विनियोजन गरेको हो। सामाजिक विकास मन्त्रालयले गरेको काम हो। मैले सम्बन्धित इन्जिनियर र हाकिमलाई पटक पटक यस्तो काम नगर्नुहोस्, कुनै उपयोगिता छैन भने, तर उहाँहरूले मान्नु भएन, राउतले भने। नगराइनको यो संरचना मधेस प्रदेशमा खुद्रे योजनाको एउटा उदाहरण हो। आवश्यकता र प्राथमिकताको स्पष्ट आधार बिनै बजेट छर्ने यस्तो प्रवृत्तिले सार्वजनिक स्रोतको उपयोगितामाथि नै प्रश्न उठाउँछ। नेपालले संघीय शासन प्रणाली अपनाएपछि प्रदेश सरकारलाई स्थानीय तहभन्दा माथिका विकास आयोजना अघि बढाउने, क्षेत्रीय अर्थतन्त्रलाई गति दिने र विकासको नेतृत्व गर्ने जिम्मेवारी दिइयो। स्थानीय तहले गर्न नसक्ने पूर्वाधार, उत्पादन र रोजगारसँग जोडिएका दीर्घकालीन योजनाको केन्द्र बन्ने अपेक्षासहित प्रदेश सरकारको संरचना निर्माण गरिएको हो। तर प्रदेश स्थापना भएको झण्डै 9 वर्ष पुग्न लाग्दा त्यो अपेक्षा पूरा हुन सकेको छैन। मधेसमा प्रदेश सरकारका बजेट, प्रदेश सभामा पटक पटक उठेका बहस, मालेखा परीक्षकका प्रतिवेदन र संसदीय छानबिन समितिका निष्कर्ष हेर्दा एउटै प्रवृत्तितर्फ संकेत गर्छन्। दीर्घकालीन विकास आयोजना अघि बढाउनुको सट्टा बजेटलाई ससाना योजनामा विभाजन गर्ने, राजनीतिक प्रभावका आधारमा योजना छनौट गर्ने र सार्वजनिक खरिद प्रक्रियामा संस्थागत मापदण्ड कमजोर बनाउने अभ्यास अझै रोकिएको छैन। मध्य प्रदेश सरकारका पूर्व अर्थमन्त्री भरत शाहका अनुसार मध्य प्रदेशमा सरकारहरू प्राय गठबन्धनको भरमा बनेका छन् र त्यस्ता सरकारलाई टिकाइराख्न प्रत्येक दल तथा सांसदको माग सम्बोधन गर्नुपर्ने दबाव रहन्छ। त्यसैले गठबन्धन टिकाइराख्न प्रत्येक दल तथा सांसदका माग सम्बोधन गर्नुपर्ने दबाव रहेको छ। 1 करोड़भन्दा माथिका ठोस योजना ल्याएको भए काम पनि राम्रो हुन्थ्यो र व्यवस्थापन पनि सहज हुन्थ्यो। एउटै शीर्षकमा 6 वटासम्म योजना राखिएको छ, त्यो पनि 3 वटा जिल्लासम्मको। यस्तोमा निर्माण सामग्रीको व्यवस्थापन, जनशक्ति परिचालन र गुणस्तरीय काम गर्न समेत अप्ठ्यारो भएको उनले बताएका छन्। मध्य प्रदेशको बजेटमाथिको बहस विकासको दृष्टिकोणमाथिको बहस पनि हो। प्रदेश सरकारले आफ्नो सीमित स्रोतलाई उत्पादन, कृषि, सिंचाई, सड़क, औद्योगिक पूर्वाधार र रोजगारिक सृजना जस्ता दीर्घकालीन क्षेत्रमा केन्द्रित गर्न नसकेको आरोप समेत पटक पटक लाग्दै आएको छ। त्यस्तै मध्य प्रदेश सरकार गठन भएता बजेट रकमान्तर, अनुदान वितरण र योजना कार्यान्वयन बारे पटक पटक संसदीय छानबिन समिति र कार्यदल समेत गठन भए तर विस्तृत प्रतिवेदन बुझाए, ती प्रतिवेदनको निष्कर्ष प्रशासनिक सुधार वा कानूनी कार्यवाहीमा भने रूपान्तरित हुन सकेनन्। संघीयता बिजाउने मधेसको खुद्रे बजेट शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।
0: सरकारले पूर्व विशिष्ट सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिनका लागि छुट्टै आयोग गठन गर्यो, तर अख्तियार दुरूपयोग अनुसन्धान आयोग संवैधानिक रूपमा स्थापित छ। अख्तियारको क्षेत्राधिकार भित्रै पर्ने विषयमा छानबिन गर्ने गरी सरकारले अर्को आयोग बनायो। यो सरकारको संवैधानिक आयोगप्रतिको अविश्वासको एउटा उदाहरण हो। यद्यपि सरकारले संवैधानिक आयोगको क्षेत्राधिकार मिचेर सम्पत्ति छानबिन आयोग बनाएको दावी सहित उक्त आयोग खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट विचाराधीन छ। भ्रष्टाचार नियन्त्रण र सार्वजनिक प्रशासनलाई जवाफदेही बनाउने दुई संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रप्रति सरकार विश्वस्त छैन। न्याय निरूपणको सर्वोच्च निकाय सर्वोच्च अदालतप्रति समेत सरकार सकारात्मक देखिएको छैन। भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने मुख्य जिम्मेवारी लिएको अख्तियारलाई अविश्वास गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले सम्पत्ति छानबिन आयोग गठन गरेसँगै संवैधानिक आयोगप्रति सरकारको दृष्टिकोण सकारात्मक नदेखिएको टिप्पणी छ। उक्त आयोग तत्कालीन राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा गठन भएको शाही आयोगको शैलीमा गठन भएको र त्यसले संवैधानिक निकायको रूपमा रहेको अख्तियारको क्षेत्राधिकार हनन गर्ने रिट निवेदक अधिवक्ता डाक्टर प्रेमराज सिलवालले दावी गरे। संवैधानिक आयोगप्रति सरकारकै अविश्वास शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
2: चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णवीर शीर्षकमा खबर छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट टोराङ गाउँपालिका 3 शीतल बजार नजिक ठूला चट्टान ब्लास्टिङ गरी हटाउँदै अवरूद्ध कृष्णवीर खण्ड खुलाउने तयारी गरिएको छ। त्रिशुली नदीको बाढ़ीले सड़क भाँसिएपछि अवरूद्ध बनेको कृष्णवीरमा भित्तातर्फबाट नयाँ ट्र्याक निर्माण सम्पन्न भइसकेकाले शीतल बजारको कड़ा पहरा फुटाएर राजमार्ग सुचारू गर्ने काम अघि बढ़ाइएको हो। सड़क विस्तारका लागि शीतल बजारमा रहेका 3 वटा ठूला चट्टान नेपाली सेनाको समन्वयमा ब्लास्टिङ गरी हटाउने काम भइरहेको छ। सड़क विभागका मेसिनरी उपकरणबाट कड़ा चट्टान हटाउन लामो समय लाग्ने तथा सहज नभएपछि विभागको अनुरोधमा नेपाली सेनाको विकास निर्माण निर्देशनालय भैरवगढ़ तथा इन्जिनियरिङ प्रविधिको समन्वयमा चट्टान हटाउने काम थालिएको हो। सड़क विभागको नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार सड़क निर्माणका लागि आवश्यकता अनुसार उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन समेत गरिएको छ। केही दिन 12 वटासम्म उपकरण परिचालन गरिएकोमा अहिले ग्रेड सुधारका लागि 2 वटा ब्लू डोजर र 2 वटा एक्सकाभेटर प्रयोग भइरहेका छन्। कृष्णभीरमा सड़क भाँसिएपछि भित्तातर्फबाट नयाँ ट्र्याक निर्माण गरिएको छ। ट्र्याक निर्माण सम्पन्न भइसकेको छ भने अहिले ग्रेड सुधारको काम भइरहेको छ। चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णभीर शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छ।
0: 23 खर्ब रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने संयोगमै निर्भर, कान्तिपुर दैनिक खबर लेख्छ। देखि तुलसी राम राई काठमाडौँ स्थित नेपालको संघीय प्रशासनिक सचिवालय सिंहदरबारभित्रको उही गल्लीहरूमा चक्कर लगाइरहेका छन्। परराष्ट्र श्रम अर्थ मन्त्रालय हुँदै फेरि परराष्ट्र मन्त्रालय। उनी काइला ज्वाई सन्तोष राईको शब नेपाल ल्याउने प्रयासमा छन्। सन्तोषको गत मेमा कम्बोडियाको प्नोम पेन स्थित एक अस्पतालमा मृत्यु भएको थियो। त्यस यता उनको शव त्यही अस्पतालको शवगृहमा छ। यो सब कागजी प्रक्रिया पूरा नभएर ल्याउन नसकिएको होइन। थाइल्याण्ड स्थित नेपाली दूतावासका अनुसार सब ल्याउन चाहिने अनुमानित रकम 7,335 अमेरिकी डलर, झण्डै 11,16,000 रूपियाँ जुटाउन नसकेर परिवारले सब पाउन नसकेको हो। सन्तोष कम्बोडिया भिजिट भिसामा गएका थिए, त्यसैले उनको सब फिर्ता ल्याउन लाग्ने खर्च बेहोर्ने कुनै पनि सरकारी संयन्त्रको दायराभित्र उनी परेनन्। रौतहटको गाउँबाट काठमाडौँ आएका तुलसी यी चार महिनामा एकपटक मात्र घर फर्किएका छन्। यस अवधिमा एक मन्त्रालयबाट अर्को मन्त्रालय धाउनु उनको नियमित चर्या बनेको छ। बबरमहल स्थित दक्षिण गेट नजिकैको एउटा टाइपिङ सेन्टरमा पैसा तिरेर उनले प्रधानमन्त्री कार्यालयमा अति जरूरी भन्दै इमेल पठाए, तर भित्रबाट कुनै जवाफ आएन। सन्तोषको शब नेपाल ल्याउने जिम्मेवारी कुनै एक निकायले नलिएपछि तुलसीलाई कार्यालय धाउनु परेको हो। नेपालले वैदेशिक रोजगारबाट गएकाबाट वृहत अर्थतन्त्र निर्माण गरेको छ, तर विदेशमा मृत्यु भएका